0: क्षेत्रमा पनि नवीकरण नभई म्यान पावर कम्पनी खारेजीमा पर्ने अवस्था छ। यता संयुक्त अरब इमिरेट्स यूएईमा कार्यरत पाँचजना नेपाली युवाहरूले 30 मिलियन दिराम करिब 1 अर्ब 23 करोड़को चिट्ठा प्राप्त गरेका छन्। दि यूएई लटरी मार्फत चिट्ठा प्राप्त गर्नेमा गोर्खाका तैयफ खान, पाल्पाका सन्दीप विक, नवलपुरका युवराज गैरे, कास्कीका शिशिर पौडेल र रूपन्देहीका सुदीप न्यौपाने छन्।
1: World Cup to World Cup, CCTV, खेल सँगै भरोसा सँगै।

0: नेपाली खबर भित्र पुस्तका खबर विज्ञापन क्षेत्रमा व्यवस्थित पारदर्शी र उत्तरदायी आधुनिक प्रविधि अनुकूल बनाउने उद्देश्य सरकारले राष्ट्रिय विज्ञापन नीति 2080 राशि स्वीकृत गरेको छ। सिंह दरबारमा बिहिबार बसेको मन्त्री परिषदको बैठकले स्वीकृत गरेको नीतिमा परम्परागत संचार माध्यमसँगै सामाजिक संचार डिजिटल प्लेटफर्म इन्फ्लुएन्सर मार्केटिङ तथा कृत्रिम बौद्धिकता एआईको प्रयोगबाट हुने विज्ञापनलाई समेत नियमनको दायरामा ल्याउनु पर्ने उल्लेख छ।
1: चार आर्थिक वर्ष 966 जनाले स्टार्टअप कर्जा पाउने भएका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले मंगलबार सूचना जारी गर्दै उनीहरूलाई स्टार्टअप कर्जाका लागि सिफारिश गरेको हो।
0: विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई सम्पत्ति सुदृढीकरण सम्बन्धी मुद्दामा तेस्रो पटक ल्यापटप गरी अनुसन्धान गर्न अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीश श्रीनारायण प्रसाद पौडेल, हिमन्त रावल र उमेश कोरेलाको जिल्लास्थ पूर्व अर्थमन्त्री पौडेललाई थप 6 दिन सुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति सुदृढीकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो।
1: आफ्ना विभिन्न माग पूरा गराउन 11 दिनदेखि काठमाडौँको माइतीघर मण्डलामा धरना दिँदै आएका दृष्टिविहीन नागरिकहरू बिहिबार सिंह दरबार घेराउ गर्न निस्किए पनि प्रहरीले बीच बाटोमै रोकेको छ। सरकारमाथि दबाव सृजना गर्ने उद्देश्यले उनीहरूले सिंह दरबारसम्म पुगेर शान्तिपूर्ण घेराउ गर्ने तयारी गरेका थिए।
0: वर्षाहरूमा हुन सक्ने प्राकृतिक विपत्ति र व्याधि तथा अन्न बालीमा आउन सक्ने संकटबाट सजिलोसँग विश्वासका साथ दाङसहित विभिन्न जिल्लाका थारू समुदायमा परम्परागत ढोरिया गोरल पूजा शुरू भएको छ। प्रकृति पूजक समुदायका रूपमा परिचित थारू समुदायले पुस्तैदेखि प्रकृति सँगको सह अस्तित्वलाई जीवनशैलीको रूपमा आत्मसात गर्दै सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै आएका छन्।
1: थारू समुदायको आदिमकालदेखि चलिआएको प्रथा परम्परा सामाजिक संरचना र सांस्कृतिक अभ्यासलाई कानूनी संरक्षण प्रदान गर्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले नयाँ विधेयक तयार गरेको छ। सरकारले स्वीकृत दिएको उक्त विधेयक अब प्रदेश सभामा छलफलका लागि पेश हुने भएको छ।
0: नेपाल टेलिकमद्वारा ग्राहकलाई उपलब्ध गराइने सिम कार्ड लगायत अन्य कार्ड साथ चिठी पत्र दूरसंचार सेवामा प्रयोग हुने विभिन्न स्पेयर पार्ट्स लगायतका सामग्री ग्राहक सेवा मार्फत ढुवानी हुने भएको छ। जस अनुसार अब नेपाल टेलिकमका सेवाग्राहीले चाहिएमा कम्पनीका सिम कार्ड लगायत अन्य सामग्री सेवाग्राहीको खर्चसम्म ग्राहक मार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ।
1: अब शेयर बजारमा बुलिस ट्रेण्डको प्रारम्भिक संकेत देखिएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेको क्याण्डल स्टिक चार्टमा बिहिबार बनेको क्याण्डलले उक्त संकेत देखाएको हो। क्याण्डल स्टिक चार्टमा बिहिबार हरियो ह्यामर आकारको मैनबत्ती आकृति बढेको छ। त्यसअघिको कारोबार दिन ठूलो हरियो शरीर भएको मैनबत्ती आकृति बनेको थियो। त्यसअघिका 8 कारोबार दिन भने रातो मैनबत्ती आकृति बनेका थिए।

0: gonna be the kid you may not have must have done a fan of that is bonus time. भरपूर मनोरंजन सहित बाटो 999 मै ड्रीम होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर भाइ मार्फत वा ड्रीम होम को कस्टमर सपोर्ट 01421766 सम्पर्क गर्नुहोस् नेपाली खबरमा अब विदेशका खबर. हमासले इजरायलमा 7 अक्टोबर 2023 करिब 1200 जनाको ज्यान जाने गरी घातक आक्रमण गरेको थियो. त्यसको भोलिपल्टै अर्थात 8 अक्टोबरमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमास विरूद्ध यो युद्ध घोषणा गरे. यसले हमास नियन्त्रित प्यालेस्टाइनको गाजा क्षेत्रमा एउटा नयाँ युद्धको श्रृंखला शुरू भयो. बिहिबार गाजामा शुरू भएको युद्ध शुरू भएको 1000 दिन भयो र यसको मूल्य सर्वसाधारणले चुकाइरहेका छन्. यसका कारण गाजामा रहेका 20 लाख भन्दा बढ़ी प्यालेस्टिनीहरूको भाग्य अनिश्चित बनेको छ.
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना.
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिलाह हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ. पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्.
1: एसएमपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर टाढी मौलाकालिका अस्पताल सँगै. सम्पर्क नम्बर 056-490-959 98550-60359 र 98550-60359.
3: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना. विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ. कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन. प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन. सम्पर्क नम्बर 056-493-495.
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ.
3: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ.
4: नियमानुसार कर तिरौ. दण्ड जरिवाना हुनबाट बचौ. आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ. व्यवसायको सम्मान बढाऊ. समयमै कर तिरौ. सबै नागरिकको परिचय दिऊ. गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश. चैते धानमा नेट ब्लास्टको समस्या.
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेट ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ. एक किसिमको ढुसी जन्ने रोग हो. यो रोगको मुख्य लक्षण भनेको बाला मुन्तिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ.
4: रोगको लागि अनुकूल मौसम:
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ. समाधानका उपायहरू:
4: रोग प्रतिरोधात्मक दातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
3: खेतमा पानी जमाइराख्ने।
4: वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने।
3: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
5: आमा, एक गिलास दही खान्न, साह्रै गर्मी हो।
6: आमा, मलाई दुध है।
5: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
5: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिंचाइ रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट, भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.1 मेगाहर्ट्ज।
1: सहिलो समय सूचक अहिले बिहानको 6 बज्यो। यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनीबाट ताजा खबर।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 19 गते शुक्रबार, जुलाई 3 तारीक सन् 2026 नेपाल सम्वत 1146 असार कृष्ण पक्षको तृतीया तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: पेट्रोल पम्पमा सरकारको उच्च निगरानी, बन्द गर्नेलाई 10 लाख जरिवाना। नेपालीहरूले घुमघाममै खर्च गरे एक वर्षमा 4.5 खर्ब। आन्तरिक पर्यटन प्रवर्धन बढ़्यो, सरकार भने ऋण लिएर पुराना सावा ब्याज तिर्दै।
1: बर्ड फ्लू संक्रमित पंक्षी बिक्री नगर्न विभागको निर्देशन, पूर्वाधारलाई गति दिन सरकारले कानूनी आधार तयार गर्दै। आज देशका धेरै स्थानमा पानी पर्ने सम्भावना।
0: कर्णाली नदीमा खसेको गाड़ी अझै फेला परेन, आज बिहानदेखि पुनः खोजी शुरू। 3 वर्ष सेवा पूरा गरेका शिक्षकको सरवा हुने, विशेष अवस्थाका शिक्षकलाई प्राथमिकता। सरकारले शिक्षा समता शुल्क बापत लगाउने 3% करमा अभिभावकको विमति।
1: हन्टा भाइरस संक्रमण सकिएको विश्व स्वास्थ्य संगठनको घोषणा। भेनेजुएला भूकम्पमा हराएका एक व्यक्तिको 8 दिनपछि उद्धार। इरानद्वारा हर्मुज जलमार्गमा कडाई।
0: र विश्वकपमा स्पेन अन्तिम 16मा, पोर्चुगल एसियाको भ्रन्त रोमाञ्चक बन्दै। दक्षिण अफ्रिकालाई हराउँदै इङ्ल्याण्ड महिला T20 विश्वकपको फाइनलमा।
2: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: ताजा खबरको सबैभन्दा शुरूमा, नेपालीहरूले घुमघाममै 1.5 खर्ब खर्च गरेको प्रसंग।
1: नेपालीले एक वर्षमा आन्तरिक तथा बाह्य पर्यटनमा 4.59 अर्ब रूपियाँ बराबर खर्च गर्ने गरेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले पहिलो पटक गरेको आन्तरिक पर्यटन सर्वेक्षण 2081/82 नतिजा हिजो सार्वजनिक गर्दै यस्तो बताएको हो। सर्वेक्षणले आन्तरिक पर्यटन अन्तर्गत रात बिताउने भ्रमणमा 3.44 अर्ब तथा सोही दिन फर्किने गर्ने हुने भ्रमणमा 90 अर्ब 98 करोड़ बराबर खर्च हुने अनुमान गरेको छ। त्यस्तै बाह्य भ्रमणमा रात बिताउने गरी हुने भ्रमणमा 47.97 अर्ब र 100 दिन फर्किने भ्रमणमा 15.76 अर्ब रूपियाँ खर्च हुने गरेको देखाएको हो। उद्देश्यगत रूपमा स्वास्थ्य उपचार सम्बन्धी भ्रमणमा कुल खर्च 31.78% खर्च हुने गरेको छ भने जुन सबैभन्दा धेरै हो। खर्चका शीर्षमध्ये किनमेलमा सबैभन्दा धेरै 26% हुने गरेको छ। सर्वेक्षणले सार्वजनिक यातायात आन्तरिक पर्यटनको मुख्य माध्यम रहेको समेत पुष्टि गरेको छ। त्यस्तै सन्दर्भ अवधि 2081/82 2082 भदौसम्मको अवधिमा करिब 3 लाख नेपाली विदेश भ्रमणमा गएको सर्वेक्षणमा देखाइएको छ। त्यसमध्ये कुल 2,93,000 सोही दिन फर्किने गरी बाह्य भ्रमण गरेको समय देखाएको छ। 6,20,000 जनाले भने रात बिताउने गरी बाह्य भ्रमण गरेका छन्। सोही दिन फर्किने गरी बाह्य भ्रमणमा जानेको मुख्य गन्तव्य भने भारत रहेको तथा उद्देश्य किनमेल समेत रहेको जनाइएको छ। जसको हिस्सा 63% रहेको छ भने रात बिताउने गरी बाह्य घुमफिरमा जाने मध्ये 40% किनमेल र 19.6% धार्मिक यात्रामा जाने गरेको पाइएको छ।
0: राजस्वले नियमित सरकारी खर्च समेत धान्न नसकेपछि सरकारको ऋण वर्षनी बढ़दै गएको छ। चालू आर्थिक वर्ष 2082/83 जेठसम्म सार्वजनिक ऋण करिब 3.25 खर्ब रूपियाँ थपिएको छ। सरकारले ऋण लिएर पुरानो ऋणको सावा ब्याज तिर्न नयाँ ऋण लिनुपर्ने बाध्यतामा छ। त्यसै गरी सरकारले ऋणबाट विकास खर्च बजेट खाता व्यवस्थापन गर्दै आएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको शुरूआतमा 26.74 अर्ब रूपियाँ रहेको सार्वजनिक ऋण जेठ मसान्तसम्म 2.87 अर्ब रूपियाँले बढ़ेर 29.61 अर्ब रूपियाँ पुगेको छ। विनिमय दरमा आएको उतार चढ़ावबाट भएको नोक्सानी समेत जोड़िएको यो ऋण नेपालको कुल गार्हस्थ्य उत्पादन GDPको 44.87% बराबर पुगेको छ।
1: कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रा सैनी नगरपालिका साथ साङदामा हिजो कर्णाली नदीमा खसेको यात्रुवाहक गाड़ी अझै फेला पार्न सकिरहेको छैन। राति अध्ययारो र प्रतिकूल मौसमका कारण रोकिएको खोज तथा उद्धार कार्य आज बिहानैदेखि पुनः शुरू गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी वाहिनी मुख्यालय सुखेतबाट खटेको 6 सदस्यीय गोताखोर टोलीले हिजो दिनभर नदीमा खोजी गरे पनि गाड़ीको अवस्था पत्ता गर्न सकेको थिएन। निरन्तर वर्षापछि नदीमा आएको बाढ़ी बढ़ेको जलस्तर र धमिलो पानीका कारण खोजी कार्य चुनौतीपूर्ण बन्दै गएको प्रहरीले जनाएको छ। घटनास्थलमा करिब 50 जना सुरक्षाकर्मी परिचालन भएका छन्। गाड़ी सुकेत बस पार्कबाट छोड्दा 5 जना सवार रहेको प्रारम्भिक जानकारी आए पनि यात्रुको एकिङ संख्या अझै खुल्न नसकेको दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारीले सीआईएमसँग बताउनुभयो।
3: गाड़ी चाहिँ अब सुर्खेतदेखि कालीकोट जानलाई हिँडेको रहेछ। गाड़ीको केही पाँच पूर्जाहरू छ, त्यो भीरमा अलि भेटिएको छ। त्यो बाइकहरू सबै गाड़ी चाहिँ नदीभित्रै छ। अब गोताखोर पनि अब परिचालन भएको अवस्था छ, तर अहिलेसम्म पत्ता लाग्न सकेको छैन। थप जुन चाहिँ उपचार गर्न सकिएको अवस्था पनि छैन। अब एकदमै अज्ञात अवस्था नै छ हजुर गाड़ीहरू पनि। त्यो गाड़ीमा अब सवार कतिजना थिए भन्ने पनि अझै केही हुन सकेको छैन। उनीहरूले खानाको अर्डर गरेको भन्ने बुकिया छ होटलमा, त्यो अर्डर गरेको हिसाबले 10 जनालाई अर्डर गरेको छ। अब त्यो 10 भन्दा माथि नै हुन सक्छ।
0: अब डिजल पेट्रोल बिक्री गर्ने पेट्रोल पम्प बन्द गर्ने व्यवसायीले 10 लाखसम्म जरिवाना तिर्नुपर्ने भएको छ। नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोल पम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ विक्रेता नियमावली संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। नयाँ व्यवस्था अनुसार पम्प बन्द गर्ने व्यवसायीलाई 3 लाखदेखि 10 लाख रूपियाँसम्म जरिवाना र 5 दिनदेखि 15 दिनसम्म पेट्रोल डिजल वितरण रोक्का गर्न सकिनेछ। पेट्रोलियम व्यवसायीले मूल्य घट्ने अनुमान गर्दै मंगलबार आयल निगमको डिपोबाट तेल नउठाउँदा बुधबार बिहानदेखि देशभर इन्धन आपूर्ति असहज भएको थियो। अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ति असहज गर्ने व्यवसायीलाई कार्यवाही गर्ने कानूनी आधार समेत नभेटिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बुधबार साँझ नै नयाँ कानूनी व्यवस्था गर्न निर्देशन दिनुभएको थियो। मन्त्री यादवको निर्देशन लगतै बुधबार साँझ नै निगमको संचालक समितिको बैठक बसेर पेट्रोलियम पदार्थ विक्रेता नियमावली 2075 दफा 29(1) विक्रेताले नोजल सुक्खा ड्राई गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सिर्जना गर्न नहुने भन्ने वाक्य थपिएको छ।
1: सरकारले शिक्षा नियमावली 10 संशोधन स्वीकृत गर्दै सामुदायिक विद्यालयका शिक्षक सरुवा सम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब एउटै विद्यालयमा 3 वर्ष सेवा अवधि पूरा गरेका स्थायी शिक्षकलाई अर्को सामुदायिक विद्यालयमा सरुवा गर्न सकिने व्यवस्था गरिएको हो। तर अपाङ्गता भएका अरूको सहायतामा हिडुल गर्नुपर्ने अस्वस्थ गर्भवती तथा 2 वर्षभन्दा कम उमेरका बालबालिका भएका महिला शिक्षकका हकमा पनि यो व्यवस्था लागू हुने छैन। नियमावली अनुसार आधारभूत तहका कक्षागत शिक्षकलाई सोही को रिक्त पदमा तथा विषयगत र माध्यमिक तहका शिक्षकलाई सम्बन्धित विषयको रिक्त पदमा मात्र सरुवा गर्न सकिनेछ। शिक्षक सरुवा अवकाश मृत्यु स्वैच्छिक अवकाश बर्खास्त तथा नयाँ दरबन्दी थपिएपछि विद्यालयले शिक्षक पद रिक्त भएको मितिले 7 दिनभित्र केन्द्रको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा विवरण अध्यावधि गरी सम्बन्धित स्थानीय तहलाई जानकारी गराउनुपर्नेछ। अनिवार्य अवकाशका कारण पद रिक्त हुने अवस्थामा भने 30 दिन अघि नै सरुवा प्रक्रिया शुरू गर्न सकिने व्यवस्था गरिएको छ। स्थानीय तहले रिक्त पदको अवस्था अध्ययन गरी सरुवा गर्ने वा शिक्षक सेवा आयोग मार्फत पदपूर्ति गर्ने भन्ने निर्णय 7 दिनभित्र गर्नुपर्नेछ। सरुवाका लागि विद्यालयले कम्तीमा 15 दिनको सूचना प्रकाशित गर्नुपर्नेछ।
0: आज दिवसले देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्टान सहित मध्यम पानी पर्ने सम्भावना रहेको छ। तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्टान सहित वर्षा हुने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार रातिको समयमा पनि पानी पर्ने सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा केही स्थानमा तथा कर्णाली लुम्बिनी र सुदूर पश्चिम प्रदेशका हिमाली क्षेत्रमा थोरै स्थानमा पानी पर्न सक्ने वरिष्ठ मौसमविद वरूण पौडेलले सीआईएमसँग बताउनुभयो।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सरकारले शिक्षा समता शुल्क बापत लगाउने करमा अभिभावकको विमति
1: सिधै अभिभावकलाई टाउकोमा पर्ने गरी यति शुल्क भन्ने शुल्क तोकेको शुल्कमा 80% भन्दा अझ 3% भनेको छ पहिले 5% कुरा थियो पहिले यसै विभाग छैन
2: पूर्वाधारलाई गति दिन सरकारले कानूनी आधार तयार गर्दै बर्ड फ्लू संक्रमित पंक्षीको मासु बिक्री नगर्न विभागको निर्देशन लगायतका खबर र कार्टुन पनि बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
0: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमानिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खुल्यो हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यवहारिक योगात्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सके सम्पर्क 01-5121-7-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर
3: आँखा नाकान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भितानगर वीरगंज र काठमाडौँ कलम्चीका साथै शाखाहरू चागोहिल बानेश्वर गण्डल र ओम अस्पतालमा
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-5253
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: तपाईहरूले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब बाँकी खबर
0: पशुसेवा विभागले बर्ड फ्लू संक्रमण भएका कुखुरा हाँस बटाई लगायतका पंक्षी बिक्री वितरण गरेमा सम्बन्धित व्यवसायलाई कार्यवाही गर्ने जनाएको छ मानिसहरूको स्वास्थ्यसँग खेलवाड नगर्न आग्रह गर्दै विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले संक्रमित पंक्षी बजारमा बिक्री गरेको पाइएमा कानून बमोजिम कड़ा कार्यवाही गरिने जानकारी गत चौधदेखि देशका 11 जिल्लामा फैलिएको बर्ड फ्लूका भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने खतरा रहेकाले सावधानी अप्नाउने विभागले निर्देशन दिएको छ रोगको संक्रमण नियन्त्रण गर्न प्राविधिकहरूको टोली संक्रमित क्षेत्र काठमाडौँ ललितपुर भक्तपुर काभ्रे पुराञ्चोक झापा मोरङ सुनसरी महोत्तरी बारा चितवन र नवलपरासीमा सक्रिय रहेको समेत उहाँले बताउनुभयो काठमाडौँ उपत्यका लगायतका बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा करिब 7 लाख पंक्षी 11 लाख अण्डा र 3 लाख किलो दाना समेत नष्ट गरिएको विभागले जनाएको छ
2: साझा खबरमा अब काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर सबैभन्दा शुरूमा कान्तिपुरको पहिलो पृष्ठमा प्रदेशसभा खारेजीको प्रस्ताव विरूद्ध एकजुट हुँदै मधेसवादी दल शीर्षकमा गंगा विशीले काठमाडौँबाट लेख्नु भएको खबर छापिएको छ राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन महाधिवेशनमा प्रदेशसभा खारेज गर्ने बहस अघि सारेकामा प्रदेश केन्द्रित दलहरूले असन्तुष्टि जनाएका छन् उनीहरूले हिजो प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह संयोजक रहेको संविधान संशोधन कार्यदल भेटेरै सरकारले प्रदेशसभा खारेजीको प्रस्ताव औपचारिक रूपमा अघि बढ़ाए प्रतिवाद गर्दै चेतावनी समेत दिएका छन् यस विषयमा सरकारसँग राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो धारणा के हो भन्ने प्रश्न पार्नुपर्ने माग मधेसवादी दलका नेताहरूको रहेको खबरमा उल्लेख रहेको छ त्यसै गरी पहिलो पृष्ठमा अदालती अध्ययनमा एआई फैसला लेख्न भने नपाइने शीर्षकमा अर्को खबर समेत छापिएको छ यो खबर दुर्गा दुलालले काठमाडौँबाट लेख्नु भएको अब अदालतमा पनि कृत्रिम बुद्धिमत्ता एआईको प्रयोग हुने भएको छ सर्वोच्चको फूलकोटले बिहिबार न्यायपालिकाको सूचना तथा संचार प्रविधि नीति 2083 पारित गर्दै एआई प्रयोगको बाटो खुलाएको हो मस्यौदा लेखन अध्ययन अनुसन्धानमा सहयोग पुग्ने गरी एआईमा आधारित प्रणाली प्रयोग बढ़ाइने नीतिमा उल्लेख छ न्यायिक निर्णयमा दखल पुग्ने गरी भने एआईको प्रयोग गर्न नपाइने खबरमा उल्लेख रहेको छ 966 जनाले पाउने भए स्टार्टअप कर्जा शीर्षकमा कान्तिपुरको भित्री पृष्ठमा खबर छापिएको छ। यो खबर सीमा तामाङले काठमाडौँबाट लेख्नु भएको छ। चालू आर्थिक वर्षमा 966 जनाले स्टार्टअप कर्जा पाउने भएका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले हिजो सूचना जारी गर्दै उनीहरूलाई स्टार्टअप कर्जाका लागि सिफारिश गरेको खबरमा उल्लेख रहेको छ। नागरिक पत्रिकाको आर्थिक पृष्ठमा फेवातलमा बेलुकी साँझ 6 बजेपछि शेयर गर्न नपाइने शीर्षकमा अर्को खबर छापिएको छ। सन्तोष पोखरेलले लेख्नु भएको खबरमा स्थानीय प्रशासनले बेलुकी 6 बजेपछि फेवातलमा डुंगा कायाकिङ तथा सर्फिङ प्रयोग गर्न रोक लगाएको छ। पोखरामा पछिल्लो समय दिनहुँ जसो हावाहुरी चल्ने र तालमा छाल उत्पन्न हुने तथा त्यसको कारण जोखिम बढ़न थालेपछि बेलुकी 6 बजेपछि फेवातलमा जल पर्यटनका गतिविधि गर्न रोक लगाइएको खबरमा उल्लेख रहेको छ।
0: त्यस्तै आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा सरकारका 100 दिन शीर्षकमा खबर प्रकाशित छ भने सुकुमवासीलाई बदियाबाट थालियो जग्गाको लाल पूर्जा वितरण शीर्षकमा अर्को खबर प्रकाशित छ। सरकारले भूमिहीन सुकुमवासीलाई बदियाबाट जग्गाको दर्ता प्रमाणपत्र लाल पूर्जा वितरण शुरू गरेको छ। जिल्ला भूमि समस्या समाधान समिति बर्दियाले बरियाताल गाउँपालिका 4 खैरिन स्थित मान नदी किनारमा 2047 बसिरहेका 27 भूमिहीनलाई जग्गा वितरणको काम अघि बढ़ाएको हो। त्यस्तै 100 दिनमै सरकारमाथि विपक्षीको प्रहार शीर्षकमा भित्री पृष्ठमा खबर प्रकाशित छ। सरकार 100 दिनमै लोकतान्त्रिक मूल्य मान्यता कमजोर पार्दै अधिनायकवादी प्रविधितर्फ उन्मुख भएको विपक्षी दलहरूले आरोप समेत लगाएका छन्। त्यस्तै सरकारले 4 अध्यादेश अगाडि नबढ़ाउने शीर्षकमा पनि खबर छ भने खटकाले बोलाए इतर पक्षको बैठक शीर्षकमा कंग्रेसको समाचार प्रकाशित छ। पौडेललाई थुनामुक्त गर्नुपर्ने रिट खारिजी शीर्षकमा अर्को खबर पनि प्रकाशित छ।
2: कारोबारको पहिलो पृष्ठमा पूँजीगत खर्च अन्य महिनाका तुलनामा असारमा दोब्बर शीर्षकमा कौशिला कुँवरले लेख्नु भएको खबर छापिएको छ। चालू आर्थिक वर्षमा पूँजीगत बजेट खर्च गर्न नसकेर आलोचित बनेको सरकारले वर्षको अन्तिम महिना असार शुरू भएपछि खर्च बढ़ाउन शुरू गरेको छ। चालू आर्थिक वर्षको बजेटमा पूँजीगत शीर्षकमा 4 खर्ब 7 अर्ब रूपियाँ विनियोजन भएको छ। सरकारी लेखा राख्ने जिम्मेवारी पाएको महालेखा नियन्त्रक कार्यालयका अनुसार साउनदेखि जेठसम्म का 11 महिनाका शुरूमा 15 दिनमा पूँजीगत बजेट जति खर्च भएको छ त्यसको तुलनामा असारका 15 दिनमा दोब्बरले बढ़ेको खबरमा उल्लेख रहेको छ। जूनमा 19.5% बढ़े शीर्षक मार्को खबर समेत छापिएको छ। सन् 2026 जून महिनामा 91,363 विदेशी पर्यटक भित्रिएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी गोर्खा पत्रको पहिलो पृष्ठमा पूर्वाधारलाई गति दिन कानूनी आधार तयार हुँदै शीर्षकमा खबर छापिएको छ। सरकारले मुलुकको पूर्वाधार विकासलाई तीव्रता दिन थप कानूनी तथा प्रक्रियागत आधारहरू तयार गरिएको जनाएको छ। पूर्वाधार निर्माण र विकास आयोजनाहरूमा वर्षौंसम्म देखिने कानूनी तथा प्रक्रियागत अवरोध हटाउन सरकारले विशेष पहल गर्दै यसका लागि पूर्वाधार न्यायाधिकरण गठन तथा आवधिक सहजीकरण ऐन लगायतका संरचना र कानूनी आधार तयार गर्दै रहेको खबरमा उल्लेख रहेको छ। मौसम पूर्वानुमानले किसानमा दुविधा शीर्षकमा गोर्खा पत्रको भित्री पृष्ठमा खबर छापिएको छ। यो खबर हरिप्रसाद कोइरालाले लेख्नु भएको। मोरङका किसानले यस वर्ष मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको बुलेटिनले धोका दिएको बताएका छन्। मौसम पूर्वानुमान महाशाखाले जेठ शुरूमै असारको पहिलो सातादेखि असार अन्तिमसम्म खडेरी पर्ने भनेको भन्दै किसानले ढिलो गरी असार पहिलो सातामा मात्रै बिउ राखेका थिए। असार शुरू भएसँगै कोशीको मोरङ जिल्लामा औषधभन्दा बढ़ी पानी परिरहेको छ। खेतमा पानी छ तर बिउ तयार न भएको दुखेसो किसानहरूले गरेको खबरमा उल्लेख रहेको छ।
0: साझा खबरमा अब विदेशका खबर। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले स्पेनको क्यानरी आइसल्याण्डको टेनिफीमा पुगेको एक पानी जहाज सम्बन्धी हन्टा भाइरस प्रकोप समाप्त भएको घोषणा गरेको छ। भाइरस संक्रमित अन्तिम व्यक्ति निको भई क्वारेन्टाइनबाट बाहिर आएसँगै यो घोषणा गरिएको हो। अर्जेन्टिनाबाट स्पेनका लागि छुटेको एमभी जहाजमा संक्रमणको हल्लापछि जहाजमा सवार यात्रुलाई क्वारेन्टाइनमा राखेर उनीहरूको परीक्षण गरिएको थियो। परीक्षणबाट 12 जना पुष्टि भएको र एक सम्भावित संक्रमण देखिएको थियो जसमध्ये तीनजनाको मृत्यु भएको छ। भेनेजुएलामा गत साता आएका दुई शक्तिशाली भूकम्पपछि ढलेको भवनको भग्नावशेषबाट 8 दिनदेखि फँसेका एक व्यक्तिलाई जीवितै उद्धार गरिएको छ। 43 वर्षीय सुरक्षा गार्डलाई आपतकालीन उद्धार टोलीले करिब 140 टन भग्नावशेषबाट सुरक्षित रूपमा बाहिर निकालेको हो। उद्धारकर्ताहरूले 100 घण्टा भन्दा बढ़ी समय खर्चिएर उनलाई उद्धार गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। भूकम्पबाट 2300 जनाको मृत्यु भएको छ र इरानले हर्मुज जलमार्गमा कडाई गर्न थालेको छ। अमेरिका र इजरायलले आक्रमण गर्दा इरानले त्यसको जवाब स्वरूप इजरायल र अमेरिकी सैन्य अड्डामा रहेका खाड़ी मुलुकहरूमा आक्रमण गरेको थियो। इरानको इस्लामिक रेगुलेशन गार्ड कोक्सले आफ्नो अनुमति बिना हर्मुज जलमार्ग पार गर्न खोजे व्यापारिक जहाजहरूलाई निशाना बनाउन थालेको समेत अन्तर्राष्ट्रिय संसार माध्यमले उल्लेख गरेका छन्। तर पछिल्लो साता भएका अमेरिकी सहमतिमा हर्मुज जलमार्ग निर्धारित रूपमा खोल्ने सहमति भएको थियो।
2: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत अन्तिम 32 का खेलमा स्पेनले प्रभावशाली प्रदर्शन गर्दै अन्तिम 16 स्थान सुरक्षित गरेको छ भने पोर्चुगल र क्रोएसिया बीचको खेल समाचार तयार पार्दासम्म जारी छ। स्पेनले अस्ट्रियामाथि 3-0 सहज जीत निकाल्दै नकआउट चरणमा आफ्नो बलियो दावेदारी प्रस्तुत गरेको हो। सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गरेको स्पेनले खेलभर उत्कृष्ट नियन्त्रण कायम राख्दै स्पष्ट जीत हात पारेको हो। पोर्चुगल र क्रोएसिया बीचको प्रतिस्पर्धा निकै रोमाञ्चक बनेको छ। यसअघि सम्पन्न अर्को खेलमा अमेरिकाले बोस्नियालाई 2-0 पराजित गर्दै अन्तिम 16 स्थान बनाएको थियो। आज हुने अन्य खेलमा स्विजरल्याण्ड र अल्जेरिया बीच बिहान 9:00 प्रतिस्पर्धा हुनेछ। भोलि बिहान 4:00 अर्जेन्टिना र केप भर्दे आमने सामने हुनेछन्। यी खेलका विजेताले अन्तिम 16 स्थान बनाउनेछन्। र घरेलु टोली इंग्ल्याण्डले दक्षिण अफ्रिकामाथि 40 रनको जीत निकाल्दै आईसीसी महिला टी20 विश्वकप 2026 फाइनलमा प्रवेश गरेको छ। अब उपाधिका लागि इंग्ल्याण्डले साविक विजेता अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ। 170 रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले राम्रो शुरूआत गरे पनि इंग्ल्याण्डका बलरहरूको उत्कृष्ट फिल्डिङ स्थानमा टिक्न नसकेको हो। दक्षिण अफ्रिका 20 ओभरमा 8 विकेट गुमाएर 129 रनमा सीमित भयो। यस जीतसँगै इंग्ल्याण्ड सन् 2018 पहिलो पटक महिला टी20 विश्वकपको फाइनलमा पुगेको हो। अब उपाधिका लागि इंग्ल्याण्ड र अस्ट्रेलिया बीच रोमाञ्चक भिडन्त हुने अपेक्षा गरिएको छ।
0: नयाँ आर्थिक वर्षबाट 3% दरले लाग्ने शिक्षा समता शुल्क, अभिभावक पर्ने भार, सकारात्मक पक्षीय कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
3: जतिमा पाइयो खेतीमा पाइयो, बजेट र प्याकेज तपाईँको रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई सेट राउटर पनि खेतीमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा पाइयो खेतीमा पाइयो।
0: तपाईका आवाज, तपाईका सरकार र सपनाहरू बोलिने थालो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
5: कानून बन्ने प्रक्रियामा हामी सीमान्त वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
6: तपाईँको दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
7: हमारा दुख हमें सरकारी क्षति परिषद कानून पूरा अखंड परिहमन
0: खुला संसद, सक्रिय नागरिक व सहभागितामूलक लोकतंत्र को साझा यात्रा कार्यक्रम हेलो संसद।
6: सड़क देखिए सदन सम्म र सदन देखिए फेरी जनता सम्म, संवाद, सहभागिता र खबरदारी को सेतु कार्यक्रम हेलो संसद।
0: हरेक बिहीबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशभरि कार्यक्रम हेलो संसद। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: ताजा खबरमा अब शासकीय सुधारमा नागरिक समाजको खबरदारीको कुरा।
8: सरकारी वा आर्थिक वर्षदेखि निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीबाट 3% शिक्षा समता शुल्क लिने घोषणा गरेको छ। बजेट वक्तव्यमा निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाले विद्यार्थीबाट असुल गर्ने सबै प्रकारका शुल्कमा 3% दरले शिक्षा समता शुल्क असुल उपहार गरिने भनिएको छ। सरकारको यस्तो घोषणाको विरूद्धमा भने अभिभावकहरूले आपत्ति जनाउँदै आएका छन्। यस विषयमा साथी लिपिका संघले नेपाल राष्ट्रिय अभिभावक संघका अध्यक्ष कोष बहादुर जीसीसँग कुराकानी गर्नुभएको छ।
9: सबै व्यवस्था मिलाओस् राज्यले जिम्मेवारी लियोस् शिक्षा संस्थामा भन्ने कुरा एकातिर हामी त्यो भन्दैछौँ। अर्कोतिर फेरि राज्यले फेरि त्यही माथि नै अर्को कर छुपाउने काम यो चाहिँ विरोधाभास भयो। यो चाहिँ गर्नु हुँदैन किनभने कर लिने त क्षेत्र होइन, त्यो क्षेत्र कर आर्जन गर्ने राज्यले आर्जन गर्ने क्षेत्र होइन, त्यसको आर्जन त हुन्छ सैनिक संस्थागत विद्यालयतिर टेक्स्टको एउटा लिमिटेसन तोकिरहेछ त्यो माध्यमबाट गर्नु, कुनैको आर्जनको माध्यमबाट गर्नु, कति उहाँले आर्जन गर्नुहुन्छ, कति उहाँले वर्षमा अर्को चाहिँ सुरक्षा जुटाउनुहुन्छ, त्यसको कति पर्सेन्ट उहाँले प्राप्त गर्नु राज्यले प्राप्त गर्नु त्यो चाहिँ बरु गरौँ, त्यो राज्यको हुनुहुन्छ। तर सिधै अहिले टाउकोमा पर्ने गरी यति शुल्कभन्दा शुल्क तोकिएको शुल्कमा 80% भन्दा अझ 3% भनेको छ, पहिले 5% कुरा थियो पहिले, यो चाहिँ व्यवहारिक छैन।
10: तर जस्तो यसमा सरकारले भन्दाखेरि त विद्यालयबाट उठाउँछ भन्यो, तर यसमा त अभिभावकबाट सिधै उठाउँछ भनेर त पनि मिलेको छैन,
11: यसको मर्ग त अभिभावक पर्छ।
10: तर तपाईँहरूको चिन्ता के हो भने विद्यालयले तिर्नु पर्दाखेरि त्यो रकम फेरि विद्यालयले अभिभावकबाट उठाउँछ र थप व्यवहार चाहिँ अभिभावकबाट हुन्छ,
11: माध्यम चाहिँ विद्यालय भए पनि लिङ्ग स्थानले लिनु भनेको त पर्वत अभिभावक
10: निजी विद्यालयले सरकारलाई तिर्नुपर्ने 3% करको लागि अभिभावकमाथि त्यो जुन शुल्क अथवा खर्च जुन लाग्थ्यो त्यो थप्छन् अथवा गराउँछन् भन्ने तपाईँको चिन्ता होइन?
11: अनि त्यो व्यवहारिक छैन भने
10: चिन्ता तपाईँको त्यही हो
11: कि चिन्ता हो।
10: त्यसो भए तपाईँहरूले निजी विद्यालय सञ्चालकहरूसँग तिनीहरूले यो 3% कर राज्यलाई तिर्नु पर्दाखेरि अभिभावकबाट बढाएर उठाएर होइन तिमीहरूले त्यो जम्मा गरेकोबाट मात्रै दिनुपर्छ भनेर कतिपल्ट तपाईँहरूलाई बैठक कहाँ कहाँ गर्नुभयो?
11: अनि यहाँले प्रस्तावको कुरा गर्नुभयो, जस्तै हामीले यो विषयमा के भन्यो भने एउटा विज्ञप्ति प्रणाली
10: विज्ञप्ति त निकाल्नु भयो तपाईँले, जस्तो क्याप्सन एन्ड क्याप्सनसँग बसेर तपाईँहरूले चाहिँ यसमा अभिभावकलाई थप्न मिल्दैन त्यो गर्नु हुँदैन भन्नुभयो कि
11: भनिसक्छ हामीले त्यो भन्छ। तपाईँहरूले अहिले मौजुदा शुल्कबाट तपाईँले तिर्ने गर्ने चाहिँ हाम्रो भन्नु केही छैन, तर यसमा थप व्यवहार अभिभावकले पर्ने गर्यो भने हामी विमति छ भनेर हामीले प्रश्न गर्छ
10: उनीहरूलाई के भन्नुभयो
11: त्यसको चाहिँ हामीले हामी कहाँ प्रश्न त्यसरी पनि भन्नुभएको छ, तर भन्यो भने एक कुरा हाम्रो विमति छ उहाँहरूको बिचमा। तपाईँहरूले अहिले मिलेको शुल्कमा चाहिँ जस एउटा चाहिँ खानु कम्पनी लिनु भएको छ त्यहाँ अभिभावकहरूसँग तपाईँ त्यहाँको स्थानीय शिक्षा संस्थाले निकायहरूसँग तपाईँ जुन किसिमको सोच्नु एउटा चाहिँ सहमतिबाट शुल्क तपाईँ भएको छ त्यसमा गर्नु भने हाम्रो विमति छैन। तर अब थप तपाईँले अभिभावकलाई व्यवहार गर्ने भने हामी सोच विमति हुन्छ, त्यो चाहिँ हाम्रो अनुमान जित्नु छैन। र अहिले पनि हाम्रो प्रथम भनिरहेको छौँ राज्यले यसरी बुझ्नु किसिमबाट जुन किसिमको अभिभावकलाई टाउकोमा पर्ने गरी जुन शुल्क लिनुबाट घुमाराबाट जुन गरिरहेको छ यो अभिभावक हित्र छैन, त्यस कारण तपाईँले यसमा बढ जनाउनु होला, यो चाहिँ हितमा छ यसो गर्नु हुँदैन। र इभन अहिले लिएको शुल्कमा पनि तपाईँको हाम्रो विद्यालयले त्यो अनुसारको सुविधा दिएको छैन, सुविधामा तपाईँ सन्तुष्ट हुनुहुन्छ भन्न यसमा पनि लिएको शुल्कमा पनि हाम्रो पेसेन्जर भएको छ।
10: यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा सञ्चालित सिआइएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
8: पेट्रोल पम्प सरकारको उच्च निगरानी, बन्द गर्नेलाई 10 लाख जरिवाना, नेपालीहरूले घुमघाम नै खर्च गरे एक वर्षमा 4.5 खर्ब, आन्तरिक पर्यटन प्रबन्धन बढ़्यो, सरकार भने ऋण लिएर पुराना सारा ब्याज तिर्दै,
10: बर्फूल संक्रमित पंक्षी बिक्री नगर विभागको निर्देशन पूर्वाधारलाई गति दिन सरकारले कानूनी आधार तयार गर्दै, आज देशका धेरै स्थानमा पानी पर्ने सम्भावना,
8: कर्णाली नदीमा खसेको गाड़ी अझै फेला परेन, आज बिहानदेखि पुनः खोजी शुरू, 3 वर्ष सेवा पूरा गरेका शिक्षकको सरवा हुने, विशेष अवस्थाका शिक्षकलाई प्राथमिकता, सरकारले शिक्षा क्षमता शुल्क बापत लगाउने 3% करमा अभिभावकको विमति,
10: हन्टा भाइरस संक्रमण सकिएको विश्व स्वास्थ्य संगठनको घोषणा, भेनेजुएला भूकम्पमा हराएका एक व्यक्तिको 8 दिनपछि उद्धार, इरानद्वारा हर्मुज जलमार्गमा पुनः कराई,
8: र विश्वकपमा स्पेन अन्तिम स्वरमा, पोर्चुगल क्रोएसियाको भिडन्त रोमाञ्चक बन्दै, दक्षिण अफ्रिकालाई हराउँदै इंग्ल्याण्ड महिला टी20 विश्वकपको फाइनलमा।
10: साझा खबर सक्नु अघि अब कार्टुन हामीले आजको कान्तिपुर दैनिकमा प्रकाशित कार्टुनमा लिएका छौं, यसलाई अभिन्न बनाउनु भएको छ। पछिल्लो समय ट्राफिक प्रहरीले लिने जरिमानाको विषय निकै चर्चाको विषय पनि बनिरहेको छ भने कतिपयले आलोचना पनि गरिरहेका छन् भने यसलाई कतिले समर्थन पनि गरिरहेका छन्। यो कार्टुनमा जलमग्न भएको काठमाडौँ जस्तो देखाउन खोजिएको छ। यहाँ दुईजना व्यक्ति आधा शरीर पानीमा डुबेको छ र एकजना ट्राफिक जस्ता देखिने व्यक्ति छन् भने अर्का एकजना सर्वसाधारण जस्ता देखिने व्यक्ति छन्। दुईजना बीचको कुराकानीमा तल यस्तो लेखिएको छ, रोकेर होइन भने चलाउँदा बाइक हरायो क्या।
12: हवस् त, काभ्रेका साथी रवि धितालाई धन्यवाद। अहिले नै सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा बहु, तपाईँको आजको दिन शुभ होस्, नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हुन सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन.
1: निर्माणमा संसद, सांसद र जनता बीचको अर्थपूर्ण संवाद. नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईँलाई स्वागत छ. म सुशीला श्रेष्ठ.
2: अनि म सन्तोष गंगरमा. जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकवाड नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएनले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ.
1: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cienkhabar.com, युट्युब सीआईएन च्यानल र टिकटक सीआईएन.
2: जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकवाड

0: अन्तिम हेलो सांसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यस बारेमा सांसद संसद सरकारवाला विज्ञ सहितको छलफलका आधारमा निष्कर्ष निकाल्ने जनाएको छ। कार्यक्रममा प्राप्त सुझाव विचार र निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति सांसद र संसदलाई बुझाइएपछि विधेयकहरूका बारेमा बहस गर्दै पूर्णता दिन हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ।
1: आजको कार्यक्रम हेलो सांसदमा भने लागू औषध नियन्त्रण ऐन 2033 कार्यान्वयनको अवस्था, ऐन संशोधनको आवश्यकता र नागरिक सहभागिताका बारेमा विभिन्न सामग्री प्रस्तुत गर्दैछौ। यो ऐन संशोधन कार्यविधि निर्माण लगायतका बारेमा पटक पटक सरकारवाला बीचमा छलफल भए पनि निर्णायक बहस र संवाद हुन सकेको छैन।
0: लागू औषध नियन्त्रण ऐन 2033 कुनै व्यक्तिले लागू औषध सेवन गरेको अवस्थामा वा ऐन उल्लंघन गरेको अवस्थामा कार्यवाहीका लागि सक्रिय हुन्छ। तर विज्ञ तथा सरकारवाला भने लागू औषधको लतमा फस्नु अघि नै चेतना तथा सूचना आवश्यक परेकोमा जोड़ दिन्छन्। सीआईएमको फेसबुक पेजमा हामीले लागू औषध नियन्त्रणका बारेमा तपाईँको वरपर भएका राम्रा अभ्यास र लागू औषध नियन्त्रणका लागि सरकार र सरकारवालालाई तपाईँको सुझाव के छ भनेर सोधेका छौं। हामीले 37 भन्दा धेरै विचार तथा प्रश्न प्राप्त गरेका छौं। तीमध्ये केही प्रतिनिधिमूलक विचार तथा जानकारी यहाँ सुनाउँदैछौं।
1: सुरेश विदारी लेख्नुहुन्छ, समस्या समाधानका लागि योजनाबद्ध कार्यक्रम ल्याउनु पर्नेमा सरकारवालाको ध्यान छैन। मधेसमा लागू औषधको समस्या जटिल बन्दै जाँदा सरकारवालाको ध्यान पुग्न सकेको छैन। युवा पुस्ता लागू औषधको दलदलमा फँसेका छन्।
0: कविता थापा, विद्यालय विश्वविद्यालय तहका विद्यार्थीलाई सचेतना अभियान सञ्चालन गर्दा राम्रो हुने सुझाव दिनुहुन्छ। जेपी भट्टको विचार यस्तो छ, रक्सी चुरोट गुटका बन्द गर्नुपर्छ।
1: बोर्थापा पदमको विचार भने यस्तो छ, लागू औषध नियन्त्रणका लागि सीमामा कड़ा निगरानी, विद्यालय कलेजमा नियमित सचेतना कार्यक्रम र प्रयोगकर्तालाई उपचार तथा पुनर्स्थापनाको सहज व्यवस्था आवश्यक रहेको बताउनुहुन्छ। लागू औषधको तस्करी गर्ने मुख्य गिरोह र आपूर्तिकर्तामाथि कड़ा कानूनी कार्यवाही हुनुपर्ने र हरेक स्थानीय तहमा निशुल्क परामर्श पुनर्स्थापना रिहाब सेवा र युवालाई रोजगारी तथा सिपमूलक तालिमको व्यवस्था गरिनुपर्ने उहाँले भन्नुभएको छ।
0: लागू औषधको नियन्त्रणका लागि तपाईँको वरपर भएका कुनै राम्रा काम वा अभियान बारेमा कृपया कमेन्टमा लेख्नुहोस्। यो स्टेटसमा डम्बर कुमार दाहालले लेख्नु भएको छ, लागू औषध नियन्त्रणमा सम्पूर्ण जिल्ला नगर गाउँ बस्तीका नेपाली जनतालाई सचेत गराएर उनीहरूकै पहलमा लागू औषध नियन्त्रण गर्न दलिलो सक्रियताको आवश्यक पर्दछ। जब जनता जगाउन सकिँदैन विकराल स्थिति सृजना हुन्छ।
1: हाम्रो समुदायमा लागू औषध विरूद्ध सचेतना अभियान सञ्चालन गरिएको छ। विद्यालय अभिभावक स्थानीय निकायको सहकार्यमा सचेतना कार्यक्रम तथा र्याली आयोजना गरिन्छ। यसले युवाहरूलाई लागू औषधबाट टाढा रहन प्रेरित गरेको छ।
0: गणेश ओली लेख्नुहुन्छ, मानव अधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र हुएक नेपालले वीरेन्द्रनगर नगरपालिका सुकेतको शिव महादेव विद्यापीठ र गंगामाला आधारभूत विद्यालयमा अभिभावकसँग सचेतना कार्यक्रम असार 8, 9 र 10 गते सम्पन्न गरेको छ। सो कार्यक्रममा कुल 210 जनाको सहभागिता भएको थियो।
1: विविध विश्व मगरले रूकुम पश्चिममा गाँजाको व्यापार अनि ड्रग्सको व्यापार धेरै हुँदै गएको छ। यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ, कसरी भित्रिरहेको छ, सरकारवालाको ध्यानाकर्षण कहिले पुग्छ भनेर सोध्नु भएको छ।
0: सरकारले गरेका अध्ययन र राखेका विवरण अनुसार नेपालमा लागू औषध प्रयोगकर्ता वार्षिक 5.06% वृद्धि गरेका छन्। पछिल्लो तथ्याङ्कले 1,63,000 भन्दा बढ़ी लागू औषध प्रयोगकर्ता पुगेको र एक वर्षमै 7,000 भन्दा बढ़ी पक्राउ परेका छन्। यस्तो अवस्थामा समस्या समाधानका लागि के गर्नुपर्छ? लैंगिक यौनिक अल्पसंख्यक युवा किशोरी तथा सरकारवालाको विचार
2: हाम्रो एलजीबीटी आइक्यू कम्युनिटी चाहिँ यो कुराबाट चाहिँ अशुद्ध चाहिँ छैन। एक त सरकारको सिस्टमेटिक डिस्क्रिमिनेसन, परिवारको रिजेक्सन अनि सोसियो इकोनोमिक समस्याले गर्दाखेरिमा चाहिँ परिवारबाट बाहिर बसेपछि चाहिँ कसको आशमा बस्नु दुरुस्त भन्दा कसको आश रहेछ, उहाँहरूको कसको आग रहेछ त भन्दाखेरि गुवा दिनुहोस् हो। सबैको त भन्नु नै होइन, धेरैजनाको चाहिँ हाम्रो समुदायको साथीहरूको यो पाइएको छ। विद्यमान कानूनहरूले चाहिँ स्वास्थ्य केयर भन्दा पनि कानून कार्यवाहीको रूपमा पनि अलिकति लानुपर्छ कि भन्ने हिसाबमा चाहिँ मलाई लाग्छ। यो कानूनलाई चाहिँ यस्तो कानून ल्याउनु पर्यो जुन कानूनले चाहिँ विद्यालयदेखि लोकल लेभललाई चाहिँ कसरी स्ट्रेन्थेन गर्ने, हाम्रो संघीय स्तरबाट मात्रै नभएकोमा लोकलमा पनि एकदमै जानुपर्छ जस्तो मलाई लाग्छ।
3: सम्पूर्णमा नमस्कार, म क्षेत्र पौडेल, हाल राष्ट्रिय परिषद जलवायु तथा वातावरण क्षेत्रमा कार्यरत।

0: जलको सदस्य कानूनको विद्यार्थी नयाँ प्रकारका लागु पदार्थलाई चाहिँ छिटोभन्दा छिटो चाहिँ समावेश गरिनुपर्छ। हालको अस्पष्टता फरक प्रकृतिको व्यक्तिलाई एउटै दृष्टिकोणबाट चाहिँ हेर्ने अवस्था सिर्जना भएको छ, जसले गर्दाखेरि चाहिँ आधुनिक न्याय प्रणालीको चाहिँ सिद्धान्तहरूसित चाहिँ मेल खान गएको छैन। यसले चाहिँ अपराधको प्रकृति मात्र जुन हामी व्यवसाय भन्छौँ तथा सम्बन्धताको आधारमा फरक फरक कानुनी व्यवस्था गरिनुपर्छ। सरकारी वकिलको दृष्टिकोणबाट चाहिँ चेन अफ कस्टडी चाहिँ कायम नहुनु, फोरेन्सिक प्रतिवेदनमा ढिलाइ हुनु, प्रभावकारी अभियोजनमा चाहिँ चुनौती सिर्जना गरेको छ। सरकारी वकिलको पनि भूमिका चाहिँ त्यसमा अलिक प्रभावकारी रूपमा चाहिँ राखेर म अनुरोध गर्छु। प्राकृतिक र कृत्रिम लागु पदार्थ बीच चाहिँ वैज्ञानिक आधार फरक सजायको व्यवस्था नगर्दाखेरि चाहिँ डिफरेन्ट ग्राभिटी अनि डिफरेन्ट सेन्टेन्सिङको सिद्धान्तलाई चाहिँ कानुनी रूपमा संस्थागत गर्न सकेको छैन। राज्यको क्षमता चाहिँ जति मान्छेलाई जेलमा खोज्यो त्यो चाहिँ राज्यको एउटा सक्षम हो भन्ने दृष्टिकोणले चाहिँ जानु हुँदैन।
1: कसरी यो लागु औषधको कुरालाई यो प्रिभेन्सन गर्ने भन्ने मात्र भन्दा पनि अब चाहिँ हामीले किन यो भइरहेछ भन्ने कुरालाई पनि क्वेशन रेज गर्नुपर्छ जस्तो लाग्छ। त्यसको साइकोलोजिकल आस्पेक्टहरूलाई पनि अझै धेरै हामीले खोतल्नुपर्छ जस्तो मलाई लाग्छ। इन्भेस्टमेन्ट चाहिँ इन प्रिभेन्सन चाहिँ हुनु पर्यो, जसले गर्दाखेरि एउटा बच्चाबाट सुरु भइरहेछ त्यो इमोसनल हेल्थका कुराहरू, एउटा क्वालिटी फ्यामिलीका कुराहरू आइरहेछ, बच्चाहरूलाई चाहिँ लाइफ स्किलका कुराहरू पनि हामीले सिकाउन सक्यो भने चाहिँ त्यो अहिले हामीले जति खर्चको लागि रिहाब सेन्टर्सहरू बनाइरहेछौँ त्यो खर्च चाहिँ अहिले पनि हामीले कम गर्न सक्छौँ भन्ने पनि हो। स्कुल्सहरू छँदैछ, त्यो सँगसँगै प्राइमरी हेल्थ केयरका कुराहरू त्यहाँ पनि हामीले काम गर्न सक्छौँ। एउटा व्यक्ति कस्तो भने ऊ रिकभर पनि हुन सक्छ नि त, कम्पासनेट केयर चाहिँ छ कि छैन त, कल्चरको कुरा, रिलिजनको कुरा होइन, र हाम्रो पेयर प्रेसरको कुरा जुन सरहरूले भन्नुभयो स्कुलमा, सो हाम्रो कल्चरल आस्पेक्टबाट पनि त्यो रिसर्चहरू एउटा रिसर्च गर्ने सङ्घ संस्थालाई हजुरहरूले त्यसमा पनि इन्भेस्ट गर्न सक्नुभयो भने द्याट वुड बी हाम्रो लागि चाहिँ अहिले नै प्रिभेन्सनको एउटा टास्क हुन सक्छ।
2: एउटा चाहिँ परामर्श कक्षा हुनु पर्यो प्रत्येक समुदायमा, जुन सानो सानो कामहरू गर्न सक्छौँ हामी जस्तो परामर्श कक्षा अन्तर्गत प्राइभेट शिक्षा अथवा कुनै संस्थाहरूले गरेको जुन यो हाम्रो जुन कुनै केन्द्र मात्रै छैन र स्थानीय सरकार र सम्पूर्ण ठाउँबाट परामर्श कक्ष, पुनर्श्रम कक्ष, पुनर्श्रम केन्द्र सबै हुनु पर्यो। घर परिवार समुदायबाट यी समस्याहरूलाई चाहिँ एड्रेस गरेर चाहिँ माछसम्म लान्छ, सानसानो कामहरूबाट नै धेरै ठुलो उपलब्धि हुने गर्छ।
3: झण्डै 50 वर्ष पुरानो लागु औषध नियन्त्रण ऐन 2033 बदलिदो परिस्थिति अनुसार अपर्याप्त रहेकाले यसको तत्काल समीक्षा र परिमार्जन गर्नुपर्ने माग उठ्दै आएको छ। लागु पदार्थ तथा अवैध तस्करी विरूद्धको दिवस जुन 26 को अवसरमा काठमाडौँमा आयोजित छलफलमा सांसदहरूको प्रतिबद्धता र सरकारवालाको विचार सहितको छलफल चलाउँदै हुनुहुन्छ साथी नील प्रकाश पन्त।
4: गृह मन्त्रालयको केन्द्रीय तथ्याङ्क विभागको पहलमा 2077 निकालेको तथ्याङ्क अनुसार नेपालमा कडा लागु औषध प्रयोगकर्ताको अनुमानित संख्या 130,432 जसमा पुरूष 121,692 अर्थात 93.7%, 8,732 अर्थात 6.7% महिला भएको भनेर यो तथ्याङ्क कुरा भयो। हामीसँग लागु औषध नियन्त्रण ब्युरोबाट डीएसपी जीवन निरौलाजी हुनुहुन्छ। के कुरामा मान्यज्यूहरूले सच्याउनको लागि सहयोग गर्नुभयो भने अहिले लागु औषध त्यसलाई नियन्त्रण गर्नको लागि कहिले कहीँ सहयोग पुग्छ भनेर औपचारिक रूपमा हामीले ब्युरोले नै एउटा जिल्लामा सर्वे गर्यौं। एउटा जिल्लामा मात्र 30,000 तराईको कुनै एउटा जिल्ला हो मैले नाम लिनु 30,000 दुर्वेसनीको संख्या रहेको आकलन गर्न सकिन्छ र त्यही रेसियोमा बोर्डर लाइनको जिम्मा र काठमाडौँ पोखरा भरवा जस्तो उपत्यकामा त्यही रेसियोमा बन्यो भने 2076 भएको संख्याको 5-6 टाइम्स बढी संख्या डेफिनेटली छ हुन्छ होला। 15 ठाउँमा 20 बनाएर तपाईँहरूले काम गर्नु भएको छ, जनशक्तिको हिसाबले संरचनाको हिसाबले त्यो ठिकै हो कि त्यसमा पनि केही बढाउनको लागि छ। अहिले हाम्रो जनशक्ति एकदम कम छ, हामी नेपालभरि हेडक्वार्टर वा हाम्रो मात्र शाखा कार्यालय गरेर हामी 215 जति जम्मा कार्यरत छौँ होल नेपाल। दरबन्दी संख्या 78 हो र हामी सबै अरू काजमा छौँ र हाम्रो बाहिरको अफिसहरू पनि काजमा नै हो। हाम्रो पहिला लागु औषध नियन्त्रण ब्युरोको शाखा कार्यालयहरूको दरबन्दी पनि हुन्थ्यो र त्यो अहिले चाहिँ संहिताको विस्तारित योजनामा चाहिँ मर्ज भएर अहिले हामीसँग छैन, यो हाम्रो काजमा आएर फेरि साथीहरू खटिनु भएको छ। जनशक्तिको हिसाबमा कम छ कारणकै मैले विषयतिर लागेँ। अब यसमा मुकुलहरू चाहिँ हामी अहिलेसम्म विभिन्न मोडेलहरूमा काम गरिरहेका हुन्छौँ। यो बाई एन्ड बस्ट भन्ने छ अनि यसमा कन्ट्रोल डेरी भन्ने छ जुन कानुनमा अलिकति छोइएको छ, अन्डर कभर अपरेसनहरू चाहिँ हुन्छन्। अब यस्तोमा लागु औषध एन लागु औषध अपराधमा यस्ता विधिहरू प्रयोग नगर्दा कारोबारीहरू हामी नियन्त्रणमा लिन सक्दैनौँ, उनीहरूको इन्फर्मेसन हामीसँग आउँदैन। अब यो विधिहरू हामीले प्रयोग गर्दा त्यो कानुनमा कार्यविधि अहिलेसम्म बनेको छैन भनेपछि यसमा कानुन समस्या छ। कहिले चाहिँ हामीले यसमा सोमन पनि देखाउनु पर्ने हुन्छ, लोकडाउन पनि पर्ने हुन्छ, हामी साँच्चै नै पुग्ने मान्छे बनेर पैसै देखाएर त्यो पैसाको लोभले कारोबार
5: मान्छेले हामीलाई सामान बेच्न आउँछन् त्यो पनि हामी पिकनिक आउँछौँ, सोमन युज गर्छौँ हामी भयन बस्ट हाम्रो अपरेसन मरेनमा हाम्रो 5 लाखभन्दा बढी बोकेर हिँड्न नपाउनु भन्ने छ। एक किलो अफिम हामीले चाहिँ किन्नु हामी एजेन्ट बन्यौँ भने हामीले 1 किलो अफिम किन्नलाई 3 लाख 5 लाख त हामी आफैले बुझ्नुपर्छ। हामी 20 किलो 30 किलोसम्म अफिमको डिल गर्छौँ। यस्तो पनि हाम्रो लागि समस्या छ। विभिन्न औषधिहरू जीवन रक्षाको लागि हामीले युज गर्ने मेडिसिनहरू डाइभर्सन भएर विभिन्न नयाँ नयाँ औषधिहरूको दुरुपयोग गर्दछौँ, त्यसलाई पनि एउटा नियमन गर्न आवश्यक छ। नेपाल प्रहरीका पूर्व एसएसपी र अहिले यो फौजदारी कानुनको विषयमा अभ्यास गरिराख्नु भएको म राजकुमार बैद्यवाजूलाई अहिले नआएको तर मानिसजीले अथवा सांसदज्यूहरूले सुन्नु पर्ने र त्यसलाई बाध्यगत रूपमा चाहिँ कानून परिमार्जनको लागि गर्नुपर्ने के छ छक्कैमा राख्न गराउन खोज्दछु।
6: मैले हेडक्वार्टर्सबाट कति रहेछन् त बुद्ध दर्ता भनेर मैले हिजो मात्रै लिएको थिएँ। त्यसमा मैले सबै डाटा सुनेन, यो 81-82 मात्रै संक्षिप्त भन्न चाहन्छु। महिला पुरुष भन्ने छुट्याएको छ 7146 पुरुष, महिला चाहिँ 419, भारतको 283 पुरुष र 22 महिला र अन्य विदेशी पनि छुट्टिया छ। त्यसमा चाहिँ हजुरको 13 पुरुष 7 महिला भनेपछि महिलाहरू पनि थर्ड कन्ट्री अन्य देशको पनि महिलाहरू पनि उत्तिकै कारोबारमा चाहिँ संलग्न छन् भन्ने छ। 7890 चाहिँ मान्छेको संख्या र 5061 चाहिँ दर्ता यो सालको। अरू पनि मसँग 5 वर्षको छ र अहिले म चाहिँ यो भन्न अब समयको अभावले केही मेरा साथीहरू अहिले म धेरै एलएलएम पढ्ने साथीहरू त्यसपछि मेरो काम गर्ने बोर्डमा लाइनमा बसेका नेपालगञ्ज भैरवा र झापामा बसेका साथीहरूसँग पनि स्थिर काम गरिरहेको मान्छेको पनि त्यसको पनि लिएर मेरो अनुभव पनि थोरै एड गर्न चाहन्छु। भैरवाको साथी भन्नाले थियो अहिले गाजा यहाँबाट इन्डिया होइन कि अस्ति थाइल्याण्डको उसमा चाहिँ यहाँ आइपुग्यो, ब्याङ्ककबाट थाइल्याण्डमा यो भैरवाको रूट हुँदै गाजा आइपुग्यो भन्ने उहाँले त्यो भन्नुभएको थियो भने 13 अहिले सम्पूर्ण चुनौती के हो भने तपाईँ हामीले चढ्ने सवारी साधनमा प्रहरीले चेक गर्छ, माधवराज सेवा चेक गर्छ भन्दा अहिले औषध सेवन गरेर बढ्दो रूपमा चालकहरूले खाएर हिँड्ने व्यवस्था छ। एउटा किटलाई लाग्दो रहेछ 1500, किटको अभावले पनि चेकिङ प्रभावकारी भएको रहेको छ। त्यो किटहरू यथै मात्रामा दिएर मात्र चाहिँ अहिले लागु औषधको चाहिँ सेवनमा चेक गर्नुपर्ने छ, किनभने दुर्घटना चाहिँ विविध कारणमध्ये अहिले एउटा कारण छ, यो मेजर इस्यु भएको छ। नेपाल प्रहरीलाई अलिक स्ट्रेन्थन गर्नुपर्ने, यसलाई किट्सको व्यवस्था गर्नुपर्ने देखिन्छ। ल्याब टेस्ट टाइममा नआउने होइन, त्यसपछि कतिपय गाजा सेवनको 1 महिना छ, अब अनुसन्धानको अवधि 90 दिन छ, बढ़िराख्नु, यी कुराहरू छ। अहिले कुरा आइसकेको छ, यसमा म धेरै गइन। सेवनेर कारोबारमा चाहिँ जस्तो कर डिटेल भए, पैसाको आदान प्रदान नभएको पनि परिणामलाई देश बनाउँदा कतिपय मान्छे भैया सानो स्केलका मान्छेहरू 10,000-15,000 एउटा क्यारी गरेर मान्छेहरू आजीवन गएको अवस्था चाहिने छ। तर अहिले पहाड़ पहाड़ जानुहोस् लामोसम्म मुद्दा चलिरहेको छ, त्यस कारणले पहाड़सम्म छोइसकेको अवस्था छ, खुला बोर्डर छ, पर्याप्त जनशक्ति छैन र पर्याप्त स्रोत साधन छैन र सम्बन्धित निकाय सम्मानित छैन भन्ने मेरो जिकिर रह्यो। परिवारको भूमिका खुल्नु जरुरी छ, समाजको भूमिका खुल्नु जरुरी छ, प्रहरीको भूमिका तिमी यो गरेर मात्रै होइन यसको लागि बजेट सहित आउनु पर्यो। मलाई उसो दुरीमा थाम्न सक्ने अवस्था छैन, फैसलामा पनि एकरूपता छैन, पुरस्कारले सजिलो बनाएको अप्ठ्यारो उहाँले त्यसलाई गर्नुपर्छ। भारतमा चाहिँ नि त्यो लाइव औषध बरामद हुने बित्तिकै तुरन्तै त्यसको भेरिफाई गरेर हाम्रो त फेरि पछि टेस्ट गर्दा पनि लाइव औषध नभेटेको भन्ने पनि टेस्ट आइरहेको पाइन्छ कहिले काहीँ। त्यो व्यवस्था छ भने यहाँ चाहिँ फैसला भइसकेपछि हुने हुनाले यसको पनि अब पुरस्कार पाउने कुरा त अब त्यही एड्रेस त्यसको मकसद होला, तर यसको दुरुपयोग भयो भन्ने कुरा पनि आइरहेको छ। अब यसलाई कहीँ न कहीँ एड्रेस चाहिँ अन्य भत्ताहरू दिएर पनि एड्रेस गर्न सकिन्छ भन्ने म त्यसमा भन्न चाहे। एउटा एजेन्सीले मात्रै थाहा नपाउने अवस्था सक्ने अवस्था छैन कि, र कहिले रिसिभ पनि देखिन्छ लाउसन फसाइदिएको पर्ने अवस्था देखिन्छ। तराईतिर विशेष गरेर जुन अहिले प्रस्थान केन्द्र छ, अब त पालिकाले सरकारी लगानी गरेर पालिकाहरूले 2-4 आवश्यकता अनुसार खोल्नै पर्ने अवस्था छ, उहाँहरूलाई स्किल अनुसार काम दिनु, बजेट चाहिँ त्यहाँ लगानी गर्नु जरुरी छ। प्राइभेट एजेन्ट उसलाई थाम्न सक्ने अवस्था छैन र धेरै चाहिँ उहाँहरूको टेक्निकल नपुगेर मान्छेहरू मरेको अवस्था पनि देखिन्छ। अहिले लाउस कुल्लु मात्रै लाउस उन मात्रै भिक्टिम भएन, जघन्य अपराध हत्या यो लाउसहरू कारणले भइरहेको छ, यो आफू मात्रै पीड़ित होइन, यसले समाजलाई नै दोस्तो बनाएको हुनाले अब पालिकाको बजेट त्यहाँ जानु जरुरी
5: छ। धन्यवाद छ राजकुमार बैदवारज्यू, र हामी छलफल अगाडि बढाउने क्रममा अब यसलाई खुला गरौँ, आफ्नो विचार राख्न चाहनुहुन्छ भने र यहाँहरूले हात उठाइदिनु होला। हामी पालो पालो नवराज भट्ट हामीसँग हुनुहुन्छ, प्रसन्नका काठमाडौँ अध्यक्षज्यू हुनुहुन्छ।
7: यसको प्रत्यक्ष अहिले शिकार हाम्रो विद्यालयमा पढ्ने विद्यार्थीहरू भएको अवस्था छ। स्थानीय लोकल भएका साना साना पसलहरू विद्यार्थीहरूले यो गाँजा चलेस भन्दा पनि अहिलेको हाम्रो स्कुल लेभलमा पढ्ने विद्यार्थीहरूले त्यो औषधिहरू मिक्स गरेर एउटा दुध बनाएर बढी खाने गरेको देखियो। मेडिकलहरूबाट विद्यार्थीहरूले किनेको देखियो क्या। 2051 सालदेखि लिएर अहिले तपाईँको 2083 सालसम्म आइपुग्दाखेरि 32-33 वर्षसम्म यो कानुन आएन। यो चाहिँ विडम्बना हो। कानुन नयाँ आउनु पर्यो। लागू औषधले गर्दाखेरि यो देशको युवा नै लतमा बस्ने र भयावह अवस्था भएको कारणले गर्दाखेरि यसमा अब नयाँ कानुन बनाउने, नयाँ कानुन बनाएर यसको एउटा छुट्टै टास्क फोर्स गठन गरेर आवश्यक जनशक्ति थपेर यसलाई चाहिँ कार्यान्वयन ल्याउनुपर्छ भन्ने हाम्रो
8: हामीसँग क्लिनिकल साइकोलोजिस्ट डाक्टर साहित्य ग्राम भट्टराज हुनुहुन्छ। कानुन निर्माण अथवा संशोधन प्रक्रियामा छ भने त्यो छोटगिरमा राख्नुभयो डाक्टर
9: धन्यवाद। चेतनाको स्तरको कम्युनिटी लेभलमा यति पुर्याउने जरुरत छ कि जबसम्म हामीले वडा लेभलदेखि नै बजेटमै छुट्याएर घरघरमा हामीसँग जति बेला पुग्न सक्छौँ नि यसलाई कन्ट्रोल गर्न धेरै गाह्रो छ। हरेक घरमा चाहिँ इच फ्यामिली मेम्बरलाई चाहिँ अवेर गर्न साध्य गर्नु छ। यसमा वडा लेभलदेखि अहिले नै प्लानिङ प्रोसेसको बेला पनि सजाडी यति बेला नै बजेट छुट्याएर नीति नियम कानुन त्यो चेन्ज गर्ने कुराले चेन्ज गर्नै पर्यो। किन भन्दा एकचोटि इमेजिन गरौँ त हामी कसैको घरमा एकजना चाहिँ यो युजर्स कुनै भेक्टिम हुनुहुन्छ भने कति गाह्रो पर्छ। फ्यामिली मात्रै सफर हुँदैन, त्यो कम्युनिटी सफर गर्छ, त्यो वडा सफर गर्छ, पालिका सफर गर्छ, जिल्ला सफर गर्छ, व्यक्तित्व सफर हुन्छ। त्यसले अरूलाई पनि धेरै नराम्रो हिसाबले त्यसले इम्प्याक्ट गरिरहेको हुन्छ। त्यही भएर वान इन्डिभिजुअल इज टु मेनी, यो कुरालाई हामीले साध्य बुझ्नु जरुरत छ जस्तो लाग्छ। यसले मनमै गर्नु जरुरत छ कि यदि हामीमा आफ्नो कमिटमेन्ट चाहिँ चेन्ज गर्ने हो भने लेट्स स्टार्ट इट फ्रम टुडे, आजदेखि हामी सुरु गरौँ न। 51 सालमा भएको नीति नियम अहिलेसम्म पनि कुनै चाहिँ अपडेट भएको रहन्छ। वाट ह्याड वी बिन डुइङ फर लास्ट 30 इयर्स, 30 वर्ष हामी के गरेका थियौँ। महत्वपूर्ण कुरो भनेको रिफरल मेकानिजम साध्य हो। एक त अवेरनेस चाहियो, स्कुलको बच्चाहरू कति भेटिम हुन्छन् भन्ने किसिमको अरूसँग त उहाँलाई थाहा छ जस्तो लाग्छ। अर्को चाहिँ भइसकेपछि रेस्पोन्स मेकानिजममा सब्जेक्ट गर्छ कुन ढङ्गमा पठाउने। लोकल लेभलमा वडा लेभलदेखि नै त्यो हेल्थ फेसिलिटिजहरूमा त्यो क्यापेसिटी छ कि छैन, पैसाको ट्रेन ह्युमन रिसोर्स छ कि छैन, त्यो एउटा समस्या छ। कुन अस्पतालमा पठाउने, कहाँ छ हस्पिटलमा छ कि छैन, होइन, एकदमै गाह्रो छ। रिहेबिलिटेसन सेन्टर्सहरू केही छन्, तर त्यो ट्रेन ह्युमन रिसोर्स त्यहाँ छ कि छैन, उपचार गर्न सक्ने क्यापेसिटी छ कि छैन, काउन्सिलर्सहरू छन् कि छैन, होइन, साइकियाट्रिस्टिकल साइकोलोजिस्टहरूको एभाइलेबिलिटी छ कि छैन। यी चिजहरू साध्य जरुरत पर्छ। यो कार्यक्रममा कमिटमेन्ट जनाउँ भयो, कमिटमेन्ट नगरिकन चेन्ज आउँछ जस्तो लाग्यो खास, तर कमिटमेन्ट भयो भने भेट हामी चाहिँ पुनस्थापना केन्द्र सञ्चालक मध्येबाट रिकभरिङ नेपालका अध्यक्ष विष्णुपुर शर्मा जी हुनुहुन्छ। के कुरामा कानुनमा संशोधन गरियो भने 3 गुणा 4 गुणाको दरले बढ़िरहेछ, त्यसलाई नियन्त्रणमा राख्न सकिन्छ, पुनस्थापनामा पनि सहज पर्छ।
10: साइन्सजीहरूलाई मैले के भने 3 काम, एउटा पोलिसी तुरन्तै बनाउन सकिन्छ, रेडी छ, टिप्पणी उठाएर कानुनमा गएको थियो, कानुनबाट गएर क्याबिनेटमा लिएर जाने पास गर्ने भनेको थियो, भएन। त्यसपछि अर्को मन्त्री आउनुभयो, अब अहिले पनि हामी पुस गरिरहेछौँ। उत्पादन, बेचबिखन, ओसार पसार, यी सबैलाई अहिलेको भन्दा कडा कानुन बनाउँ, तर राम्रो प्रयोगकर्ता त जाने नजाने, साथीभाइको लैलेमा कहिले जाने र कहिले नजाने सचन्द्र अपराधी होइन। म तपाईँहरूको अगाडि उभिरहेको छु त, म अपराधी हो त, म लाउँछु प्रयोगकर्ता हो, म अपराधी हो त, म समाजमा मेरो कन्ट्रिब्युसन गरेको छैन, मैले मेरो घर हेरेको छैन, जानी नजानी म बिग्रेँ, तर होस आयो म फर्किँ फेरि, आई क्यान कन्ट्रिब्युट माई फ्यामिली, होइन, मेरो डाक्टर मैले फ्यामिली भन्दाखेरि अहिलेको कानुन चाहिँ ओसार प्रसारदेखि वितरणको सबै भण्डारणलाई अहिलेको भन्दा पनि कडा कानुन बनाऊ, सेवनलाई अलिकति भिन्दै आँखाले चस्माले हेरौँ, जसले गर्दा हामीले क्विक इन्टरभेन्सन गरेर क्लिनिकल साइकोलोजिस्ट नै हुनुहुन्छ उनीहरूलाई त्यहाँ दलदल गरेर निकाल्न सकिन्छ। नेपाल सरकारले गरेको तथ्याङ्कमा 28,000 छ भन्दा काम शुरू गरे, म त्यसरी गृह मन्त्रालयबाटै, गृह मन्त्रालयकै कर्मचारी, लाउसु शाखाकै कर्मचारी, म पहिला लाउसु शाखाकै काम गर्थेँ, त्यतिखेर भएन, शाखाले सानो काम गर्यो भनेर म एनजिओ सेक्टरमा छिरे राजीनामा दिएर, र आज आइरहँदा मेरो क्षेत्रमा मैले रेभोल्युसनै ल्याएँ किडन रिहेबिलिटेसनमा, धेरै ठुलो काम भयो, धेरै व्यक्तिलाई सुधार्न सक्यो, नयाँ जेनेरेसन यसै युवा त आइदियो कि हाम्रो कन्ट्रोल भन्दा व्यवहार भयो, हाम्रो हातहरू अझै पनि सजै पनि हामी काम गर्न तयार छौँ।
8: राष्ट्रिय युवा परिषदका उपसचिव विश्वास हुनुहुन्छ, यो सरकारको मात्रै दायित्व होइन, सामाजिक रूपमा अथवा व्यक्तिगत रूपमा पनि हाम्रो त्यो खालको भूमिका हुनसक्छ। युवा परिषदको अनुभव सुनाउँदाखेरि जनचेतनाको विषय हामी अघि सुन्यौँ, 6 कक्षा 7 कक्षादेखि नै त्यो सेवनको शुरूआत जानी नजानी भइरहेको छ भने परिषदले केही त्यस्तो गरिराखेको अभ्यास छ भने अथवा थप यो विषयमा मानिसहरूले कानुनमा
11: अथवा संसदमा अथवा बोल्न सक्ने अथवा जहाँ जहाँ उहाँहरू पाउँछ त्यो कुरामा राखिदिनु भयो भने भविष्यमा जनचेतना जोगाउने विषयमा अथवा अरू विषयमा पनि सरकारी निकायले काम गर्न सक्छ भन्ने लागेको के छ? छोटोमा राख्नु मन गर्दछु।
12: काम निर्माण गर्छु, तर त्यो काम निर्माणको चाहिँ के छ भन्दाखेरि जनचेतना जनस्तरमा चाहिँ त्यो ओरिएन्टेसन अथवा जनचेतना एकदमै अभाव छ। लागु औषध नियन्त्रण 2033 पनि सायद सबैले पढ्दैन होला जस्तो लाग्छ। त्यसकारण हामी चाहिँ कुनै पनि कानुन निर्माण गरिसकेपछि त्यो कानुनलाई लक्षित वर्ग हो त्यसलाई चाहिँ हामीले चाहिँ ओरिएन्टेसन गर्न एकदम आवश्यक छ। जस्तै विद्यालय कलेजहरूमा त्यो कानुन बारेमा अनि लागू दुर्वेशन बारेमा एकदम चाहिँ ओरिएन्ट गर्नु अथवा बिहान कुनै समयमा गरौँ हप्तामा गरौँ त्यस्तो गर्यो भने त्यसले चाहिँ केही न केही हाम्रो चाहिँ सकारात्मक प्रभाव पारेर त्यसले चाहिँ न्यूनीकरण गर्न सक्छ। हामीले यो नियन्त्रण कानुन रूपमा मात्र नियन्त्रण गरे पनि यो सम्भव छैन।
11: अब हामी मान्यजीहरूतर्फ लागौँ, जुन खालको एउटा धैर्यता राखेर यहाँ बसिराख्नु भएको छ र यो सुनिसकेपछि मनमा लागेको कुरा पनि हुनसक्छ र अथवा भोलिको संसद अथवा संसदीय समिति मार्फत यो कानूनलाई सच्याउने अथवा अझ समृद्ध बनाउने विषयमा यहाँहरूको प्रतिबद्धता सहित के छ त्यो मानिसहरूबाट अब हामी सुन्न शुरू गर्छौँ।
13: म सुशीला ढकाल आचार्य झापा जिल्लाबाट 3 नम्बर क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय संसद। कानूनमा बोल्ने कुरा कानूनको ठाउँमा हामी छौँ। तपाईँहरूले हामीलाई जुन प्रोत्साहन गर्नुभयो यी विज्ञहरूसित गएर तपाईँहरूले हामीलाई केही कुरा दिनुभयो, हामी पनि अध्ययन गरेर विधेयकमा चाहिँ ल्याएर फेरि तपाईँहरूले 8 वर्षदेखि छलफल गरेको ड्राफ्ट गरेको विधेयक अझै परिमार्जित गरेर तत्काल अवस्थामा नै यसलाई कार्यान्वयन गरेर सफल गराउने पोजिसनमा हामी जान्छौँ।
11: यो कार्यक्रममा आएर यहाँ कुनै समयमा त्यो दलदलमा फँसेर फेरि राम्रो अरूको लागि पनि अभियान चलाइराख्नु भएको छ, त्यो सबै कुरा सुन्दाखेरि हजुरको प्रतिबद्धता के हो? अब हजुरले
13: तपाईँहरूले जुन चलाउनु भएछ मैले अघि नै भने त्यसमा चाहिँ म धेरै प्रभावित छु। त्यसमा तपाईँहरूका लागि सहयोग गरेर तपाईँहरूले कुनै ड्राफ्ट गरिरहेको छलफल फेरि पनि सानो छलफल अथवा सुझाव दिनुभयो भने कानून बनाउने ठाउँमा हात उठाएर मलाई सुन्ने समयमा पनि राख्नेछु। यति कुरा भन्दै म धेरै कुरा भन्दिनँ। यो महत्वपूर्ण छ, यो आवश्यकता छ। पानीलाई फिल्टर गरे जस्तै यो मानिस जीवनका लागि दुर्गति हो। निर्माण गर्नका लागि हामी संसदमा केही साथीहरू सहित यसलाई मुद्दा उठाउन हामी तयार छौँ भन्ने दुईटा कुरा यही हुनुहुन्छ।
11: धन्यवाद।
14: मेरो नाम शुभमा, म झापा क्षेत्र नम्बर 2 को प्रतिनिधित्व गर्छु। मेरो पार्टी चाहिँ नेपाली कङ्ग्रेस हो। धेरै महत्वपूर्ण विषय छ, थुप्रै कानूनहरू यस्ता छन् जुन महत्वपूर्ण छ हाम्रो समाजको लागि र कानूनी शिक्षाको अभाव पनि छ नेपालमा चाहिँ रहेछ र त्यसमा सरकारको दूरदर्शिता पनि हुनु रहेछ। त्यो पनि मैले थाहा पाउनु मैले अब यिनै विषयहरूमा मेरो भूमिकालाई म सशक्त बनाउनेछु। मेरो चाहिँ कानूनले कस्तो किसिमले कानून निर्माण भयो भने हामीलाई सहजता हुन्छ। यो कुरा म सशक्त रूपमा उठाउनेछु र मलाई एकदमै गरेको विषय पनि हो। तपाईँहरूले दिनुभएको सल्लाह सुझावलाई जुन जुन समय मैले पाउँछु त्यो समय म एकदम व्यक्त उठाउँछु र म यसलाई मेन मुद्दा बनाउँछु। मेरो प्रतिबद्धता
15: सर्वप्रथम त कडा कानून भनेर भन्नुभएको छ, कानून त चाहियो नि, कानून बनाउनुपर्छ र त्यो कानून बनाउनको लागि त्यो कानून समितिमा नै भाग हुनाले र यो सबै भोगेको हुनाले मैले कहाँ के गर्नुपर्छ। कडा कानूनले मात्रै म अर्को के सहमति छु भने हुँदो रहेछ। त्यसमा स्कूल लेभलदेखि करिकुलम जो अहिले बनाइराख्ने भन्नुभएको छ, यो पञ्चवर्षीय गुरु योजना त्यसमा के छ हामीले पनि हेरौँ, त्यसलाई चाहिँ कार्यान्वयन गर्नु पर्यो र 50 वर्षको पुरानो कानूनलाई तुरन्तै संशोधन गरेर नयाँ कानून ल्याउनु पर्यो। पुनस्थापना गर्ने कुरा पनि एकदमै जरुरी रहेछ र करिकुलमदेखि नै कोर्समा राखेर त्यसलाई चाहिँ यसले गर्नु हुँदैन हामीले भन्नु त पर्यो। यो लागू औषध खाँदा यस्तो कानून छ, यस्तो हुन्छ, यस्तो हुन्छ भन्ने कुरा चाहिँ अवेरनेस प्रोग्राम चाहिँ सँगसँगै स्कूल लेभलदेखि नै लग्नुपर्छ। कडा कानूनले मात्रै यो नियन्त्रण हुन्छ जस्तो मलाई लाग्दैन। हामी संसदमा भएको हुनाले यसलाई उठाउने कुरा, बोल्ने कुरा, त्यहाँ कानून बनाउने कुरा र सहयोग गर्ने कुरा अब बिल संसदमा आउँदाखेरि त्यसमा लागेर चाहिँ यसलाई अगाडि बढाउने कुरामा चाहिँ प्रतिबद्धता रहनेछ। हस्त धन्यवाद। कार्यक्रम आयोजक सम्पूर्णमा फेरि धन्यवाद दिन चाहन्छु। म अरिना देवी काने डोरिङगुडा प्रतिनिधि सभा सदस्य। धेरै कुराहरूलाई आत्मसात गर्दै आगामी मैले गर्नुपर्ने संसदमा बोल्नुपर्ने कुराहरूमा अब यो नियन्त्रणका लागि हामीले
1: कानून बन्यो तर कार्यान्वयन हुन सकेको छैन भन्ने विषयमा हामी पुगेका छौँ। त्यस कारण यसका लागि हामीले बोल्ने कुराहरूमा यो सबै कुराहरूलाई मैले आत्मसात गर्दै मैले बोल्नुपर्ने सुन्ने समय हुन्छ कि कसरी हुन्छ मैले आफ्नो कुरा राख्नेछु र यो कार्यक्रम राख्नु भएकोमा धेरै धेरै धन्यवाद दिन्छु।
16: मेरो नाम डाक्टर चन्द्रमोहन यादव, जो यहाँ जो ल छ त्यसको बारेमा आइ दिनु नोट यस्तो पुरानो अनि यस्तो 50 इयर्स पास्ट एन्ड नथिङ हेज ह्यापन्ड न्यू अनि द्याट्स अ भेरी सकिङ थिङ फर मी।
17: यसलाई सच्याउनको लागि तपाईँले आवाज उठाउनुहुन्छ।
16: यो दुई महिनामा दुईचोटि अब बलावतीजीले धेरै हाम्रो मान्यजी धेरै बोलिराख्नुहुन्छ, उहाँहरूले कति विचार गर्नुभएको छ। म दुईचोटि यो ड्रग अब्युजको बारेमा आई हेभ रेज्ड अलरेडी क्वेसन्स ट्वाइस,
17: दुईपटक कुरा उठाइसक्नुभयो
16: दुईचोटि। या यसको बारेमा फिर कस कसले गर्छ होला, एउटा डाक्टरले, एउटा परिवारले र जो रिहेबिलिटेसनसँग जोडिएको छ भनौँ न, नत्र अरू त अब यहाँहरू कुरा गर्नुहुन्छ होला होइन, बुझेर पढेर होइन कति कुरा यी कन्फ्युज।
18: नमस्कार, म सरस्वती लामा भाबिङबाट राप्रपाईबाट चाहिँ प्रतिनिधित्व गर्छु। गाजर खेती अहिले गाजर खेती गर्नुपर्छ भन्ने व्यापक भइरहेछ कि है, गाजर खेती चाहिँ उद्योगसँग जोडिएको त छ, देशको अर्थतन्त्रसँग जोडिएको पनि छ, तर त्यसो भन्दैमा हामीले गाजर खेतीलाई चाहिँ प्रोत्साहन दिने होइन कि, त्यसलाई चाहिँ कन्ट्रोल गर्नलाई निकाय पहिला चाहिँ तयार हुनु पर्यो, त्यसले आमदानी पनि हुन्छ, देशको लागि एकदमै राम्रो हो होइन, उद्योग धन्दा पनि चल्छ, त्यसको हरेक चिज हरेक जरादेखि लिएर बिजदेखि लिएर सबै चिजको अब धागो सागो सबै हुने सबै हुन्छ होइन, हामीले बिर्सिनु हुँदैन कि त्यो लागु पदार्थ हो। त्यसलाई चाहिँ सरकारी निकायबाट कसरी कन्ट्रोल गर्छ, सरकारी निकायबाट कन्ट्रोल गरेर त्यसलाई प्रोत्साहन दिनु चाहिँ ठिकै छ होइन, त्यो त्यतातिर चाहिँ सोचौँ। तपाईँहरूले कानूनको तर्फबाट मात्रै हेर्नुहुन्छ, उहाँले अनुसन्धानको तर्फबाट मात्रै हेर्नुहोला होइन, कसैले के को तर्फबाट मात्रै हेर्नुहोला, तर हामीले पनि त्यसमा फेरि कस्तो खालको विचार गर्छौँ होइन, हामीले गाउँघरमा आफ्नो समाजमा के चलिरहेछ होइन, त्यसलाई त्यो कानून ठ्याक्कै प्रयोग गर्दाखेरि त्यो बनाउँदाखेरि समाजलाई कस्तो असर पर्छ, त्यसलाई पनि हामीले ध्यान दिएर हामी त्यो सदनमा उठाउँछौँ। पूर्ण रूपले हामी चाहिँ यो लागु पदार्थ निर्मूलन होस् भन्ने हामी चाहन्छौँ, त्यो लागु पदार्थ सेवन गर्नु चाहिँ निर्मूलन त्यही प्रतिबद्धता जाहेर गर्छ, हामी तपाईँहरूले बनाएर दिनुभएको चिज चाहिँ हामीले संसदमा हामी आवाज
17: उठाउँछौँ।
18: अनि म यस्तो कुरा भन्छु होइन, अहिले नियम कानून बनाएर मात्रै भन्नुहुँदैन कि, त्यसलाई चाहिँ सशक्त रूपले हामीले कार्यान्वयन पनि गर्न सक्नुपर्छ, कानून बनाएर थन्काएर बस्यो भने त्यसको फेरि केही औचित्य छैन।
19: छलफलमा लागु औषध नियन्त्रण ऐन 2033 संशोधनका लागि संसद र सरकार वालाको प्रतिबद्धता तथा विचार सुझावपछि यो ऐन संशोधनमा भएको ढिलाइ र ऐन कार्यान्वयनका लागि चाहिने पर्ने कदमका बारेमा टिप्पणी राख्नुपर्ने भएको छ। प्रस्तुत गर्दै हुनुहुन्छ वरिष्ठ अधिवक्ता तथा फौजदारी कानून बारेका जानकार नव कुमार मैनाली।
20: नियन्त्रण गर्ने हिसाबले चाहिँ यो कानूनको निर्माण गरे जस्तो देखिन्छ, बेसिकली सबभन्दा ठूलो अधिकार चाहिँ औषध नियन्त्रण अधिकारलाई दियो, फेरि संसदले पनि गर्यो भन्दाखेरि या प्यारलली एउटा औषध नियन्त्रण अधिकारीले इन्भेस्टिगेसन गर्ने, अरू रेगुलर जुन प्रोसेस छ जिल्ला प्राधिकारीले आफ्नो जुरिसडिक्सन अन्तर्गत कार्यवाही।
21: अहिले बिहानको 7 बज्यो 8:07 AM सूचना सङ्गीत मनोरञ्जनको अटुट साहिनो, यो हो रेडियो साहिनो 99.8 MHz।
22: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
23: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच सनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 98550-52454 98455-20554 इमेल log.logic2@gmail.com।
22: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोल्युसन।
23: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह बीबीएस र बीएड प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 056-493-495
0: हेर्नु न नानीको बाबा कोठामा छोरी हुँदै बसेको छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिनु तिमी
2: नानी के भयो किन रहेको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझिन छोरी
0: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो त सको त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
2: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
0: बाबा हाम्रै बसिङ स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि त नि
2: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदानगर टाउन चितवन
0: सम्पर्क नम्बर 98-450-82-997 98-550-10-997
23: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना निलाम हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
23: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर टाढी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-490-959 98-550-60-359 र 98-550-67-359
4: रेडियो साइनिङ 89.8 मेगाहर्ट्ज

आज गति 2083 साल असार महिनाको आज 19 गते तदनुसार विशेषण 2026 जुलाई 3 तारिक सकस सम्वत 1948 नेपाल सम्वत 1146 तथागत रुद्र नामक सम्वत उत्तरायण गृहमा रहेको आज शुक्रबार रहेको छ आषाढ कृष्ण पक्ष तिथि रहेको छ आज तृतीया आज तृतीय तिथि रहेको छ आज विशेष गरी आज तृतीय तिथि रहेको छ 10:03 यानि कि बिहानको 9:15 तृतीय तत्पन्त चौथे रहनेछ यस्तै गरेर नक्षत्रमा रहेको छ श्रवण नक्षत्र 13:28 योगमा रहेको छ निष्कुम्भ योग रहेको छ 88:14 करणमा रहेको छ भद्राकरण रहेको छ बिहानको 9:15 तत्पन्त बाबाकरण रहनेछ चन्द्रमा मकर राशिमा श्री सूर्यनारायण चाहिँ विशेष गरी मिथुन राशिमा आनन्द योगमा आज धुम्र योग रहेको छ र आज बिहान सूर्य रह्यो विशेष गरी बिहानको ठिक 5:14 भयो भने सरस्वती अस्त 7:02 हुनेछ र आजको दिनमा गरी 13:48 पुरा रहनेछ आज धनिष्ठ पञ्चक रहेको छ विशेष गरी पञ्चक प्रारम्भ भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ यी त भए आजका तिथिमिति पञ्चाङ्ग यसै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने विशेष गरी तपाईँलाई गराउनेछु त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय अशुभ समय लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा चर्चा गर्ने गर्नेछौ आजको काल समय यानि कि आजको अशुभ समय भनिरहेको छ बिहानको 10:24 सात सेकेन्डदेखि दिउँसोको 12:08 1 सेकेन्डसम्म आज काल बेला रहेको छ शुभ बेला रहेको छ दिउँसोको 12:08 1 सेकेन्डदेखि विशेष गरी दिउँसोको 1:51 55 सेकेन्डसम्म शुभ बेला रहनेछ लाभ बेलाको समय रहेको छ बिहानको 6:56 19 सेकेन्डदेखि बिहानको 8:40 13 सेकेन्डसम्म लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ एकदमै आजका पृथ्वी पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई ग्रह गोचरको विषयमा पनि जानकारी भन्ने गराउँदैछु ग्रह गोचर यानि कि सूर्यले नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा सूर्य मिथुन राशिमा चन्द्रमा मकर राशिमा मंगल वृष राशिमा बुध मिथुन राशिमा बृहस्पति कर्कट राशिमा शुक्र कर्कट राशिमा शनि मीन राशिमा राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन् अहिले यहाँदेखि जन्मिएका शिष्यहरूको राशि मकर राशि श्रावणको चौथो चरण नाम आउँछ खोबाट खोम बहादुर खोम प्रसाद नाम आउँछ खोममाया खोम कुमारी यस्तो नाम आउँछ अन्त्यनारी देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ यी त भए आजका पृथ्वी पञ्चाङ्ग यसै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई ग्राही र आउने पारिरहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि बाह्र राशिफल

0: मेषराशि उनीहरूको लागि आजको दिन पछिको लागि राम्रो सम्भावना देखे पनि तत्काल सोचेको लाभ नहुन सक्छ। आफ्नो मेहनतबाट अरू फाइदा उठाउने चेष्टा गर्ला। तैपनि बुद्धिले काम लिँदा सीताको योजना कार्यान्वयनमा आउनेछ। सेवामूलक काम बन्दै जानेछन्। तर अरूको मुख काट्ने बाहिर आफ्नो काम अधुरो रहनेछ। तत्काल ठूलो फाइदा नदेखेकाले लाभ उठाउन हतार नगर्दा नै राशि मेषलाई आजको दिन विशेष देखिएको छ। उनीहरूको लागि आजको दिन काम थाने र पछिको लागि सम्भावना खोजी गर्ने समय रहेको छ। आजको मेहनतले भविष्यमा राम्रो प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछन्। दिगो फाइदा हुने योजना तत्काल कार्यान्वयनमा गर्न सकिनेछ। सामाजिक दायित्व बढ्दै जाँदैछन्। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम गर्न सकिन्छ। कार्यका कामले लोकप्रियता समेत दिलाउन सक्ने यो राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूको लागि आजको दिन सबैलाई समेटेर काम लिन सक्दा पछि परिन्छ। समयको तालमेल नमिल्दा यो दिन अध्ययन रहनेछ। यसलाई गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना कामहरू गर्नुपर्नेछ। कामको राम्रो मूल्याङ्कन भए पनि प्रतिकूल हात गर्न समय लाग्नेछ। दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला पनि राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कटराशि उनीहरूको लागि आजको दिन प्रियजनसँगको भेटघाटै दिन रमाइलो रहनेछ। भौतिक सदनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिको रूपमा सत्कार पाइन्छ। खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय रहेको छ। आमदानी बढाउने काम सुरु हुनेछ। प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जानेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्राको अवस्था जुट्नेछ। साथीभाइको सहयोगले उत्साह समेत मिल्ने खालको योग भए राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूको लागि आजको दिन चुनौतीपूर्ण कामको दायित्व लिनाले अलिक दुःख पाइन्छ। सम्भावना देखिए पनि निम्न उपलब्धिमा चित्त बुझाउनु पर्ला। सानो गब्जीले हर्जना तिराउन सक्छ। नयाँ काममा लगानी गर्न केही समय पर्खँदा राम्रो हुनेछ। अरूको कर्कापमा निर्णय गर्नु पर्ने परिस्थिति आउन सक्छ। बेसरको निर्णयले समस्या निम्त्याउन सक्छ। पहिलेको उपलब्धि जोगाउन सतर्क रहेर अगाडि बढ्दा राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूको लागि आजको दिन प्रतिष्ठित काम सम्पादन गर्ने मौका मिल्नेछ। भौतिक प्रतिस्पर्धा विजयी भइनेछ। फाइदाको साथ पहिचान गर्न सकिन्छ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुँदै जानेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। अध्ययनमा प्रगति हुनुको साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। समय लागे पनि कार्यका कामले अरूको उपकार गर्न पनि सकिने खालको योग भने राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूको लागि आजको दिन काममा धेरै लाभ उठाउन नसके पनि समस्या सुल्झाउँदै जाँदैछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। साझेदारीमा देखिएका समस्या सुल्झाउन सकिन्छ। साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधाले निर्णायक मूल्य लिन सक्छ। भौतिक सुख सुविधा प्राप्त हुँदै जाँदैछन्। घरेलु प्रयोजनका सामान जुटाउन सकिन्छ। व्यवसायमा केही लाभ हुन सक्ने यो राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूको लागि आजको दिन बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नु पर्ला। समयको प्रतिकूलताले काम बिग्रिन सक्छ। परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ। काम परे पनि उठ्नु पर्ने रकम अड्किन सक्छ। नियमित काम तथा व्यापार व्यवसायमा सामान्य फाइदा भइरहनेछ। अलिक सघन नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। तैपनि चन्द्रभित्र अवस्था खोज्ने समय भने राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि हुनेहरूको लागि आजको दिन कुनै अवस्था आए पनि विरोध हुनाले काममा बाधा पर्न सक्छ, आफ्नै वचन बोलेर पालन गर्न सक्ने परिस्थिति रहनेछ, अरूको काममा समाविधान सक्छ, आशा देखाउनेहरूबाट धोका मिल्नेछ, तैपनि कामका जिम्मेवारी थपिँदै जानेछन्, किनमेलमा अधिक खर्च बढ्न सक्छ, अध्ययनतर्फ लक्ष्य पूरा नहुन सक्छ, कुनै काम बिचैमा रोकिनाले दोहोर्याउनु पर्ने पनि हुन सक्छ। यो राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूको लागि आजको दिन अवसर प्राप्त भए पनि भएका शिष्टाचारले अल्मयाउन सक्छ, समुद्र बनाइ राख्न व्यवहारमा अधिक सतर्क रहनु पर्ला, सानातिना काममा अल्मयाले मुख्य काम रोकिन सक्छ, सहयोगीहरूको भर पर्दा पनि काम बिग्रन सक्छ, स्वयं प्रयत्न गर्दा व्यापार बढ्नुको साथै महत्वाकांक्षी योजना थालनी हुने समय रहेको छ, मेहनत गर्दा लाभ राम्रो उठाउन सकिने खालको योग बने राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूको लागि आजको दिन खर्चको दोह गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला, केही पाउन केही वस्तु त्याग्नु पर्ला, यात्रा तथा भ्रमणका लागि प्रयत्न गर्ने समय रहेको छ, टाढाका साथीभाइले काममा साथ दिनेछन्, दोहोर प्रयत्न गर्दा रोक्य काम सम्पादन हुँदैछन्, अर्थाभाव खर्च पनि आवश्यक पर सपोर्ट र खर्च मात्र धन जुट्दै जाँदैछन्, पेसा व्यवसायमा लगानी बढाउने अवसर सबैले प्राप्त हुने खालको यो भन्ने राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूको लागि आजको दिन नयाँ अवसरका साथै आमदानीको स्रोत खेला पर्न जाँदैछन्, नोकरी तथा व्यवसायमा फाइदा हुनेछ, आवश्यक भौतिक चलन जुट्नाले नयाँ काम चलाने हुनेछ, कामले धेरैको मन जित्न सकिन्छ, रुचिका विषयमा लगानी बढाउने समय रहेको छ, व्यापारमा थोरै लगानीबाट पनि लाभ आर्जन गर्न सकिन्छ, नयाँ कामतर्फ अग्रसर भइनेछ, छोटो समयमै काम बढाउन पनि सकिने खालको योग भने राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु, मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग राशिफल भोग वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित रेमप्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्ष वर्षदेखि अनुभव सङ्घालिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने खेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विद्युत यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
3: यो आवाज हो सर्वर

0: कार्यक्रमको चाहिँ पुनः स्वागत छ। कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हाम्रो जानकारी पनि गराइसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मेषारी बाह्र राशिफलका विषयमा जानकारी गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष चर्चा हुने गर्नेछु। 9845175223 9056275223 नम्बरमा तपाईँले आफ्नो अनि आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9056275223 नम्बरमा आफ्नो आफन्तको बारेमा ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँले गराउँदैछु। कोही मित्र आइसक्नु पनि भएको छ, कार्यक्रम ज्योतिष वास्तुमा स्वागत पनि गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते। हजुर हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: हजुर
0: सल्यानको लक्ष्मीपुरबाट।
1: हजुर
0: सल्यानको लक्ष्मीपुरबाट फोन गर्नु भएको छ। हजुरको शुभ नाम?
1: दिपा दानी।
0: दिपा दानीजी बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ? छोरीको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2064।
0: वैशाख 24। बिहानको 7:15 हो।
1: हजुर
0: जन्म सल्यानमा भएको नानीको?
1: हजुर सल्यानमा।
0: सुन्नुहोस् है त,
1: हजुर
0: श्रीगढ कार्यालयमा श्रीमती रामानुजाय नमः। 2064 ज्येष्ठ कृष्ण पक्षको सोमबार, सोमबारको दिन जनावर सोमबार, पञ्चमी तिथिमा जन्म धनुराशि, पूर्व ताराको प्रथम चरण नाम आउँदो रहेछ भूबाट, मध्यमी नरगनु परेको छ नानीको है। नानीको लागि चाहिँ विशेष गरी घातक तिथि तृतीय अष्टमी त्रयोदशी शुक्रबार घातक भरणी नक्षत्र घातक नम्बरमा विशेष गरी 9 नम्बर राशिमा चाहिँ कर्कट राशि घातक छ है। कुण्डली राम्रो छ, आँखा चन्द्रमा परेको छ, स्वास्थ्यमा समस्या, रुवा खोकी लागिराख्ने, चिसो लागिराख्ने ग्रहहरू पर्छ, अलिकति विशेष ख्याल गर्नुपर्छ। पूर्णिमाको दिन चोखनितो शुद्ध भोजन गरेर राम्रो, सरकारी जागिर सरकारी नोकरीहरू राम्रो देखाउँछ, विवाह बारी पनि राम्रै छ, त्यति नराम्रो देखाउँदैन, तर विवाह चाहिँ प्रेम विवाह हुने ग्रह परेको छ है नानीको। अब 2064 भन्नुभएको छ, अहिले ग्रह नानीलाई धान्य र अर्को ग्रह चलिरहेको छ, उनीहरूमा ठिक छ ग्रह, त्यस्तो नराम्रो ग्रह छैन, ठिकै छ, राम्रै छ। पढाइमा अलिकति कमजोर, पढाइमा रुचि कम, अलिकति मेहनत गर्नुपर्छ पढाइमा भन्नुहोस्, नभए पढाइ बीचमा छोड्ने ग्रहहरू परेको छ। अलिक ठिकै छ ग्रह, अलि जिते जिते एकवर स्वभावको देखाउँछ, स्वास्थ्यमा अलिकति असर छ, यसो गर्दा चाहिँ पूर्णिमाको व्रतहरू बस्यो भने राम्रो हुन्छ, चिसोबाट अलि जोगिनुपर्छ भन्नु होला है। विदेशको लागि त 21 पछि हुन्छ विदेश, अहिलेलाई विदेश त्यति सजिलैसँग हुँदैन, 21 पछि बल्ल विदेश राम्रो हुन्छ। पढाइको बारेमा राम्रै छ, अलि मिहिनेत गर्नुपर्छ, यतिको पढाइले अलि अल्छी स्वभावकी छिन्, अलि अल्छी गरेर पढाइ राम्रो हुँदैन, अलिकति मिहिनेत गर्नुपर्छ भनेर सिकाउनुहोस् भन्नुहोस् नानीलाई, राम्रो हुन्छ, चिन्ता नगर्नुहोस् न है। विदेश राम्रो छ, पूर्णिमाको व्रत बस्नुपर्छ, अब 21 वर्ष लागि 21 वर्ष पुरा भएर 22 वर्ष लागेपछि विदेशलाई राम्रो हुन्छ क्या नानीको, सजिलैसँग विदेश जान सकिन्छ, अहिले पनि जान सकिन्छ विदेश त, जान नसकि होइन, अहिले पनि जान सकिन्छ, तर अहिलेको लागि चाहिँ अलिकति गाह्रो। कुन देश जान आँटेकी छ नानी? जापानको लागि हो, स्टुडेन्ट भिसामा हो, ठिकै छ, त्यस्तो नराम्रो छैन, अहिलेलाई तत्काल अब कति क्लास पढ्यो यिनले? 12 पास गरे, त्यसो भए अब अहिले विदेश नजाने हो भने त फेरि ब्याचलर गरेर जानु पर्यो होइन? हजुर अब त्यसो भए अहिले जाने हो भने चाहिँ नानीको लागि चाहिँ एउटा रत्न कवच पाउँछ हामीसँग, यो रत्न कवच लगाइदिनु भयो भने विदेश जानु सजिलोसँग जान सक्छन्, रत्न कवच नलगाइकन जाने हो भने 21 वर्ष पुरा भएर 22 वर्ष लागेपछि मात्रै सजिलोसँग जान सकिन्छ, यसमा चाहिँ तपाईँ विदेश ख्याल गर्नु, अरू त्यसै चिन्ता गर्नु पर्दैन, ठिकै छ, राम्रै छ है। किन नपाउने? राम्रो छ सरकारी जागिर, राम्रो छ त नानीलाई। विदेश भन्दा पनि सरकारी जागिर राम्रो छ। लोकसेवा आयोगतिर फर्महरू भर्ने कोसिस गर्ने, नाम निक्लिन सक्छ, होइन? ग्रहहरू राम्रै छ। अहिलेको लागि फेरि धन धान्य जागिर खाने, धन सम्पत्ति जोड्ने, होइन, यस्तो खालको ग्रहहरू पनि चलेको छ। अब बाह्र पास गरेछन् भने लोकसेवा आयोगतिर भेट्न पनि पाइन्छ, होइन? त्यो गर्दै गर्ने, कोसिस गर्दै गर्ने सरकारी जागिर खान पाइयो भने किन जानु पर्यो विदेश, हो कि होइन? त्यो हो नि त राम्रो। विदेशमा पनि पैसा फलेको हुँदैन, उहाँ पनि दुःखै गर्ने हो, दुःख नै हुँदैन, खाने फुर्सद हुँदैन, सुत्ने फुर्सद हुँदैन, उठ्ने फुर्सद हुँदैन, कामको काम, पढाइको पढाइ भन्ने हुन्छ। विद्यार्थीलाई धेरै दुःख छ जापानतिर, विदेशतिर पनि, है, पढ्नु पनि पर्यो, काम पनि गर्नु पर्यो, कमाउनु पनि पर्यो, पकाउनु पनि पर्यो, खानु पनि पर्यो, ड्युटी फेरि जानु पनि पर्यो, सबैतिर भ्याउँदाखेरि मान्छे त थकित त हुन्छ, होइन? त्यो भएर विदेशमा जाने, विदेशमा गए राम्रो भन्ने कुरा मात्रै होइन, यहीँ बस्ने, यहीँ पढ्ने, यहीँ जागिर खाने, यहीँ व्यापार व्यवसाय यहीँ गर्ने गर्यो भने त्यो जस्तो राम्रो केही हुँदैन। परिवारसँग बस्न पाइयो, हाँस्न पाइयो, खेल्न पाइयो, चाडपर्व परिवारसँग बसेर मनाउन पाइयो, रमाइलो गर्न पाइयो, हो कि होइन? गरेर साह्रो राम्रै छ, नराम्रो छैन, ठिक छ। राम्रो छ, तपाईँ अरू कुरामा चिन्ता लिनै पर्दैन, सबै थोक राम्रो छ, सही कुरा, सबै थोक राम्रो छ। विदेश जानको लागि चाहिँ अहिले जाने हो भने रत्न कवच लगाएर पढाउनु सजिलो हुन्छ, है? अनि 22 वर्ष पछि जाने हो भने, 22 वर्ष 21 वर्ष पुरा भएर 22-23 जाने हो भने रत्न कवच लाउनु पर्दैन, त्यही बेलामा त्यतिकै सजिलो भइहाल्छ, है त? हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गरेर। उहाँले फोन गर्नुभएको थियो छोरीको विषयमा, जापान जान पठाउन खोज्नु भएको रहेछ छोरीलाई। छोराछोरीलाई हाम्रो अहिले के छ भन्दाखेरि, ठ्याक्कै म भन्छु तपाईँहरूलाई, है, अहिले अलिकति पहाडतिर त त्यस्तो नहोला, होइन, तर पहाडतिर मधेसतिर चाहिँ के हुन्छ भन्दा, तपाईँको छोराछोरीलाई अहिले फुलफुल ल्याएर राखेर एक कप चिया पकाउन पनि नसिकाउने, सब्जी काट्न पनि नसिकाउने, चामल पकाउन पनि नसिकाउने, दाल पकाउन पनि नसिकाउने, दालमा कति पानी राख्नुपर्छ भने पनि नसिकाउने, चिया खाएको कप पनि माझ्न नलगाउने, माझ्न पनि आउँदैन, भाँडा माझ्न पनि आउँदैन, पकाउन पनि आउँदैन, लुगा धुन पनि आउँदैन, ओछ्यान मिलाउन पनि आउँदैन, होइन, आफूले आफूलाई आफै नुहाउन पनि आउँदैन, कतिमा त्यस्तो पनि हुन्छ। हो त्यस्ता बनाएर फुलफुल ल्याएर, है, अनि हामी गर्व गर्छौँ, ओहो मेरो छोरालाई, मेरो छोरीलाई मैले फुलफुल ल्याएर जतन गरेर राखेको छु भने मनमा घमण्ड, अहङ्कार, छाती यत्र फुलेर यत्र हुन्छ। तर हामीले मैले गर्व गरेको छु, मैले मेरा छोराछोरीलाई कमजोर बनाइराखेको छु भन्ने चाहिँ मनमा आउँदैन। फेरि हेर्नुहोस् कुरा बुझ्नु भने, कोही कोही अलि अहम अनि हुन्छ नि, अलि मयौँ भनेर त्यस्ता गर्छन् क्या फेरि, बुझ्नु भयो नि? मेरो छोरा त, मेरो बाबु त, मेरो छोरीले कहाँ सक्छ र, मेरो छोरीले कहाँ सक्छ र, म धोइदिन्छु कपडा भनेर आफ्नो ड्रेस पनि आफ्नो मोजा धरि बाबाआमालाई धुन दिने र बाबाआमालाई धोइदिने, है, अनि गर्व लाग्छ मेरो छोरा मैले सुक्खमा राखेको छु भनेर। त्यस्तो तपाईँ दुःख पाउँदै हुनुहुन्छ, छोरा बिगार्दै हुनुहुन्छ, छोरी बिगार्दै हुन्छ तपाईँहरूले। कम्तीमा तपाईँले के गर्नुपर्छ भने, कम्तीमा बिहान उठेर आफू सुतेको बिस्तारै आफै मिलाउन सिकाउनुहोस्। एक दिन जान्दैन, दुई दिन जान्दैन, तिन दिन जान्दैन, सधैँ पनि नजान्ने हुन्छ। तपाईँले कसरी जान्नुभयो त, छोराछोरी नजान्ने भए त, फेरि तपाईँले भन्दा सिकेरै जान्नुभयो, त्यो कुरा तपाईँले सिकाउनुहोस्। त्यही भएर भनिन्छ, सबैभन्दा ठुलो गुरु भनेको आमा हो, चाहे त्यो छोरा होस्, चाहे त्यो छोरीलाई होस्, बुझ्नुभयो? सबैभन्दा ठुलो गुरु आमा हो। बिहान उठेर के गर्नुहोस् तपाईँले, बिस्तारा टक्क उठेर बिस्तारा मिलाउन सिकाउनुहोस्। तन्नाहरू टक्क तन्काउने, ओढेका सिधा ब्ल्याङ्केटहरू के छन् तीहरू पट्याउन सिकाउने, सिकाउनु पर्यो त, पट्याए भन्नु भयो, सिकाउनु पर्यो। पटाइसकेपछि ऊ टोय बाथरुम गर्छ, टोय बाथरुम गरिसकेपछि उसलाई सफा गर्न सिकाउनुहोस्, टोय सफा गर्न सिकाउनुहोस्। हार्पी कसरी हाल्ने, कति हाल्ने, अनि कसरी ब्रसले घोट्ने, होइन, अनि त्यसपछि तपाईँको बाथरुमलाई भनेको आमा हो, चाहे त्यो छोरा होस्, चाहे त्यो छोरीलाई होस्, बुझ्नुभयो? सबैभन्दा ठुलो कुरो आमा हो। बिहान उठेर के गर्नुहोस् तपाईँले, बिस्तारा टक्क उठेर बिस्तारा मिलाउन सिकाउनुहोस्। तन्नाहरू टक्क

सफा गर्नमै सिकाउनु आमा छोराछोरीहरूलाई। पहिले कलेज सफा गरिदिन्छ तपाईँको घरको टोइलेट बाथरुम, छोरीले बिहा गरेर गएपछि कलेज सफा गरिदिन्छ, आफै सफा गर्नुपर्ने आफ्नो टोइलेट हो कि होइन, त्यो पनि सिकाउनु तपाईँहरूले। त्यसपछि व्रत गरेर बाबु नानी भनेर व्रत गरेर सिकाउनुहोस्, बिहान उठेर नुहाइ गर्नुपर्छ हरेक दिन। अब पहाडतिर जाडो छ भने चाहिँ कहीँ पानीको अभाव हुन्छ, त्यो कुरा अलग कुरा हो। जहाँ पानी पाइन्छ, जहाँ जाडो हुँदैन होइन, ठिक्क नुहाउन सकिन्छ, स्वास्थ्यलाई असर गर्दैन भने बिहान उठेर सर्लक्क नुहाउने होइन, अनि बिहान उठेर नुहाइसकेपछि हिजो लगाएको कपडाहरू सर्लक्क धुन सिकाउने, कपडाहरू यसरी कलरमा यसरी साबुन नुहाउने, अनि त्यसपछि ब्रसले घोटे पनि हुन्छ, त्यही कलर चाहिँ यस्तो गरेर पट्टिया ल्याएर त्यही कलरले घोटे पनि सर्लक्क जान्छ भने सिकाउनुहोस्। कलरमा फोहोर हुन्छ बाबु नानी, अनि त्यसपछि हातको बाहुलामा फोहोर हुन्छ, यो बाहुला यसरी धुनुपर्छ भनेर तपाईँले सिकाउनु छोराछोरीलाई होइन। अनि कपडा तपाईँले पखाल्न सिकाउनुहोस्, पानी कसरी राख्ने, बाल्टीमा राख्ने, बाटामा राख्ने, पानी राख्ने, अनि पखाले चरप्पर निचोर्ने होइन, अनि त्यो त्यही पानी अर्को कपडा अर्को कपडा पनि धुने सडकहरू जान्छ, त्यसरी फेरि दुईचोटि तिनचोटि चारचोटिसम्म कपडाहरू पखाल्नुपर्छ, अनि सुकाउँदाखेरि उल्टो बनाएर कपडा उल्टो बनाएर सुकाउनुपर्छ, बुझ्नुभयो। अनि त्यसपछि चिया तपाईँले बिहान चिया दुध जे दिनुहुन्छ चिया दुधहरू दिनुहोस्, त्यो चिया दुधहरू दिएको कपहरू आफै माझ भने सिकाउनुहोस्। कसरी माझ्ने भने सिकाउनु पर्यो, गएर आज सिकाउनुहोस्, भोलि सिकाउनुहोस्, पछि सिकाउनुहोस्, छोराछोरीलाई स्ट्रङ बनाउनु बलियो बनाउनुको लागि चाहिँ क्या, बुझ्नुभयो नि। अनि यो गर्दा तपाईँको छोराछोरीको पढाइ बिग्रिँदैन, बिग्रिन्छ त, बिग्रिँदै बिग्रिँदैन। खाना खाइसक्छ उसले, खाना खाइसकेपछि उसले झारेको जुठोहरू उसले टिपेर लगाउनुहोस्, थालमा हालेर लगाउनुहोस्, त्यसपछि भाँडा नानी ठाउँमा लगेर यसरी मस्काउनुपर्छ भनेर खराइले मस्काउनुहुन्छ कि साबुनले मस्काउनुहुन्छ, यसरी मस्काउनु भनेर सिकाउनुहोस् उसलाई। आज सिकाउनुहोस्, भोलि सिकाउनुहोस्, पछि सिकाउनुहोस् है, यति कुरा सिकाउनु भयो भने। अनि त्यसपछि तपाईँको त्यही तपाईँको घर पाहुना आउनुहुन्छ नि, ल बाबु ल नानी एक कप मिठो चिया पकाएर ल्याऊ भन्दा यस्तो टमिटो चिया पकाएर तपाईँको चाहिँ लिएर आएर दिनुभयो भने त्यो बेलामा तपाईँको छाती चौडा हुन्छ पाहुनाको अगाडि, र उसले पनि पछि गएर दुःख पाउँदैन, विदेश जानु पर्ला सबैभरि तपाईँले काखामा चिया पनि राख्न सक्नुहुन्न, हो कि होइन। त्यही भएर त्यो कुराहरू होइन, छोरालाई संस्कार सिकाउनुहोस्, छोरीलाई संस्कार सिकाउनुहोस्। हाम्रो संस्कार यो हो, हाम्रो संस्कृति यो हो, यसो गर्नु हुँदैन, यसो गरेर हाम्रो इज्जत जान्छ, यसो गर्नुपर्छ, यो बोल्नुपर्छ, यो बोल्नु हुँदैन, यो काम राम्रो, यो काम नराम्रो भन्ने कुरा सबै कुराहरू आमाले सिकाउनु पर्दछ है, आमाले। किनकि बाबु त कहाँ विदेश जाने, कहीँ कमाउने, केही गर्ने, केही गर्ने, बाबुको भर पर्नु हुँदैन। हेर्नुहोस्, बाबु भनेको चाहिँ पैसा कमाएर यस्तो ल्याइदिने माथि हो, घर सारा घर धान्ने भनेको घरको श्रीमतीले हो। त्यही भएर भनिन्छ नि, श्रीमती असल परेन भने घर स्वर्ग हुन्छ, श्रीमती यदि खराब परेन भने त्यो घर नरक हुन्छ। धनी हुने कि गरिब हुने श्रीमानको हातमा हुँदैन, श्रीमतीको हातमा हुन्छ, आमाको हातमा हुन्छ। कति बचाउने, कति बचत गर्ने होइन, के खाना आवश्यक छ, के खाना आवश्यक छैन, कुन कुराको जरुरत छ, कुन कुराको जरुरत छैन, कति पैसा बचाउने, कति खर्च गर्ने, सबै कुराहरू घरको श्रीमतीले गर्नुपर्दछ। लक्ष्मी हुन्छ, एक बार लक्ष्मी भनिन्छ क्या, अन्नपूर्ण अन्नपूर्णेश्वरी भनिन्छ, महालक्ष्मीको रूपमा हामीले दर्जामा राखेका छौँ घरका श्रीमतीलाई, चेलीबेटीहरूलाई, मातालाई, बुझ्नुभयो नि। यी कुराहरू तपाईँले सिकाउनुपर्छ छोराछोरीलाई चाहिँ, कतै मेरो छोरो लुगा धुन कहाँ सक्छ भनेर पुल पुर्याउनु भयो भने तपाईँको छोरोले, तपाईँको छोरीले पछि दुःख पाउने हुन्, बुझ्नुभयो नि। विदेश त नगए छोड्दैनन् होइन, विदेश नगए पनि नेपालमा बसे पनि सधैँभरि तपाईँकै काखामा त बस्दैनन्, पढ्नको लागि सहर जानु पर्ला, सगरमुकामतिर झर्नु पर्ला पढ्नको लागि चाहिँ होइन, पढ्नको लागि कोठा भाँडामा बस्नु पर्ला, अनि त्यो बेलामा कसले पकाउँछ, कसले भाँडा माग्छ, ओछ्यान कसले मेरिदिन्छ, तैँले कसले सफा गरिदिन्छ, त्यो बेलामा चाहिँ जुत्तामा प्रेस कसले गरिदिन्छ, आफै गर्ने होइन, तपाईँ पछि पछि लागेर जानु जानु त हुन्न नि घर छोडेर, हो त्यो बेलामा काम गर्छ। त्यो भएर तपाईँले छोराछोरीलाई सानैदेखि सिकाउने हो क्या, मेरो छोरा सानो छ पछि सिक्छ भन्ने होइन, राम्रो कुरा त लिइहाल्ने हो नि, हो कि होइन, राम्रो कुरा त लिइहाल्ने, नराम्रो कुरा लिने होइन, नराम्रो कुरा फालिदिने हो क्या, सिप सिक्नु भनेको राम्रो कुरा हो, बुझ्नुभयो नि। त्यही भएर विशेष तपाईँले ध्यान दिनुहोला, साग सब्जी के गर्ने, फर्सीको मुन्टा केलाउन सिकाउनुहोस्, फर्सीको मुन्टा केलाउन सिकाउनुहोस् तपाईँले, आलु टाँस्न सिकाउनुहोस्, आलु काट्न सिकाउनुहोस् होइन, चामलमा कति कति चामलमा कति पानी हाल्नुपर्छ भनेर यसो गएर अम्लो नाप्नुहुन्न, हो त्यो सिकाउनुहोस्। दालमा थोरै पानी हाल्नुपर्छ, फेरि धेरै पानी हाल्यो भने सिटी लागेर सबै दाल चाहिँ बाहिर जान्छ, फोहोर हुन्छ।

त्यो सिकाउनुहोस्, पछि पानी तताएर फेरि दालमा राखेर धेरै बनाउनुपर्छ त्यो सिकाउनुहोस्। यसरी सिकाउनु भयो भने तपाईँको छोरा र तपाईँको छोरी बलिया हुन्छन्, कसैले कसैको आवश्यक नै पर्दैन, सय कसैले गर्दै पर्दैन, आफै सक्षम हुन्छन् उनीहरू नानीहरू बाबुहरू। त्यति गर्नुभयो भने तपाईँले एक महिना सिकाउनुहोस् त, त्यसपछि उनीहरू आफै गर्छन्, सबै थोपीहरू आफै गरिहाल्छन्। उनीहरूले बिहान छिटो उठाउनुपर्छ, कम्तीमा एकदम छिटोमा 4 बजे, ढिलोमा 5 बजे त उठ्नै पर्छ, नउठेको हुँदैन। जाडो महिनामा फेरि छिटोमा 5 बजे, ढिलोमा 5:30-6 बजेतिर उठिहाल्नुपर्छ। जाडो महिनामा मौसम हेरेर गर्नु पर्यो नि फेरि, होइन? अब 4 बजे उठ भन्नु पनि भन्नु भएन। अब 9:00-10:00 पढ्नेवाला छन् भने अलिक छिटो उठाउनुपर्छ, 8:00 पढेको छन् भने छिटो उठाउनु पर्दछ, 8:00 यता 8:00। अब तपाईँले पत्याउनुहुन्छ कि पत्याउनुहुन्न है, तपाईँले पत्याउनुहुन्छ कि पत्याउनुहुन्न, मैले घर मैले व्रतबन्ध 8 वर्षमा गरेको हो, 8 वर्षमा म घर छोडेर हिँडेको पढ्नको लागि, संस्कृत पढ्नको लागि, कुरा बुझ्नु नि। ओ त्यो 8 वर्षदेखिको मेरो कपडा मैले आफै धोएको हो, पट्याएर आफै राखेको हो, होइन? तपाईँको चाहिँ स्कुलमा होस्टेलमा हामी तपाईँको जुन गुरुकुलमा पढ्दाखेरि टोयलेट सफा गर्ने पालो हुन्थ्यो, टोयलेट सफा मैले आफै गरेको हो है। अनि त्यसपछि तपाईँको त्यो बेलामा हामीले दुःख गर्नु दाउरा बोक्नु पर्थ्यो, दाउरा हामीले बोकेको, जङ्गलबाट दाउरा बोक्नु पर्थ्यो, हामीले दाउरा पनि हामीले आफै बोकेको हो, चामल दाल नुन मसलाहरू बोक्नु पर्थ्यो। यता पुल हुँदा पारिपट्टि गाडी आउँथ्यो, अहिले त देवघाटमा उतापट्टि पारि पनि गाडी जान्छ, माथि एउटा पुल बनाएर, होइन? त्योबाट गएर यतापट्टि चितवनसम्म आउँथ्यो, चितवनबाट पुल पारे कटाएर लगभग आधी घन्टा 45 मिनट जति बोक्नु पर्थ्यो, चामल नुन तेल सबै कुराहरू हामीहरूले दाउरा बोक्नु पर्थ्यो तपाईँको चाहिँ, बुझ्नु नि। अनि बिहान 4 बजे अनिवार्य रूपमा उठ्नु पर्थ्यो, 4 बजे उठेर जाडो होस् गर्मी होस् नुहाउनु पर्थ्यो, बुझ्नुभयो? जाडो होस् चाहे गर्मी होस् स्नान गर्ने, स्नान गरिसकेपछि जप गर्ने, जप गरिसकेपछि यतापट्टि मन्दिरमा आरती हुन्थ्यो, आरती गर्ने, चिया खाने, होइन? अनि त्यसपछि फेरि अध्ययन गर्ने, पढ्नु पर्थ्यो हामीहरूले, खानेकुरा त्यति धेरै मिठो पनि पाइँदैन थियो। अहिले त देवघाटमा तपाईँको घरमा तपाईँले छोरालाई खुवाउनु भएको भन्दा डबल गुणा मिठो खानेकुरा खान पाइन्छ, डबल। कहिलेदेखि तपाईँ घरमा तरकारी मात्रै पकाएर खुवाउनु होला तपाईँले, होइन? कहिलेदेखि दाल र तत्ती मात्रै खुवाउनु होला, सुनै पनि मिठो त नहोला। अहिले दाल भात तरकारी अचार, होइन, मही हुन्छ, पनिरको सब्जी हुन्छ, कहिले खिर हुन्छ, कहिले पुलाउ हुन्छ, कहिले हलुवा हुन्छ, कहिले पुरी हुन्छ, विभिन्न प्रकारका आइटम, मिठाईहरू कति खाने, मिठाईहरू खान पाइन्छ, विभिन्न आइटम। तर पढ्नु चिपहरू हो, खाना मात्रै भयो त बसेर भएन, यदि फेल भयो भने घर जानु पर्यो, फेरि झोला झन्डा बोकेर। तपाईँको बाबु नानी बाबुहरूलाई पनि तपाईँले पढाउनुहुन्छ भने चाहिँ नानीहरूलाई पनि पढ्नुको लागि तपाईँको चाहिँ देवघाटमा खुलेको छ, नानीहरूलाई पनि पढ्नको लागि चाहिँ बाबुहरूलाई चाहिँ वर्तमानमा गर्नु पर्यो, 5 कक्षा पास गरेपछि 6 देखिको तपाईँको चाहिँ डिग्री मास्टरसम्म पढ्न पाइन्छ। पैसा लाग्दैन पढेको, खाएको पैसा लाग्दैन, बसेको पैसा लाग्दैन, पढ्नु चाहिँ पर्यो, फेल भयो भने फेरि घर जानु पर्यो, त्यहाँ बस्न पाइँदैन, त्यहाँ खान पाइँदैन, त्यस्तो सिस्टम हुन्छ। हेर्नु काम केही पनि गर्नु पर्दैन, अहिले तपाईँको घरमा गएर काम गर्नु पर्ला, त्यहाँ गएर काम गर्नु पर्दैन, त्यहाँ आफ्नो कपडा धुने हो, बास त्यति हो, अरू केही काम गर्नु पर्दैन। पहिला जस्तो हामीले जस्तो दुःख गर्नु पर्दैन, आजभोलि आजभोलि अङ्ग्रेजी पढाइ हुन्छ, कम्प्युटर पढाइ हुन्छ, साइन्स पढाइ हुन्छ, म्याथ पढाइ हुन्छ। पहिला हाम्रो पालामा त्यस्तो हुँदैन थियो, कम्प्युटर हुँदैन थियो, अङ्ग्रेजी यही अङ्ग्रेजी भाषा पढ्नु हुँदैन, यो गाई खाने भाषा हो भन्नुहुन्थ्यो क्या, गाईको हुम्बो मासु खाने मान्छेले पढ्ने अङ्ग्रेजी भन्थे क्या पहिला पहिला, अनि खाने यस्तो खानेको भन्थे। त्यही भएर हामीले देवघाटमा दुःख गरेर पढेको, देवघाट पढिसकेपछि हामीले पछि म फेरि हरिद्वार पनि गयौँ। देवघाटमा पहिला 8 कक्षासम्म मात्रै पढाइ हुन्थ्यो, 8 देखि माथि हुँदैन थियो, अनि 8 पास भइसकेपछि म फेरि बनारस गएर पढेँ। 8 पास भएपछि त्यसलाई भन्छ पूर्व मध्यमा, पूर्व मध्यमा 2 वर्ष हुन्छ, उत्तर मध्यमा 2 वर्ष हुन्छ, पूर्व मध्यम भनेको एसएससी लेभल, उत्तर मध्यम भनेको 11-12, शास्त्री भनेको तपाईँको ब्याचलर, अनि आचार्य भनेको मास्टर लेभल, डिग्री लेभल। कुरा बुझ्नु नि, हो यसरी पढ्नु पर्दछ, यसरी पढाइ हुन्थ्यो त्यो बेलामा, अहिले पनि त्यस्तै पढाइ हुन्छ। त्यही भएर अहिले चाहिँ देवघाटमा आचार्य सन् पास, आचार्य भनेको मास्टर लेभल सन् पढ्न पाइन्छ, कुरा बुझ्नुभयो नि। त्यो भएर पढाइको लागि ती कुराहरूमा विशेष ख्याल गर्नुपर्दछ। छोराछोरीले हामीले माया गरेर सुनसुमिया राख्यो भने दुःख हुन्छ, बाधा आउँछ। हिजो यो प्रसङ्ग मैले किन जोडेँ भन्दाखेरि चाहिँ हिजो हाम्रो अफिसमा कस्तो व्यक्ति आउनु भएको थियो भने
आधा बिस वर्षको छोरो अहिले पनि उठाइ नुहाइदिनुपर्ने अरे ल हेर्नुहोस् उसले कपडा धुँदैन अरे अहिले पनि उसको बिस्तारा अहिले पनि आमाले मिलाइदिनु पर्ने अरे किन यस्तो गर्नुभएको यसले जान्दैन गुरुजी यसो ढङ्ग छैन सिकाउनु पर्यो भन्नु पो जान्दछ त गर भन्नु पर्यो भन्नु पो जान्दछ त अब बिहा गर्ने बेला भइसक्यो अहिलेसम्म नुहाउन जान्दैन भनेपछि तपाईँको छोराछोरी शरीरले पनि ठुलो भएर भएन दिमागले पनि ठुलो हुनु सक्नु पर्यो कामले पनि ठुलो हुन सक्नु पर्यो होइन त्यही भएर एकदम ख्याल गर्नु तपाईँले नानीहरूलाई पनि यस्तो संस्कारहरू सिकाउनुहोस् के राम्रो हो के नराम्रो हो कुन पक्ष राम्रो हो कुन पक्ष नराम्रो हो यो कुरा संस्कारहरू सिकाउनु पर्दछ हामीहरूले होइन इज्जत भनेको एकपटक गएपछि फर्केर आउँदैन फेरि गएपछि गएको इज्जत कमाउन धेरै गाह्रो छ मेरो कुरा बुझ्नुभयो नि त्यही भएर एकदम ख्याल गर्नुहोला दुःख गरेर पढेका विद्यार्थीहरू चाहिँ उनीहरूले पछि ठुलो प्रगति गर्दछन् राम्रो पनि हुनेछन् सबै कुरा उनीहरूलाई दुःख बुझेका हुनेछन् तपाईँको बाबु नानीहरूले घरमा केही कुरा मागे भने तुरन्तै माग्ने बित्तिकै तुरन्तै ल्याएर नदिनुहोस् त्यसको कलर हुँदैन पैसा मागे मलाई यस्तो खान मन लागेको छ भने तुरन्तै ल्याएर नखुवाउनुहोस् कोही बुझ्नु नि भोलि पर्सिपल्ट ल्याएर खुवाउनुहोस् होइन पैसाको कदर पैसा छैन भन्नुहोस् कि हुनाहुँदै पनि पैसाको कदर हुन्छ भ्यालु हुन्छ न पैसाको वास्ता हुँदैन भ्यालु हुँदैन बिग्रिन्छन् हाम्रा छोराछोरीहरू छोराछोरी बिग्रियो भने त्यो छोराछोरीलाई सपार्नको लागि धेरै गाह्रो छ हेर्नुहोस् धेरै कति रुँदै आउनुहुन्छ म कहाँ कति रुँदै आउनुहुन्छ तपाईँको चाहिँ सानामा चाहिँ अब छोराछोरीलाई कन्ट्रोल गर्न सक्ने बेलामा चाहिँ हामीले कन्ट्रोल गरिँदैन जब छोराछोरी ठुला हुन्छन् त्यो बेलामा कन्ट्रोल गर्न खोज्यौँ उनीहरूले हामीलाई कुट्छन् कि भन्ने डर त्यो बेलामा सकिँदैन कन्ट्रोल गर्नको लागि अब त्यो नसक्ने बेलामा कन्ट्रोल गर्न खोजेर त हुँदैन सक्ने बेलामा कन्ट्रोल गर्नु पर्यो सानैमादेखि कन्ट्रोल गर्दै ल्याउनु पर्यो कन्ट्रोल गर्ने भनेर खानै नदिने लाउन नदिने कुट्ने पिट्ने त्यस्तो होइन अनुशासित बनाउनु पर्यो कोही मान्छे घरमा आउनुभयो भने राधे राधे अथवा नमस्ते के भन्न मन लाग्छ होइन त्यो सिकाउनुहोस् राधे राधे भन्न सिकाउनुहोस् नमस्कार भन्न सिकाउनुहोस् कोही मान्छे आउनुभयो संस्कार यसरी हो क्या बुझाउने भनेको तपाईँहरू कोही नहुँदा कोही व्यक्ति आउनुभयो घरमा पाहुना आउनुभयो भने आउनु बित्तिकै पानी दिनुपर्छ है छोरा पानी दिनुपर्छ है छोरी नानी भनेर सिकाउनुहोस् उनीहरूलाई पानी ल्याएर दिन्छन् खान्छन् त्यहाँदेखि थाहा हुन्छ तपाईँले कस्तो संस्कार दिइरहनु भएको छ छोराछोरीलाई भन्ने कुराहरू चाहिँ क्या त्यो भएर मेरो छोरो सानो छ मेरो छोरी सानो छ भनेर पुल पुर्याएर राख्नुभयो भने बिग्रिन्छन् यो बिग्रियो भने दोष तपाईँहरूको पनि हो हाम्रो होइन ईश्वरका सरहरूको पनि होइन संस्कार दिने भनेको चाहिँ तपाईँहरूले नै दिनुपर्दछ घरमा श्रीमान श्रीमती घरमा झगडा गर्न हुँदैन तपाईँहरू झगडा गरेको उनीहरूले थाहा पायो भने त्यही संस्कार सिक्छन् उनीहरूको मानसिकतामा असर पर्दछ पढाइमा ध्यान दिने उनीहरूलाई पढ भन्ने आफू टिकटक हेरेर बस्ने फेसबुक हेरेर बस्ने त्यो गर्नु हुँदैन टिकटक फेसबुक हेर्न मन लाग्यो भने छोराछोरी नभएको बेलामा दिउँसो हेर्नु बिहान बेलुका मोबाइल नछुनुहोस् उनीहरूलाई पढ्न लगाउनुहोस् तपाईँ यसो पत्रिका पढ्नुहोस् किताबहरू कहानीहरू हुन्छन् किताबहरू पुस्तकहरू त्यो ल्याएर पढ्ने गर्नुहोस् होइन अनि पढ्दाखेरि तपाईँको केही कुरा तपाईँले चाहिँ घरिघरि छोराछोरीलाई सिक्नुहोस् चाहिँ यो के हो भनेर सोध्नुहोस् प्रश्न त्यो प्रश्न उनीहरूलाई के हुन्छ होसेर आउँछ हो म जान्ने रहेछु है बाबाले मम्मीले पनि सोध्नु भएको छ तपाईँले आए पनि तपाईँले आएको छ प्रश्न हो त्यो तपाईँलाई थाहा छ तपाईँ सोध्नुहोस् उनीहरूलाई त्यो सोध्ने के हुन्छ उनीहरूको दिमाग टेस्ट पनि भइरहेको हुन्छ दिमाग तेजिलो पनि भइरहेको हुन्छ अनि हौसला बढ्छ उनीहरूको लागि चाहिँ यसरी हामीले मेन्टेन गर्नुपर्छ अहिले सक्दाखेरि पछि नसक्ने अवस्थामा हामीले छोराछोरीलाई छुन पनि सकिँदैन यो कुरो विचार गर्नु तपाईँहरूले मैले भनेको कुरा हो कि होइन त्यो भएर एकदम ख्याल गर्नुहोला पढाएर मात्रै पनि हुँदैन संस्कार सिकाउनुहोस् मेन कुरा र बुझ्नु नि संस्कार अनिवार्य रूपमा सिकाउनुहोस् पढाइमा मात्रै भएर भएन नम्बर अङ्क ना राम्रो नम्बर ल्याएर मात्रै भएन क्या पढाइमा संस्कारमा पनि नम्बर राम्रो ल्याउनु पर्दछ बुझ्नुभयो नि त्यस कारणले गर्दाखेरि विशेष ख्याल गर्नुहोला 9845175223 र 9806175223 नम्बरमा सम्पर्क गर्नुहोस् कार्यक्रम ज्योतिष वास्तुको वर्षमा सँग यतिखेर हामी कहिले काहीँ यस्तै यस्तै कुराहरू तपाईँसँग गर्न मन लाग्छ क्या मलाई चाहिँ किन हो किन हो कहिले काहीँ चाहिँ यस्तै यस्तै कुराहरू गर्न मन लाग्छ हिजो मैले भने तपाईँलाई 18-20 वर्षको छोरोलाई अहिले पनि नुहाइदिनु पर्छ भनेपछि तपाईँ आफै बुझ्नुहोस् त अब तपाईँ आफै बुझ्नुहोस् ल कतिसम्म लापरवाही हुनुहुन्छ उहाँको माता पिताहरू चाहिँ यसलाई लापरवाही भनिदिनुहुन्थ्यो 18-20 वर्षको छोरालाई नुहाइदिनु पर्छ भनेपछि उसले नुहाउन आउँदैन भनेपछि कतिसम्म पुल पुल्याएर राख्नु भएको रहेछ त अनि त्यो छोरा विदेश पढाउने अरे विदेश हुन्छ कि हुँदैन यो छोराको भन्न हेर्न आउनु भएको जुन छोरालाई नुहाउन आउँदैन त्यो छोरा विदेश जाने अरे
महाबाबुले के नउठाउ त्यो बाबुले फेरि त्यो भएर यस्ता यस्तै कुराहरू पनि हामीले पढाइलाई मात्रै फोकस धेरै गराउनु हुँदैन। हामीले संस्कारहरू पनि सिकाउँदै सिकाउँदै सिकाउँदै हामी अगाडि बढ्यौँ भने एकदम राम्रो चकाचक हुन्छ, राम्रो हुन्छ। त्यसमा गर्दा पढाइमा डिग्री गरेको छ तर संस्कार केही छैन, कोही मान्छे आयो रिस्पेक्ट गर्न जान्दैन, अनुशासनै छैन, कहाँ के बोल्नुपर्छ भन्ने कुरै थाहा छैन भने त्यस्तो व्यक्तिहरू दुःख हुन्छ, समस्याहरू आउँछ भन्ने कुराहरू हो। माता पिताहरूले छोराछोरी अगाडि मोबाइल कहिले पनि नहेर्नु, टिकटक हेर्ने, फेसबुक हेर्ने, यस्तो कुरा कहिले नहेर्नुहोस्। उनीहरूलाई पनि यस्तो कुरा हेर नदिनुहोस्। शनिबारको दिन टिभी हेर्न दिनुहोस्, शनिबारको दिन मोबाइल एक घन्टा चलाउन दिनुहोस्, अरू बेला हुँदै होइन। त्यो भएर विशेष ख्याल गर्नुहोला। कार्यक्रम ज्योतिष वास्तुको बसाइमा समयदेखि हामी हरेक दिन बिहान ठिक 7 बजीदेखि लगभग हामी तपाईँहरूसँग चाहिँ 8 बजेसम्म कार्यक्रम लिएर उपस्थित हुने गरेका छौँ। आफ्नो भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 98451-75223 र 98056-75223 नम्बरमा भूत वर्तमान र भविष्यको बारेमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा चर्चा भने गर्दैछौ। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर हाट गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि भेट्न सक्नुहुन्छ। अहिलेको लागि कार्यक्रम ज्योतिष वास्तुबाट विदा माग्ने बेला पनि भइसकेका छ। भोलि बिहान ठिक 7 बजेमा कार्यक्रम लिएर फेरि म उपस्थित हुनेछु। तबसम्मको लागि प्राविधिक मिकाका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी दसौँ वर्षदेखि अनुभव सङ्घाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने घर घरेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान दैनिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845275223 र 9806575223 पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

मंसिर पाँच गतिको सम्झौतामा 60 दिनभित्र विवद्धता पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौ भन्ने खालको प्रतिबद्धता शान्ति सम्झौतामा थियो र हामी त्यसैलाई पर्खेर बसौं। 60 दिनपछि तपाईँ हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

0: Radio Sign 89.8 MHz.
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए.
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ. रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो. अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ. बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको.
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर.
4: विकासका नाममा विनाश ननिम्त्याउँ. नेपाल सरकार, विज्ञापन बोर्ड.
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ.
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं.
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं.
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं.
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ.
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ.
5: सचेत बनाऊ.
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ.
5: नेपाल सरकार, विज्ञापन बोर्ड. मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
6: डर लाग्नु, निद्रा नलाग्नु,
5: अनौठा विचार आउनु,
6: निराशा बढ्नु, खुसी नहुनु,
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
6: छटपटी हुनु, चिटचिट पसिना आउनु,
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
6: एकहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
5: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्.
6: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं. बिरामीलाई हौसला बढाऊ.
5: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छ दिन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: के सुन न, उनी होइन कि, सफा गरी भइहाल्यो नि।
1: आ जेसुकै भन, म छउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा सुन्नु नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, म पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नमस्कार सेनसेविका दिदी।
5: नमस्कार नमस्कार।
4: दुबुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त, हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
4: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
4: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
6: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
4: ज्येष्ठ नागरिक तथा असहायको सुहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
6: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
4: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
6: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

सूचना संगीत र मनोरञ्जनको अतुल साहेनी यो हो रेडियो साहेनी 99.8 मेगाहर्ज।

0: रेडियो साइन 89.8 मेगाहर्ट्ज साहिनो समय सूचक अहिले बिहानको 11 बज्यो इज 11 AM। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुशी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जू, तिमी त विदेश जान लाग्यौ रे? हो दिदी, त्यो टिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यस्तो दुई चार पैसा कमाउनु हुन्छ कि भन्नु नि दिदी। विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जू, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यो रे।
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भन्नु न दिदी।
1: विदेश जानेमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर राम बहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई।
2: तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: किन आँखा मिचेको मिचे गरेको
6: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाएपछि क्या हो?
6: ओ भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए त्यसो भए जोगीले के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
6: बुझे।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
9: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए हो र बाबु?
9: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ। हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
8: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
11: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
10: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
11: ज्येष्ठ नागरिक तथा असहायको सुहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
10: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
11: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
10: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सोचिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
2: हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
5: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
6: डर लाग्नु, निद्रा नलाग्नु,
5: अनौठा विचार आउनु,
6: निराशा बढ्नु, खुशी नहुनु,
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
6: छटपटी हुनु, चिटचिट पसिना आउनु,
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
6: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
5: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
6: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: रेडियो साइन 89.8 मेगाहर्ज।
8: सब्सक्राइब नाउ एंड प्रेस द बेल आइकन, नेवर मिस एन अपडेट फ्रॉम टिप्स ऑफिशियल।

सूचना संगीत मनोरंजन को अटल साहेनी यो हो रेडियो साहेनी 99.8 मेगाहर्ट्ज।

0: Radio Simon 89.8 MHz.
1: साहिनो समय सूचक अहिले दिउँसोको 3 बज्यो 8:30 PM.

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा खबर सहयात्री समीर सामन्तको नमस्कार। संवैधानिक परिषदको बैठक आज बस्दै मुक्त प्रज्ञा नियुक्ति बारे छलफल हुने पूर्व सांसदको रिजन सलाम खनन विकास हत्या प्रकरणमा 5 वर्ष कैद। स्वास्थ्य बीमाको 23.44 करोड बकेटा भुक्तानी बिरामीको उपचार नरोक्न बोर्डको आग्रह। कर्णाली नदीमा हिजो खसेको गाडी र यात्रीको खोजी जारी। सवार संख्या अझ यकिन हुन सकेन। काठमाडौँ विश्वविद्यालयबाट 1500 बढ़ी विद्यार्थी दूषित। नेपाल र बेलायत बीच दोहोरो कर हटाउने सम्झौताको तयारी। निजी चीनको सीमामा समेटिएका 2 नेपाली युवा रिह। इरानका सर्वोच्च नेता खानिनको अन्त्येष्टि समारोह शुरू। विदेशी पाहुनाहरू तेहरान पुग्दै। रूसी आक्रमणबाट युक्रेनमा 30 को मृत्यु 91 जना घाइते। र जापान स्लेडमा नेपालले 23 खेलमा भाग लिने निश्चित 141 खेलाड़ी सहभागी हुने। विश्वकपबाट बाहिरिएपछि जर्मन प्रशिक्षक नागल्समानले पद छाड्दै।

0: будет комиссар рыбак, со всеми сангора.
1: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरूरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार वसन्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले भेटो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड मुख्य कार्यालय रामसा।

0: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क डटकमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। संवैधानिक परिषदको बैठक सम्बन्धी खबरबाट संवैधानिक निकायका रिक्त पदहरूमा नियुक्ति सिफारिश गर्न आज संवैधानिक परिषदको बैठक बस्दैछ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा साँझ 5 बजे बैठक बस्ने तय भएको हो। प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज अनुगमलेका अनुसार बैठकमा विभिन्न संवैधानिक निकायमा खाली रहेका पदहरू भर्ने र नियुक्तिका लागि नामहरू सिफारिश गर्ने बारे मुख्य छलफल हुनेछ। हाल निर्वाचन आयोग, अख्तियार भूफा एवं सम्मान आयोग, राष्ट्रिय मानवाधिकार आयोग, समावेशी मुस्लिम थारू मधेसी महिला तथा प्राकृतिक स्रोत र वित्त आयोगमा अध्यक्ष र सदस्यहरू गरी थुप्रै पदहरू रिक्त रहेका छन्। सशस्त्र प्रहरीका सहयोग निरीक्षक थमन विकको हत्या प्रकरणमा दोषी ठहर भएका पूर्व सांसद लक्ष्मी महत कोइरीलाई जलेश्वर कारागार पठाइएको छ। जिल्ला अदालत महतारको आदेश अनुसार कोइरीलाई कैद भुक्तानको लागि कारागार पठाइएको प्रहरीले जनाएको छ। 2072 भदौ 25 गते ड्यूटीमा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या भएको घटनामा चालकको कर्तव्य क्षयन मुद्दामा उच्च अदालत सनकपुरले 5 वर्ष कैद सजा सुनाएको थियो। सोही मुद्दामा अदालतको फैसला कार्यान्वयनका लागि हिजो साँझ पक्राउ परेका कोइरीलाई आज अदालतमा पेश गरे जलेश्वर कारागार पठाइएको प्रहरीले जनाएको छ। स्वास्थ्य विभाग बोर्डले चालू आर्थिक वर्षमा आबद्ध स्वास्थ्य संस्थाहरूलाई 23 अर्ब 44 करोड़ रूपियाँ भन्दा बढ़ी भुक्तानी गरेको छ। यो भुक्तानीसँग स्वास्थ्य संस्थाहरूको 2082 साल मंगिरमा शान्त समयको सबै बाँकी रकम चुक्ता भएको छ। बजेट व्यवस्थापनमा समस्या हुँदा समयमै पैसा दिन नसकेको स्वीकार गर्दै बोर्डले मंगिर पछिको रकम भुक्तानीका लागि पनि तयारी भइरहेको जनाएको छ। बोर्डले आज विज्ञप्ति जारी गर्दै विमुक्त नागरिकहरूलाई अनावश्यक रूपमा स्वास्थ्य परीक्षण र उपचारको माग नगर्न आग्रह गरेको छ। बीमा कार्यक्रमलाई टिकाई राख्नका लागि चिकित्सक आवश्यकता भन्दा बढ़ी परीक्षणका लागि दबाव नदिन पनि बोर्डले अपील गरेको छ। साथै स्वास्थ्य संस्थाहरूलाई बिरामीको उपचार सेवामा कुनै अवरोध नगर्न भनिएको छ। दैनिकको संयुक्त तदामा हिजो दुर्घटना भई कर्णाली नदीमा खसेको फोर्स गाड़ी र त्यसमा रहेका यात्रुहरूको खोजी आज पनि निरन्तर भइरहेको छ। दुर्घटना भएको 24 घण्टा बढ़ी समय बितिसक्दा पनि गाड़ीमा कति मानिस सवार थिए भनी यकिन हुन सकेको छैन। बाटोका चेकपोस्टहरूमा इन्ट्री गरिए पनि प्रशासनसँग यसको ठोस विवरण छैन। प्रहरीले गाड़ीमा 5 देखि 6 जना जति सवार रहेको अनुमान गरेको छ। नदीमा बेपत्ता गाड़ी र यात्रु खोज्न 6 जना गोताखोर सहित 50 जना भन्दा बढ़ी सुरक्षा कर्मी खटिएका छन्। वर्षाका कारण नदीमा पानी बढ़ेको पानी धमिलो भएको र भीड़का कारण घटनास्थल पुग्न गाह्रो भएकाले खोजी कार्यमा समस्या भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा गाड़ीका केही सिट र मोबाइल मात्र फेला परेका छन्। हिजो भीड़बाट उद्धार गरिएका कालीकोटका जोखे पेरुवाको भने अस्पताल लैजाँदै गर्दा ज्यान गएको थियो। काठमाडौँ विश्वविद्यालयको 31 औं दीक्षान्त समारोहमा विभिन्न संकायका 1,570 जना विद्यार्थी उपस्थित भएका छन्। आज आयोजित समारोहमा स्नातक देखि विद्यावारिधिसम्मका विद्यार्थीहरूलाई उपाधि प्रदान गरिएको हो। दीक्षित हुनेहरूमा 800 पुरूष र 727 महिला छन्, जसमा 11 प्रतिशत भन्दा बढ़ी विदेशी विद्यार्थी रहेका छन्। विश्वविद्यालयले यसपटक पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स र मेडिकल बायोकेमिस्ट्री जस्ता नयाँ विषयका विद्यार्थीलाई पनि उपाधि दिएको छ। समारोहमा शिक्षा मन्त्री एवं सहकुलपति सशोक पोखरेलले युवाहरूलाई आफूले सिकेको ज्ञान र सिप नेपालमा प्रयोग गरेर देश विकासमा सघाउ आग्रह गर्नुभएको छ। यस चरणको दीक्षान्त सँगै काठमाडौँ विश्वविद्यालयबाट शैक्षिक उपाधि पाउनेहरूको संख्या 51,000 नाघेको छ। नेपाल र बेलायत बीच दोहोरो कर हटाउने सम्झौताको तयारी भइरहेको छ। नेपालका लागि बेलायती राजदूत रास फेनले लन्डनमा आयोजित कार्यक्रममा यसबारे जानकारी दिनुभएको हो। रास फेनले नेपाल सरकारले विदेशी लगानी भित्र्याउन नीतिगत सुधारका कामहरू गरिरहेको बताउनु भएको छ। लन्डन स्थित नेपाली दूतावासमा भएको कार्यक्रममा बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले दुई देशबीच व्यापार र लगानी बढ़ाउन दूतावासले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: समयसँगै घटिँदै गयो। अझ पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगीमा त सधैँ किन गुनासो थियो, तर पनि मनभुक गर्थ्यो, किनकि मेरो थाहा थियो नोबेल गयो। मेरो बाबादेखि मेरो छोरी सानी सबैले सरेको छ, मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता

एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ प्लस एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लेट्स गुड.

0: खबर सुनिसकेका सिमानामा ड्रोन उडाएको र सीमा क्षेत्रमा पसेको आरोपमा समातिएका दुई नेपाली युवा रिहा भएका छन्। चीनी सुरक्षाकर्मीले काठमाडौँका मनोज प्रजापति र मक्तपुरका सुदेव थापा मगरलाई सिन्धुपाल्चोकको तातोपानी अध्यागमन कार्यालयका अधिकारीहरूको जिम्मा लगाएका हुन्। काठमाडौँबाट घुम्नका लागि दोलखाको वापसी पुगेका उनीहरूलाई गएको असार 12 गते चीनी टोलीले समातेको थियो। सातदिनसम्म न्यालममा राखेर आज रिहा गरिएका ती युवाहरूलाई अहिले प्रहरीले आफन्तको जिम्मा लगाएको छ। काठमाडौँ महानगरपालिकाले बन्सरी डाँडा लैजाने फोहोरको परिमेर कम गर्न 10 वडामा घरमै फोहोर छुट्याउने व्यवस्था शुरू गरेको छ। बन्सरी डाँडा ल्याण्डफिल साइटको आयु बढ़ाउने महानगरले वडा नम्बर 12, 18, 19, 20, 21, 22, 23, 24, 25 र 27 यो काम थालेको हो। फोहोर वर्गीकरण गर्न थालेपछि बन्सरी डाँडामा दैनिक जाने फोहोरको संख्या 20 ट्रकबाट घटेर 15 ट्रकमा झरेको छ। यो नयाँ व्यवस्थाबाट दैनिक करिब 3 मेट्रिक टन फोहोर कम भएको वातावरण विभागले जनाएको छ। पाँचजना नेपाली युवाले युनाइटेड अरब इमिरेट्स युएमा 1 अर्ब 23 करोड़ रूपियाँको चिट्ठा जितेका छन्। उनीहरूले उक्त रकम वैधानिक रूपमा नेपाल पठाउन सरकारसँग सहयोग मागेका छन्। अबुधाबी स्थित नेपाली दूतावास पुगेर उनीहरूले युएका लागि नेपाली राजदूत तेज बहादुर छेत्रीसँग यस विषयमा छलफल गरेका हुन्। द युए लोटी मार्फत 30 मिलियन दिवान क्षेत्रका गोरखाका तैयब खान, पाल्पाका सम्बे विकर, नगरपुरका युवराज गैले, कास्कीका शिशिर पौडेल र रूपन्देहीका सुदीप नेपाल यो रकम नेपालमा लगानी गर्न इच्छा देखाएका छन्। जनआन्दोलनका बेला भिन्फेदी कारागारबाट भागेका एकजना कर्मीलाई प्रहरीले हेटौडाबाट नियन्त्रणमा लिएको छ। हेटौडा बस पार्कमा लुकेसपी बसिरहेको अवस्थामा मकवानपुरका 25 वर्षीय शिशिर परियारलाई पक्राउ गरिएको हो। मोटरसाइकल चोरी मुद्दामा अदालतबाट कैद सजाय पाएका हुन् गएको भदौ 24 गते कारागारको पर्खाल र गेट फोडेर भागेका थिए। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्ने गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेलता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकौता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: apoio por Banco Machado. Easy AI TV Mahemus, Banco Hamet, exciting moment. AI picture and sound sender. Up to 30% cashback, the 0% EMI. Nagita Bao Pizza, best exchange value plus 4 years full warranty. Our car made, stadium experience. Easy, that's good.
1: Siko, kusiko, kojo, ito kako hare chan, romance of eros. Kukoko maha mera hai na dishon, kheel ko mata ki teo apnei hon. Aadai dishno bhi paate ho, ono di de kiti mein na sama sa dura channel, that is bonus fun. Ito kako mata ki teo apnei hon.
0: Jaipur Manoranjan Sahit, Mata Ru 979 mai Dish Home ko FIFA World Cup 2026 season pass linuhos. Na paunuhos 15 din dekhi 3 mahina samma sampurna channel herne package bonus. Yadi ajai linu bhayeko chaina bhane ajai najikaiko dealer bhai marfat wa Dish Home ko customer support 01421766 ma sampark garnuhos.
1: सबको साथ चार दस वारंटी सीपी का विस्तार हर एक हर एक गुस्सा सीपी की डील बनाओ घर अच्छा
0: वो सब 2026 का अवसर में सीपी की डील ले आएको छ टू प्लस थ्री वर्ष को वारंटी साथ ही 36,000 सम्म को कैशबैक सभी ने 0% ईएमआई को सुविधा नागरिकता भएको छ वर्ल्ड कप टू वर्ल्ड कप सीपी टीवी खेल संगे भरोसा संगे
2: अब विदेशका खबर इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको अन्त्येष्टि समारोह शुरू भएको छ समारोहमा भाग लिन विभिन्न देशका विशिष्ट पाहुनाहरू तेहरान पुग्ने क्रम जारी छ बीबीसीका अनुसार चीन तुर्कमेनिस्तान इरान इराक आर्मेनियाका नेताहरू तेहरान पुगिसकेका छन् भने अन्य देशका प्रतिनिधिहरू पनि आउने क्रम जारी छ इजरायली आक्रमणमा ज्यान गुमाएका खानेनीको पार्थिव शरीरलाई जुलाई 9 समाधिस्थ गरिने छ आगामी 5 दिनसम्म चल्ने यो समारोहमा 1.5 करोड़ भन्दा बढ़ी मानिस सहभागी हुने अनुमान गरिएको छ यता युक्रेनको राजधानी केयरमा भएको रूसी आक्रमणमा परिमृत्यु हुनेको संख्या 30 पुगेको विदेशको अर्को खबर छ यो आक्रमणमा 91 जना घाइते भएका छन् भने रेडक्रसको गोदाम ध्वस्त हुँदा लाखौं डलरको मानवीय सहायता सामग्री नष्ट भएको छ युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले यो आक्रमणको बदला लिने चेतावनी दिएका छन् संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले नागरिक र पूर्वाधारमाथिको यो हमला अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भएको भन्दै निन्दा गरेका छन् खेल खबर जापानमा हुने विश्व एसियाली खेलकुद एसियाडमा नेपालले 30 वटा खेलमा भाग लिनु भएको छ प्रतियोगिताका लागि करिब 141 जना खेलाड़ी सहभागी हुन सक्ने सम्भावना रहेको राष्ट्रिय खेलकुद परिषद राखेपाले जनाएको छ सरकारले एसियाडको तयारी र सहभागिताका लागि बजेट समेत छुट्याइसकेको छ यसपटक नेपालबाट कराते महिला कबड्डी पुरूष क्रिकेट उसु एथलेटिक्स र जुडो महिला भलिबल पौडी बक्सिङ र तिक्वान्डो सहित 30 वटा खेलका खेलाड़ीहरूले प्रतिस्पर्धा गर्नेछन् विश्वकपको शुरूआती चरणबाटै टोली बाहिरिएपछि जर्मनीका मुख्य प्रशिक्षक जोलियन नागेल्समानले छाड्ने तयारी गरेका छन् जर्मन फुटबल संघका उच्च अधिकारीहरूसँग भएको लामो छलफलपछि 38 वर्षीय नागेल्समान राजीनामा दिने निर्णयमा पुगेका त्यहाँको स्थानीय पत्रिका बिल्डले जनाएको छ यसै उक्त भएको खेलमा पाराग्वेसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै जर्मनी विश्वकपबाट बाहिरिएको थियो सो हारबारे प्रशिक्षक नागेल्समानले स्पष्टीकरण दिए लगत्तै संघका पदाधिकारीहरूले उनलाई राजीनामा दिन सुझाव दिएका थिए सम्झौता अनुसार पद छाडे बापत उनले करिब 8 मिलियन डलर क्षतिपूर्ति पाउनेछन् जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक संविधान परिषदको बैठक आज बस्दै मुक्त पदहरूमा नियुक्तिबारे छलफल हुने पूर्व सांसद कोइली जेल चलान खमन बुक्का हत्या प्रकरणमा 5 वर्ष कैद स्वास्थ्य बीमाको 43.44 करोड़ बक्यौता भुक्तानी बिरामीको उपचार नरोक्न बोर्डको आग्रह कर्णाली नदीमा हिजो फँसेको गाड़ी र यात्रुको खोजी जारी सवार संख्या अझै एकम हुन सकेन काठमाडौँ विश्वविद्यालयबाट 1500 बढी विद्यार्थी दक्षिण नेपाल र बेलायत विश्व दोहोरो कर हटाउने सम्झौताको तयारी चीनको सिमानाबाट समातिएका दुई नेपाली युवा रिहा इरानका सर्वोच्च नेता खामेनीको अन्त्येष्टि समारोह शुरू विदेशी पाहुनाहरू तेहरान पुग्दै रूसी आक्रमणबाट युक्रेनमा 30 मृत्यु 91 जना घाइते र जापान रूसी अग्नि नेपालले त्यस खेलमा भाग लिन निश्चित 140 खेलाड़ी सहभागी हुने विश्वकपबाट बाहिरिएपछि जर्मन प्रशिक्षक नागल्समेन ने पद छाड्दै
3: सूचना संगीत मनोरंजन को अटूट सायनी यो हो रेडियो सायनी 99.8 मेगाहर्ट्ज़।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यो टिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई?
2: तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने भने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सक्ने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: किन आँखा मिचेको मिचे गरेको?
6: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाएपछि क्या हो?
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगीले के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
6: बुझे।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
9: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए हो र बाबु?
9: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
8: ए
9: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
8: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
3: नेपाल सरकार विज्ञापन बोर्ड। ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
10: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
3: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
10: ज्येष्ठ नागरिक तथा असहायको सुहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
3: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
10: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
3: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ए के भयो, के को हल्ला खल्ला हो यो?
6: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
12: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
11: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
12: सड़क बन्दैमा के के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो। पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
13: हामीले त ध्यानै नदिएको
12: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ। तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
14: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
15: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
16: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
15: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
16: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौ।
15: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
16: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
15: सचेत बनाऊ।
16: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
16: डर लाग्नु, निद्रा नलाग्नु,
15: अनौठा विचार आउनु,
16: निराशा बढ्नु, खुशी नहुनु,
15: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
16: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
15: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
16: छटपटी हुनु, चिटचिट पसिना आउनु,
15: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
16: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
15: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
16: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: रेडियो साइनो 89.8 मेगाहर्ट्ज।
18: सब्सक्राइब नाउ एंड प्रेस द बेल आइकन टू नेवर मिस एन अपडेट फ्रॉम

0: Radio Simon 89.8 MHz.
1: साहिनो समय सूचक अहिले दिउँसोको 4 बज्यो एसपीएम सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे? हो दिदी, त्यतिकै दुःख गरेर शुरू गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यस्तो दुई चार पैसा कमाइ हुन्छ कि भनौ न दिदी। विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ। खै के गर्ने भने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो, के को हल्ला खुल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारा पनि सुक्यो, अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज।

Yeah.

0: połączenia z Gidżą Mimorędzią ku Atu Sahinu. Juhu Radio Sahinu. Nanobi Tuplu at Megahertz.
1: Sahinu Samej Sucat. Ahili Shazuko Paz Bezu. It's 5 PM. आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: विश्वामा सुन्नुहोस् न, हाम्रो मामुले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
4: हो र? होइन होला त्यस्तो त।
5: सोइता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
6: के भएन मिस?
5: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: हुन्छ मिस।
7: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
8: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
9: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
8: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
9: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
8: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
9: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
8: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
9: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
10: मानव देश विखान तथा ओसार पसार जघन्य अपराध हो।
11: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउँ।
10: देश विखान र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखान तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
8: अब सुन्नुहोस् पूरा समाचार।
12: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
8: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
12: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
8: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
12: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
8: मद्यपान र धूम्रपान सेवन नगरौं।
12: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
13: शुभ प्रभात गुरुआमा।
14: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
13: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
14: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालो पालो भन त।
13: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
14: हो अरू भन त
6: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
15: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
14: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
16: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
14: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
15: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
14: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
17: नेपाल सरकार विज्ञापन बोर्ड
18: म सानो उमेरमा बेचिए बाध्यतावश यौन कर्मी बने बङ्गलादेश फर्किए बाँचेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आश्रय मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए
19: दिदी म पनि बाह्रै वर्षमा बेचिए आफन्तले नै फकाएर लगे झन्डै 10 वर्ष बिताए रोग लाग्यो निकालिए अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी संगति जिउँदैछु तर प्रत्येक क्षण मेरो जत्तिकै छु दिदी
20: तपाई तथा तपाईका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन् कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु कर कापमा पार्नु अङ्ग झिक्नु अपराध हो
21: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद 5 लाखसम्म जरिवाना हुन सक्छ वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ
20: मानव बेचबिखन अपराध हो यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ बेचबिखन हुनबाट आफू पनि जोगियौ अरूलाई पनि जोगाऊ
17: हामी सबैको एउटै आवाज मानव बेचबिखन मुक्त समाज
22: नेपाल सरकार विज्ञापन

सूचना संगीत र मनोरञ्जनको अटुट साथी यो हो रेडियो साथी 99.8 मेगाहर्ज।

0: Bay Ali, Sunday Muncha, Radio Silo, 89.8 MHz.
1: सहिनो समय सूचक अहिले साँझको 6 बज्यो 8:16 PM
2: किन आँखा मिचेको मिचेको गरेको
3: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
2: धेरै समय मोबाइल चलाएपछि क्या
3: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
2: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
3: ए त्यसो भए जोगिनु के गर्ने त
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस्
3: बुझेँ
2: यसलाई 20-20-20 नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
4: मोबाइल हेर्दा ध्यान दिऊ आँखालाई बचाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
7: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
7: त्यस्तो हो नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ
6: ए हो र बाबु
7: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
6: ए
7: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
6: हस् हस् बाबु हरे कृष्ण कृष्ण कृष्ण
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ
10: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ
9: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
10: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
9: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
10: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
9: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
10: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
11: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
9: डर लाग्नु निद्रा नलाग्नु
11: अनौठा विचार आउनु
9: निराशा बढ्नु खुसी नहुनु
11: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
9: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
11: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
9: छटपटी हुनु चिटचिट पसिना आउनु
11: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
9: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
11: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
9: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
11: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जू, तिमी त विदेश जान लाग्यो रे। हो दिदी, त्यो टिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भन्नु नि दिदी। विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई। तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ। खै के गर्ने भने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सक्ने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: पहिलो समय सूचक अहिले साँझको 7 बज्यो 7 पीएम
1: सूचना संगीत र मनोरञ्जनको अटल साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज
2: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन
3: नेपाली कृषि नीति तथा पञ्चाङ्गको जानकारी
2: नेपाली चाड पर्व तथा शुभ साहित्यको विस्तृत विवरण
3: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार
3: नेपाली एफएम तथा अनलाइन रेडियोहरू
2: नेपाली विनिमय दर सुनचाँदीको दर रेट मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस् नेपाली पात्रो हाम्रो समय हाम्रो गौरव
4: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन तिमी
5: नानी के भयो किन रहेको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझिन छोरी
6: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
5: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
6: बाबा हाम्रै पश्चिम चितवनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि
5: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदानगर टाउन चितवन
6: सम्पर्क नम्बर 9875829997
7: 9855010997
8: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
9: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्यादभित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोजभित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना निनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्
8: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9855506359 र 9855607359
10: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ
11: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच चनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9855527454 9855420454 इमेल lok.logic2@gmail.com
10: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ लोजिक कम्प्युटर अ कम्प्लिट आईटी सोल्युसन
12: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ व्यवसायको सम्मान बढाऊ समयमै कर तिरौ सबै नागरिकको परिचय दिऊ गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश
13: होइन दिदी, कतै हुनुभयो? यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
14: मेरो मोबाइल देखेर जहिले डिस्काउन्ट थियो कान्छाले, अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
13: ए दिदी, त्यसै म तपाईँलाई डिस्काउन्ट छु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नै पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सपोर्ट मूल्यमा पाइन्छ।
14: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली चौतारा आडेमा। प्रोप्राइटर कृष्ण न्योपाने, मोबाइल 98452-0-49-86।
15: चैते धानमा नेक ब्लास्टको समस्या।
16: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्य रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
15: रोगको लागि अनुकूल मौसम:
16: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
15: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
16: खेतमा पानी जमाइराख्ने:
15: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
16: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
17: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल मैया देवी कन्या कलेज, भरतपुर 10, चितवन। सम्पर्क नम्बर 056-493-495।

0: अब चलाउनु होस् इन्टरनेट टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड इन्सुरा कनेक्ट आइटिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 प्रत्येक छोयो कि छोयो
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

0: तू चुना संगीत मनोरंजन को अटूट साहेनी यो हो रेडियो साहेनी 99.8 मेगाहर्ज
1: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 056-93-495।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
1: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
2: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौ, सबै नागरिकको परिचय दिऊ। गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
3: चैते धानमा नेट ब्लास्टको समस्या।
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्य रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम,
1: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने,
1: खेतमा पानी जमाइराख्ने,
2: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने,
1: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
5: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनीबाट साझा खबर।

0: तर मलाई लाग्छ दुई घण्टाको समयमा राम्रै मैले एकदम अब्जर्भ गर्न पाएको थिएँ, फोनहरू राम्रै आउने गरे आउँछ। र फ्रान्समा त्यति गर्मीको कहर, एक सातामै 2000 भन्दा बढ़ीको मृत्यु। विश्वकप फुटबलको नकआउटमा आज अस्ट्रेलिया र इजिप्ट आमने सामने हुने।
1: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: महिलाका लागि ब्लू बस संचालनको पहल सार्वजनिक यातायातलाई थप सुरक्षित बनाउने सकारात्मक प्रयास हो, तर महिलाका लागि छुट्टै बस व्यवस्था गर्नु मात्र दीर्घकालीन समाधान हुन सक्दैन। सबै सार्वजनिक यातायातमा महिला निर्धक्क यात्रा गर्न सक्ने सुरक्षित वातावरण निर्माण गर्नु राज्यको मुख्य दायित्व मानिन्छ। ब्लू बस सँगै प्रभावकारी कानूनी कार्यान्वयन, निगरानी र जनचेतनामा पनि जोड़ दिन आवश्यक छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले नागरिकले सम्बोधन गर्ने र सुशासनको शुरूआत गर्ने सवालमा सरकारको 100 दिन सफल भएको बताएको छ। पार्टीको अभिमुखीकरण कार्यक्रम पछि संचारकर्मीसँग कुरा गर्दै पार्टी सभापति रवि लामिछानेले सरकारको 100 दिन सुशासनमा केन्द्रित भएको बताउनुभयो। तत्कालदेखि नै नतिजाहरूमा पनि काम निरन्तर भएको भन्दै सुशासन सरकारको अहिलेको प्राथमिकता रहेको बताउनु भएको छ। वहाँले सुझावको आधारमा केही कमी कमजोरी राखे सचाएर अघि प्रतिबद्धता जनाउनु भएको छ।
3: सरकारले यो 100 दिनमा नागरिकसँग सम्बन्धित विषयहरूमा पनि जोड लगाएछ। सरकारले अहिले यो 100 दिनमा विशेष गरेर सुशासनमा अझै बढी समय लगाएको छ, लगाउनु पर्ने नै छ। सुशासनका मुद्दामा सरकारको बढी ध्यान गयो। तुलनात्मक रूपमा विकास निर्माण र दूरगामी विषयहरूमा आज गरिएको कामको प्रभाव अलिकति पछाडि देखिँदै आउँछ। भौतिक पूर्वाधारकै क्षेत्रमा भन्नुहुन्छ भने हामीले 3 वर्षलाई प्याकेज बनाएर काम गरेका छौँ। त्यसमा केही कमी कमजोरी रहेछ भने नागरिक समाजले उठाएका विषय ती कमजोरीहरूलाई पनि हामी त्यसलाई सुझावको रूपमा अगाडि बढाएर त्यसमा अझ परिपक्व ढंगले सरकार अगाडि बढ्छ।
2: यसैबीच नेकपा एमाले भने सरकारको 100 दिन फितलो, अपरिपक्व र विवादास्पद भएको निष्कर्ष निकालेको छ। महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बलिन्द्र शाह नेतृत्वको सरकारको 100 दिन असफल देखिएको उल्लेख गरेको छ। प्रधानमन्त्री र मन्त्रीका निजी सचिवालयहरूले आर्थिक स्वार्थ र भ्रष्टाचारका घटनाहरूमा खुलेआम जोड़िएका प्रमाणहरू एकपछि अर्को गर्दै सार्वजनिक हुनु अहिलेको सरकारको असफलताको मुख्य कड़ी रहेको एमालेको निष्कर्ष छ। कुरा गर्दै एमाले नेता विशाल भट्टराईले भन्नुभयो,
4: देशको पक्षमा बिल्कुलै देखिएनन्, जनताको पक्षमा देखिएनन्, आधारभूत तहले गरिखाने जनताको पक्षमा छैन। सेवा शुल्क लगाइयो, त्यसै गरी स्वास्थ्यमा पनि अनावश्यक चाहिँ 3% चाहिँ कर लगाइयो, विद्युतमा 5% भ्याट लगाइयो, लगातार रूपमा चाहिँ जनता तल्लो तहका जनता गरिखाने गुप्तमासीहरूका विरूपमा यो सरकार चाहिँ गएको देखिएको छ।
2: विशेष महाधिवेशनपछि दुई ध्रुवमा विभाजित नेपाली कांग्रेसको इतर पक्षले अहिलेकी अवस्थामा सत्तावरण पक्षसँग कुनै पनि सहमति नहुने निष्कर्ष निकालेको छ। पूर्व उपसभापति पूर्ण बहादुर खड्का निवासमा आज बसेको बैठकले सभापति गगन थापा नेतृत्वसँग कुनै एकताको महाधिवेशन नहुने निष्कर्ष निकालेको नेता डाक्टर प्रकाश रण महतले सीआईएमसँग बताउनुभयो।
5: चाहेको देख्छौँ, भेट्दाखेरि पछि भेट्दाखेरि सबै भइहाल्छ नि भन्दैनौँ। अब सामान्य कुराहरू हामीले राखेका छौँ, कुमार कुरा गरेका छौँ, 15 अधिवेशन निष्पक्ष हुने र साझा समुद्र समाधान समुद्र जो हुन्छ वर्गीकरण भएकाहरूलाई चाहिँ सबैलाई यो नभनिकन त्यसलाई विभाजन गर्ने कुरा चाहिँ सबै चाहिँ केन्द्र गर्नु पर्यो। त्यो सबै आयो त्यो आएन, किनभने वर्गीकरण त गरिसकेका छौँ। यति नै कुरा छ र यो धेरै अगाडिदेखिको प्रयास हुँदा पनि उहाँ चाहिँ गम्भीर देखिनु भएको छैन, त्यसले पनि हामी सबै चिन्तित छौँ।
2: हालको नेतृत्वबाट कुनै पनि सहमतिका खाकाहरू प्रस्तुत नभएको अवस्थामा आन्तरिक मतभेद गर्ने कांग्रेसको निष्कर्ष छ। यसैबीच निवर्तमान सभापति शेरबहादुर देवा समूहले छुट्टी सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गर्नुभएको छ। सोमबार कार्यालयको औपचारिक उद्घाटन गर्ने तयारी गरेको नेताहरूले बताएका छन्। सिंह दरबारभित्र निजामती कर्मचारी अस्पतालको सेवा एकाई सञ्चालनमा आएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा आजदेखि सेवा एकाई सञ्चालनमा आएको हो। निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा एकाई सञ्चालनमा ल्याएको मन्त्रालयले जनाएको छ। मन्त्रालयको कर्मचारी कल्याण शाखाको प्रमुख दीपक ढकालले सीआईएमएसलाई जानकारी दिनुभयो। उहाँका अनुसार कर्मचारीले स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो।
4: निजामती कर्मचारीहरू ठूलो संख्यामा सिंहदरबार परिसरमा कार्य गर्नुहुन्छ। उहाँहरूले चाहिँ सामान्य चेक जाँचको लागि पनि अब निजामती अस्पताल जानुपर्दा निकै समय लाग्ने, अनि निजामती अस्पतालमा पनि भिड बढ्दो भिडलाई नियन्त्रण गर्नलाई अलिकति व्यवस्थापन गर्नलाई सिभिल सर्भिस हस्पिटलको चाहिँ एक्सटेन्सन काउन्टर सिंहगढाभित्र राख्नुपर्छ भन्ने कुरा अस्पताल व्यवस्थापन समितिले समेत निर्णय गरे। त्यसको आधारमा चाहिँ यो सिंहगढलाई स्थापन गरिएको हो।
2: दैलेखको चामुण्डा विन्ध्यवासिनी नगरपालिका सात स्थित कर्णाली राजमार्गको चामुण्डी पादा क्षेत्रबाट कर्णाली नदीमा खसेको गाडीको अझै फेला पर्न सकेको छैन। आज बिहानभरि खोजी जारी भए पनि नदीमा गाडी नभेटिएको प्रमुख जिल्लाधिकारी आनन्द सारूले सीआईएलाई जानकारी दिनुभयो।
4: गाडी पनि भेटेको छैन र कुनै पनि बडीहरू पनि भेटेको छैन। गाडी खसेको स्थान त एकदमै करेन्ट धेरै भएको, पानीहरू पनि धेरै भएको, त्यहाँ गोताखोरहरू पनि त्यहाँ एकदमै भित्र जान सक्ने स्थिति छैन। त्यहाँ चाहिँ आज दिन गरेन खोजेको छ, त्यसको 4-5 किलोमिटर तलसम्म पनि गोताखोरले खोजेको छ। अब सम्भावित जहाँ खसेको भनेर त्यहाँ पनि खोजेको, तर अहिलेसम्म टप्पा लाउनु लागिसकेको छैन। बडी चाहिँ एकजनाको भेटियो होइन, त्यही एकजनाको चाहिँ आफन्त दुईजना तिनजना अनि एउटा चालक र सहचालक यही पाँचजनाको मात्रै मिसिङ भएको भन्ने हिसाबले चाहिँ एक किसिमले जानकारी आएको छ। त्यहाँभन्दा बढीको परिवारहरूले कसैले सूचना दिनुभएको छैन।
2: धमिलो पानी र बेग ठूलो भएकाले खोजी प्रभावित बनेको छ। दुर्घटनामा परेका मध्ये हिजो कालीकोटका एकजनाको शव फेला परेको थियो। त्यसबाहेक गाडी सहित अन्य यात्रुको अवस्था अझै अज्ञात रहेको छ। यस्तै आज बैतडीमा भएको बस दुर्घटनामा 17 जना घाइते भएका छन्। बानगढ़ीबाट बैतडीतर्फ जाँदै गरेको बस दिउँसो बैतडीको पाटन नगरपालिका 8 गौराखानामा दुर्घटनामा परेको हो। स्वास्थ्य बीमा बोर्डले सेवा प्रादायक स्वास्थ्य संस्थालाई चालू आर्थिक वर्षको मंसिरसम्मको बक्यौता रकम भुक्तान गरेको छ। बोर्डले सेवा प्रादायक स्वास्थ्य संस्थालाई बक्यौता मार्फत उपलब्ध गराउनु पर्ने 23,44,02,98,015 रकम भुक्तानी गरिएको जनाएको छ। बोर्डले स्वास्थ्य बीमा बोर्डमा आबद्ध सम्पूर्ण सेवा प्रादायक स्वास्थ्य संस्थाहरूको गत मंसिर महिनासम्मको दावी बक्यौता फरफालमा भएको जनाएको छ। मनसून अवधिभर काठमाडौँ उपत्यकामा निलम्चीको पानी आपूर्ति बन्द हुने जनाएको छ। निलम्ची खानेपानी विकास समितिले आजदेखि समितिले विज्ञप्ति निकालेर यस वर्ष मनसून सक्रिय भएसँगै निलम्चीको मोहान क्षेत्र भन्दा माथिल्लो भागमा रहेको पहिरो गिग्राम तथा बाढ़ीका कारण सुरुङभित्र माटो ढुङ्गा र लेदो प्रवेश गर्ने जोखिम बढ़ेकाले निलम्ची खानेपानी आयोजना बन्द गर्न लागेको हो। अहिले वैकल्पिक प्रणाली मार्फत पानी पठाइएको र अत्याधिक वर्षाका कारण हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न तथा विगत 4 वर्षदेखि सुरुङको सफल मर्मत र निरीक्षण पनि नभएको हुँदा यी कार्यहरू सम्पन्न गर्न केही अवधिका लागि सुरुङ बन्द गर्नु परेको समितिले जनाएको छ। लगातार परेको वर्षाले बैतडीको पाटन नगरपालिका 6 स्थित कृष्ण माध्यमिक विद्यालयको दुई तल भवन पूर्ण रूपमा भत्किएको छ। विद्यालयका प्रधानाध्यापक वीरेन्द्र किसीका अनुसार 16 असारदेखि निरन्तर परेको वर्षाका कारण आज करिब 9:45 4 कोठी दुई तल भवन पूर्ण रूपमा भत्किएको हो। घटना भएको समयमा भवनभित्र केही नरहेकाले कुनै मानवीय क्षति नभएको प्रधानाध्यापक किसीले जानकारी दिनुभयो। भवन भत्किएसँगै पठन पाठन सञ्चालनमा समेत समस्या भएको केसीले बताउनुभयो। साझा खबरमा अब विदेशका खबर। जुन महिनाको अन्त्यतिर युरोपमा गर्मीका कारण फ्रान्समा एक साताको अवधिमा 2000 भन्दा बढ़ी अतिरिक्त मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ। फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार जूनको अन्तिम सातामा अघिल्लो साताको तुलनामा मृत्यु संख्या 29% बढ़ेको हो। विशेष गरी 45 वर्ष भन्दा माथिका व्यक्तिहरूमा मृत्युको दर उल्लेख्य रूपमा बढ़ेको पाएको छ। फिफा विश्वकप फुटबलको नकआउट चरणमा अन्तर्गत राति अस्ट्रेलिया र इजिप्ट खेल्दैछन्। यो खेल राति 12:15 अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। त्यस्तै भोलि बिहान 4:15 साविक विजेता अर्जेन्टिना र केभ बर्दे खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा हुनेछ। अर्जेन्टिना समूह जीको विजेता र केभ बर्दे समूह एचको उपविजेताको रूपमा नकआउटमा पुगेका हुन्। फिफा विश्वकप फुटबलको नकआउट चरणमा अन्तर्गत राति अस्ट्रेलिया र इजिप्ट खेल्दैछन्। यो खेल राति 12:15 अमेरिकाको डालास रंगशालामा

0: नार्को किसान सेन्टरबाट कृषकलाई प्रत्यक्ष प्राविधिक सेवा, पैसा लाग्दैन यसमा, चारदेखि छ को बीचमा चाहिँ किसान दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ, किसान दाजुभाइहरूलाई सम्बोधन हुने गरी त्यसका विज्ञहरू बस्नुहुन्छ, कृषि समस्याको समाधान सम्भव छ कुराकानी सँगै हानिकारक परम्परागत अभ्यासले महिला किसानमा परेको प्रभाव रिपोर्ट लगायतका खबर बाँकी नै छन्। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला। विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक सहर पाटनको मटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमानिटिज, एजुकेशन एण्ड ल समूहमा भर्ना खुले। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यवहारिक योगात्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-7-8, 01-5431-443, पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर।
1: सात बजे बिहान उठेर भरे 10 बजे रातिसम्म मैले आधै नै मेहनत गरेर हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषै नआउनु आउँछ, केही तयारी भएर पत्र आयो भने पुरुषै नआउनु आउँछ, निम्ता आउँदा पनि पुरुषै नआउनु आउँछ।
2: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
3: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
2: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
4: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
0: कार्यक्रम साझा आवाज,
2: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
5: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
6: प्रोपाइटर मधुमायाजी, तर होइन प्रोपाइटर भनेको हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
2: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत विश्वभर
3: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
4: पसिनाको सम्मान, समानताको अभियान,
0: कार्यक्रम साझा आवाज। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कले किसान कल सेन्टरलाई राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको नियमित सेवाका रूपमा सञ्चालन गरिरहेको छ। यस सेवा केन्द्रबाट बाली, पशुपालन, रोग किरा व्यवस्थापन, कृषि प्रविधि, कृषि यान्त्रिकीकरण लगायतका विषयमा किसानलाई परामर्श दिइन्छ। यसबाट किसानले कसरी लाभ लिइरहेका छन् हामीले नार्कका कृषि मौसमी डाक्टर मुक्तिनाथ झासँग सोधेका छौं।
7: हरेक शुक्रबार 11:35 चाहिँ नेपाल कृषि अनुसन्धान परिषदमा चाहिँ टोल फ्री, पैसा लाग्दैन यसमा, 4-6 को बीचमा चाहिँ किसान दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ, त्यहाँ सबै विज्ञहरू बस्नुहुन्छ। जस्तो कि म एउटा कृषि इन्जिनियरिङ, मेरो विषय यो मेसिन भयो, सँगसँगै यो सिँचाइका कुराहरू भए, त्यस्तै चाहिँ त्यहाँ अब रोगका किराका साथीहरू बस्नुहुन्छ, त्यस्तै लाइफ स्टकतिरका पशुपालन गर्ने किसान दाजुभाइहरूलाई सम्बोधन हुने गरी त्यसका विज्ञहरू बस्नुहुन्छ, तपाईँ र फरक फरक विज्ञहरू बस्नुहुन्छ। केही समस्या छ भने यहाँ मैले समाधान गर्न नसके पनि हजुरहरूले चाहिँ 11:35 यदि सम्पर्क गर्नुभयो भने हरेक शुक्रबार 4-6 पक्कै पनि समस्याका समाधानहरू चाहिँ हल गर्न सजिलो हुन्छ र पक्कै पनि त्यसले चाहिँ किसान दाजुभाइहरू चाहिँ अलिकति बेनिफिटेड हुन सक्नुहुन्छ।
8: तपाईँले नम्बर नोट गर्नुभएको छैन भने म पुनः दोहोऱ्याउँदैछु, 11:35 तपाईँले हरेक शुक्रबार 4-6 फोन गर्न सक्नुहुनेछ। तपाईँको खेतीपातीसँग सम्बन्धित, पशुपालनसँग सम्बन्धित, माछा पालनसँग सम्बन्धित जुन कुनै विषयमा पनि केही समस्या छन् भनेदेखि तपाईँले किसान कल सेन्टरमा फोन गरेर चाहिँ प्रत्यक्ष विज्ञसँग नै टेलिफोनमा सम्वाद गर्न सक्नुहुन्छ, होइन त? त्यसको समस्याको समाधान गर्न सकियो। तर किसानहरूको गुनासो अब समुदायमा पुगेर छलफल गर्दै गर्दा, कुरा गर्दै गर्दाखेरि त्यहाँनिर चाहिँ लिमिटेड हुन्छ, मतलब निश्चित मात्रामा चाहिँ फोन उठाइन्छ अनि त्यो समय पनि 2 घण्टाको समय

0: अनि हाम्रो फोनै लाग्दैन, हामीले कुरै गर्न पाउँदैन, कति चाहिँ गर्दा पनि कोसिस गर्दा पनि कुरा हुँदैन। अनि जम्मा 12 कि कतिवटा मात्रै फोन लिनुहुन्छ, यो चाहिँ समस्याको विषय रहेछ पनि भन्नुभएको थियो कि, यसबारेमा केही छलफल भएको छ हजुरहरूको?
1: यस्तो समस्या नहुनु पर्ने, तै पनि म त्यो टिमसँग यदि यस्तो गुनासो छ भने यो मेसेज म पनि प्रत्यक्ष त्यो टिमसँग पुर्याउँछु। तर मलाई लाग्छ 2 घण्टाको समयमा राम्रै मैले एक दिन अब्जर्भ गर्न पाएको थिएँ, फोनहरू राम्रै आउने गरे हुन्छ त्यो
0: ठाउँमा।
1: कुरा अलिकति मैले चाहिँ अर्को पाटो समस्या चाहिँ ठाउँ ठाउँबाट के पाएँ भने, कुनै समस्या छ भने शुक्रबारसम्म कुर्नु पर्ने हुन्छ, खेतीपाती गर्ने किसान दाजुहरूले त के हुन्छ कि तत्काल समाधान चाहिन्छ, त कतिपय पशुपालनमा भयो कहिलेकाहीँ त यो यदि यदि किरा र रोगको एक दिनमै चाहिँ पुरै स्वाहा पार्ने हुने रहेछ कतिपय केसहरूमा, त्यो भएर यसको फ्रिक्वेन्सी बढाउनु पर्यो भनेर ठाउँ ठाउँबाट मैले चाहिँ
0: तत्कालको लागि चाहिँ व्हाट्सएप ग्रुप कि बनाएको रहेछ। व्हाट्सएप ग्रुपमा पनि किसानहरू त्यहाँनिर एड हुनुभयो भनेदेखि त्यहाँ चाहिँ त्यो बालीको अथवा जे समस्या छ त्यसको चाहिँ फोटो खिचेर यस्तो समस्या भएको छ भनेर हालिदिनु भयो भनेदेखि विज्ञहरूले सुझाव दिनु हुँदो रहेछ कि, कस्तो राम्रो लाग्यो त्यो मलाई
1: चाहिँ। त्यो पनि हो नि, जस्तो कि कहिले काहीँ के हुन्छ फोनमा समस्या भन्दै गर्दाखेरि उहाँले भन्ने समस्या र हामीले बुझ्ने त्यो समस्या चाहिँ फरक पर्न सक्छ। त्यो भएर यदि फोटो र भिडियोको अवस्थामा कहिले काहीँ त यदि सिम्पलै मनाउनु पर्ने अवस्था हुनसक्छ, त्यो अवस्थामा चाहिँ अब यो खासमा हेर्नुभयो भने टु वेले को कम्युनिकेसन हो, किसान र विज्ञ दुवैजना सँगै मिलेर सबै कुराहरू तत्काल पनि सम्भव नहोला, तर सँगै गएर चाहिँ समाधान चाहिँ गर्न सकिन्छ पक्कै पनि। त्यो भएर यो एउटा कार्यक्रम राम्रै कार्यक्रम 11 मलाई चाहिँ त्यो राम्रो लागेको छ। तथापि जति राम्रो गरे पनि सुधारका बाटोहरू जहिले पनि हुन्छ र त्यसको डोमेन अझै बढाउनु पर्ने पक्कै पनि छ। हप्तामा एक दिन अब 2 घण्टाले पक्कै पनि किसानमै पुरै देश भएको अवस्थामा त्यतिले समाधान गर्ला जस्तो मलाई पनि लाग्दैन। यो गुनासोहरू चाहिँ मैले टिप्छु र अरूहरूको गुनासोमा सम्बन्धित ठाउँमा चाहिँ पुर्याउने कोसिस गर्छु।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। कर्णालीको कृषि महिलाको काँधमा अधिकार भने अझै टाढा,
0: महिलाले जति दुःख सकष्ट गरे पनि त महिलाहरूकोमा अलि दबाउनै खोज्छन् त पुरुषहरूले। पुरुषभन्दा पनि महिलाले धेरै बढी बोझ्छ, धेरै महिलाले धेरै बढी काम गर्नुपर्छ पुरुष।
2: महिला किसानलाई अवसरमा अझै असमानता समानताका लागि स्थानीय सरकारले गर्नुपर्ने पहल विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भिटानाथ वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चागहिल बानेश्वर गमन र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5223।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन। साझा खबरमा अब महिला किसानको कुरा। कर्णालीमा खेतीबारीदेखि पशुपालन र घरधन्दासम्मको अधिकांश जिम्मेवारी महिलाले सम्हालिरहेका छन्। तर उनीहरूको श्रमको उचित मूल्याङ्कन र निर्णय प्रक्रियामा सहभागिता र स्रोत साधनमा पहुँच भने अझै सीमित छ। यसले कृषि उत्पादनसँगै महिला सशक्तिकरणमा पनि असर पारिरहेको छ।
6: असहको महिना बिहानको झिसमिस उज्यालो चरा चुरुङ्गीको चिरुबिर आवाज सँगै हरियालीले ढाकिएका मुगुका खेतबारी। यही मौसममा धेरै महिला किसान दिनको शुरूआत डोको बोकेर खेतबाट गर्छन्। खेत जोत्नेदेखि रोपाई गोडमेल कटानी पशुपालन र घर धन्दासम्मको जिम्मेवारी उनीहरूकै काँधमा हुन्छ। मुगुकी झुपु रावल पनि हरेक बिहान बेलुका खेतबारी धाउने महिला किसान हुनुहुन्छ।
0: थोरै तरकारी लियो भइगयो भने जस्तो हुन्छ, अब तरकारी धेरै
7: उयो छ, बजार सानो छ, त्यस्तो हुनुपर्छ त अब जस्तै धेरै छ त अब एक केजी टमाटर लिएपछि आधा घन्टा बिस मिनट दुई घन्टा जति पनि कोही कुराले गबले भुलाइराखेका छन् त, समस्या त धेरै छ त। अब र हामी हेर्नेघाटको महिलाहरूलाई बाटो त्यस्तो नराम्रो छ, पुरुषले माथि आम्नो खुट्टो माथि गर्ने आफू माथि हुने, अब महिलाले जति दुःख सङ्कष्ट गरे पनि त महिलाकोमा अलि दबाउनै खोज्छन् त पुरुषहरूले।
8: खेतमा दिनभर काम गरेपछि घरमा खाना पकाउने, बालबालिका र ज्येष्ठ नागरिकको हेरचाह गर्ने जिम्मेवारी पनि अधिकांश महिलाकै काँधमा हुन्छ। यसले उनीहरूको स्वास्थ्यदेखि आर्थिक अवसरसम्म असर पुर्याइरहेको किसान बेसरकला नेपालीको अनुभव छ।
7: कहिले कसो अलिकति हो हलोसलो जोत्दाखेरि खन्दाखेरि केही हामीलाई गाह्रो पर्यो भने चाहिँ हामीले जाउँ भनेर भनेपछि मात्र हो, नत्र महिलाहरूले धेरै गर्छन्, पुलिस अलिकति हो पुरुषले गर्छ, उब्जनी गर्दाखेरि हामीले गर्नुपर्छ, डेङ्गु बनाउँदाखेरि हामीले गर्नुपर्छ, ग्रिन हाउस गर्दाखेरि कहिले कसो हामीलाई धेरै लोड पर्यो भने कामको अब गर्नु भनेपछि सघाउने मात्र हो अलिकति। पुरुष भन्दा पनि महिलाले धेरै बढी बोध हुन्छ, धेरै महिलाले धेरै बढी काम गर्नुपर्छ पुरुषले भन्दा।
8: राष्ट्रिय तथ्याङ्कले पनि यही वास्तविकता देखाउँछ। नेपालको कृषि गणना 2078 अनुसार कृषिमा संलग्न जनशक्ति मध्ये महिलाको सहभागिता आधा भन्दा बढ़ी छ। नेपाल श्रम शक्ति सर्वेक्षण अनुसार पनि कृषिमा कार्यरत महिलाको प्रतिशत पुरूषको तुलनामा उल्लेख्य रूपमा बढ़ी छ। तर राष्ट्रिय तथ्याङ्क कार्यालयको कृषि गणना अनुसार कृषि सञ्चालन गर्ने व्यक्ति मध्ये महिलाको हिस्सा करिब एक तिहाई मात्र छ। अर्थात खेतमा महिलाको श्रम बढ़ी भए पनि निर्णय गर्ने अधिकार र स्रोतमा उनीहरूको पहुँच अझै सीमित छ। छायानाथ रारा नगरपालिका तिनकी किसान रामदेवी बुढा उत्पादन गरेको अन्न बाली र तरकारी बजारसम्म पुर्याउन तथा व्यापार सम्बन्धी निर्णय लिन अझै पनि कठिन हुने बताउनुहुन्छ।
9: अब पहिला त कृषिमा व्यवसाय गर्नलाई सजिलो थियो, अहिले गाह्रो छ। अब केही यता पर्वजलतिर हालम भनेपछि कर्मचारी अन्न हेर्दा सकेर जान्छन्, कहीँ पानीको ऊ छैन, सोल रोजगार छैन भन्ने भयो, कोही के भन्ने भयो, अनि त्यही भएर पनि हामीलाई गाह्रो त गाह्रो, तरकारी खेती गर्ने गर्न गाह्रो पनि गाह्रो छ। अब यो दोकानमा लिँदाखेरि पनि हामीलाई गाह्रो छ त, केले गाह्रो छ भनेपछि अब राति आँट्छौँ अर्धा राति आँट्छौँ, पुरुष दाजुभाइले कोहीले केही नभने पनि त हामीलाई ढोलको डर छ, पहिराको डर छ, बाटो नराम्रो छ, हामीजना त्यही बाटो सब्जी मैले लागेको त्यही बाटो हेरिदियो भने त हामीजना कति कति सुविधा हुने थियो त।
8: कतिपय ठाउँमा महिलाको नाममा जग्गा नहुनु, कृषि ऋण तालिम अनुदान र आधुनिक प्रविधिमा पुरुषलाई प्राथमिकता दिनु जस्ता अभ्यास अझै कायमै छन्। यसको प्रत्यक्ष असर उत्पादन आमदानी र महिला सशक्तिकरणमा परेको छ। प्रणालीमा वैदेशिक रोजगारी र अन्य कारणले पनि धेरै पुरुष घर बाहिर रहने भएकाले खेतीपातीको मुख्य जिम्मेवारी महिलाले सम्हालिरहेका छन्। तर नीति निर्माणदेखि कृषि सम्बन्धी योजना बनाउने तहसम्म उनीहरूको आवाज भने कमजोर सुनिन्छ। महिला किसान रमाइली बुढा महिला किसानलाई सीप प्रविधि वित्तीय सेवा र जग्गा माथिको अधिकार सुनिश्चित गर्न सके उत्पादन र परिवारको आर्थिक अवस्था दुवैमा सुधार आउने बताउनुहुन्छ।
7: एउटा राख्ने ठाउँ भइदिए अनि एउटा गाडी भइदिए हामीलाई डोकामा लिनु नपर्ने थियो, हामीलाई अलि मिलाएर दिँदा बजारमा डोका गरिकन लिनु नपर्ने थियो, रोड आएको थियो गाडी गरिकन मेको तरकारी तराई तराईको मिया ल्याउँछन् त हाम्रो तरकारीले मार्केटै चाहेको छैन।
8: नेपालको कुल ग्रासको उत्पादनमा कृषि क्षेत्रको योगदान करिब 24% रहेको छ। यो क्षेत्रको मेरुदण्ड नै महिला किसान हुन्, तर उनीहरूको श्रमलाई उचित सम्मान, निर्णय प्रक्रियामा सहभागिता, सम्पत्ति माथिको अधिकार, कृषि प्रविधिमा पहुँच र द्वितीय अवसर विस्तार नगरी दिगो कृषि विकास सम्भव देखिँदैन। खड्क सुनार सीआईएन रेडियो मुगु मुगु गंगरी।
2: महिलाले उत्पादन गर्छन् तर बजारसम्म पुग्ने बाटो सजिलो छैन। एक्लै बजार जाँदा कुरा काट्ने, यातायात नपाउने, व्यापारीसँग मूल्य तय गर्न कठिन हुने समस्या अझै कायम छ। यस्तो समस्या समाधानका लागि के गर्नुपर्छ? हामीले काठमाडौँको शंकरापुर स्थित माने डाँडा महिला किसान समूहका सचिव अस्मिता खातीसँग सोधेका छौं।
7: केही छैन, केही छैन, गर्यो भने मेहनत गर्यो भने हरेक चिज बिक्ने छ, कसैले मागेर हिँड्नुपर्ने उयो छैन, तर मेहनत चाहिँ हुनु पर्यो मान्छे, अनि सोच चाहिँ राम्रो हुनु पर्यो, परिवर्तन चाहिँ हुनै पर्यो, हामी दुःख चाहिँ गर्यो, परिवर्तनको कुरा हो, अहिलेदेखिको कुरा होइन नि त।
10: हजुर,
7: म जन्मिँदा भन्दा अगाडिदेखि नै परिवर्तन गर्ने, सोच परिवर्तन गर्ने भन्ने कुरा, यहाँ जन्मिनुभन्दा अगाडिदेखिको पनि कुरा होला, होइन कुरा भइरहेको पनि अहिलेसम्म पनि परिवर्तन किन भइरहेको छैन, यसमा चाहिँ के कारण होला जस्तो लाग्छ हजुरलाई?
10: यो चाहिँ अब पहिलादेखि नै चलिआएको चलन भनौँ कि पुरुषमाथि गर्ने व्यवहार हो। आमाले पनि छोरालाई पर्दैन तिमी यो गर्न, तिमी यो पढेर बस्दा तिमी काम गर्नु पर्दैन भने अर्को काम नगर नगर चलनले पनि हो कि आजसम्म पनि परिवर्तन गर्न नसकेको जस पुरुषमा चाहिँ त्यति परिवर्तन चाहिँ भएको छैन अहिलेसम्म
11: आफ्नो बच्चाहरू हुर्काउँदै गर्दाखेरि हुर्काइमा पनि
10: हुर्काउँदा पनि
11: हुर्काएछ बाबाले कसरी हुर्काइरहेको छ भन्ने कुराले पनि फरक पार्नुभयो
10: त्यो फरक नै पर्ने भयो अनि त्यही देखेर आएर पनि अहिलेको युवाहरू पनि त्यति चाहिँ काममा सघाउनु पर्छ भन्ने सोच चाहिँ भएको छैन जस्तो लाग्छ
11: आफ्नो सन्तानलाई कसरी हुर्काइरहनु भएको छ
10: मैले चाहिँ मेरो छोरालाई मेरो 7 वर्ष भयो मैले चाहिँ त्यो खाना खाएपछि त्यसलाई कुच्चो लाउनुदेखि काम अनि जस आफ्नो सामानहरू चाहिँ आफै व्यवस्था गर भनेर चाहिँ भने मतलब गर्न पनि लाग्छ मैले
11: अहिले नेपालमा धेरै महिला किसान हुन त सरकारी डेटा पनि आएको छ नेपालमा 60% भन्दा बढी अझै पनि कृषि पेसामा आश्रित परिवार छन्
10: ती मध्ये 70% चाहिँ किसान महिला छन् कि
11: महिला किसानले काम गरिरहेका छन् तर उनीहरूको नपरिचय छ महिला किसान भनेर अनुदान लिने ठाउँमा पनि पुरुषै छन् होइन राहत लिने ठाउँमा पनि पुरुषै बढी छन् सबै ठाउँमा चाहिँ अलिक बढी पुरुष देखिनुहुन्छ काम गर्ने धेरै महिला तर पाउने जति हुन्छ नि पुरुष हुनुहुन्छ
10: यसलाई घटाउनको लागि चाहिँ राज्य अनि नगरपालिकाबाट नै महिलालाई अगाडि कसरी बढाउने होइन विभिन्न सिक्नुलाई तालिम अथवा कुरा पुरै जानकारीहरू चाहिँ महिलालाई पनि हुनु पर्यो अनि घरबाट पनि स्वतन्त्र हुनु पर्यो महिलालाई मात्रै काम मात्रै आइराख्नुपर्छ भन्ने छैन महिला नै अगाडि बढ्न दिनुपर्छ भन्ने सोच चाहिँ घरबाटै हुनुपर्छ
2: काङ्ग्रेसभित्रको विवाद गहिरिँदै गएको छ भने इतर पक्षले संस्थापनसँग तत्काल सहमति नगर्ने नेताको दावी छ सरकारको 100 दिन सफल भएको राष्ट्रपतिको दावीमा सरकार फितलो र असफल रहेको विपक्षी दलहरूले टिप्पणी गरेका छन् स्वास्थ्य बीमा बोर्डद्वारा मंसुरसम्मको 23.44 करोड़ रूपियाँ भन्दा बढ़ी बकैदा भुक्तान गरिएको छ भने आजबाट सिंहदरबारमै निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालन भएको छ मनसुन द्वारा बेलम्चीको पानी आपूर्ति बन्द हुने भएको छ यसले काठमाडौँवासीलाई खानेपानीको समस्या भन्नेछ दैलेखमा कर्णाली नदीमा खसेको गाडी अझै बेपत्ता छ भने किसान कल सेन्टरमा किसानको चासो बढ़दै गएको छ र फ्रान्समा अत्यधिक गर्मीले एक सातामै 2000 भन्दा बढ़ीको मृत्यु भएको छ विश्वकप फुटबलको मुकाबलामा आज अस्ट्रेलिया र इजिप्ट आमने सामने हुनेछन् आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद भोलि असार 20 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला अहिलेलाई सन्तोष गन्धर्व बिदा हुन्छु नमस्कार

0: पहिलो समय सूचक अहिले रातिको 8 बज्यो एएपीएम
1: सूचना संगीत मनोरंजन को अटूट साहिरो यो हो रेडियो साहिरो 99.8 मेगाहर्ज
0: चैते धाममा मेघ ब्लास्टको समस्या चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ रोगको लागि अनुकूल मौसम अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने खेतमा पानी जमाइराख्ने वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस् मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 056-493-495
2: सामाजिक दूरी ध्यानमा राखी

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड इन्सुरा कनेक्ट आइपिएसबाट सजिलै घर बस्ने इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 छोयो कि छोयो
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौनी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ व्यवसायको सम्मान बढाऊ समयमै कर तिरौ सबै नागरिकको परिचय दिऊ गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश
2: ए लौ न चटाइन पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
3: हुन्न चटाइन गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
4: हो र
3: हो नि चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
4: चट्याङ पर्ने जोखिम कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: आमा एक गिलास दही खाम न साह्रै गर्मी हो
7: आमा मलाई दुध है
6: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
8: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
6: कहाँबाट ल्याउनुहुन्छ यो सबै
8: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
9: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर बाट दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर बाट इन्द्रेणी टोल भरतपुर 3 बेलचोक
10: होइन दिदी कतै हुनुभयो यस्तो छोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर
11: मेरो मोबाइल देखेर जहिले दिखाउँछु यो कान्छाले अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा
10: ए दिदी त्यसै म तपाईँलाई जिस्काउँछु त ल यता सुन्नुहोस् हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि ल हेर्नुहोस् त मैले नै पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको अनि अर्को कुरा नि दिदी नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन मोबाइल कभर मोबाइल ग्लास लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसरिज उपहार स्वरूप पाइन्छ नि साथै घडी मोबाइलका चार्जर कभर ग्लास एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सपोर्ट मूल्यमा पाइन्छ
11: ए हो र त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु हजुर विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस भरतपुर बेस चनौली चौतारा आदैमा प्रोप्राइटर कृष्ण लोपाने मोबाइल 9845-0049-86
12: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ
11: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच चनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9850-52454 9855-20754 इमेल lok.logic2@gmail.com
12: हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ लोजिक कम्प्युटर कम्प्लिट आइटी सोल्युसन
13: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझ्नु तिमी?
14: नानी के भयो, किन रहेको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी?
13: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो त कस्तो छ त, जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
14: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
13: बाबा, हाम्रै कपिल स्टोरीको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
14: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदा नगर टाउन, चितवन।
13: सम्पर्क नम्बर 98 750 82 997, 98 550 10 997।
15: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पाचो एप्लिकेशन,
16: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
15: नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण,
16: तपाईँको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
15: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
16: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
15: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
17: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगा।

बड़ी बुम्बा।

0: सूचना संगीतन मनोरंजन को अटल साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज। यो 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना निलाह हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959 98550-60359 र 98550-60359।
4: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
5: यतिखेर बेलुकाको 9 बजेको छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

अभ्यास वा ड्रिल नभएको स्पष्ट पारे। उनका अनुसार एल ओबेद शहरमा गम्भीर हिंसाका स्पष्ट संकेतहरू देखा परेका छन्। बीबीसीकी इमेजिन फोल्स पछिल्ला दिनमा एल ओबेद सुडानी सेना र अर्धसैनिक ऱ्यापिड सपोर्ट फोर्सेस आरएसएफ बीचको लडाईँको केन्द्र बनेको छ। इरानका राष्ट्रपतिले तेहरान स्थित ग्रान्ड मसल्ला मस्जिदमा उपस्थित भई दिवंगत सर्वोच्च नेता अली खामेनेई प्रति श्रद्धांजलि प्रकट गरेका छन्। खामेनेईको शवसँगै परिवारका अन्य चार सदस्यको शव बाकस पनि प्रदर्शनमा राखिएको छ, जसमा उनीसँगै मारिएकी सानी नातिनीको शव पनि समावेश छ। उनीहरू फेब्रुअरीमा अमेरिका र इजरायलले थालेका युद्धको शुरूआततिर मारिएका थिए। शनिबार हुने आधिकारिक समारोहमा लाखौं मानिस तथा विदेशी कूटनीतिज्ञहरू पनि सामेल हुने ठानिएको छ। फ्रान्सले गत जून महिनाको उष्ण लहरका कारण 2000 भन्दा बढ़ी अतिरिक्त मृत्युका घटना भएका जनाएको छ। तापमान चरममा पुग्दा अघिल्लो साताको तुलनामा मृत्युका घटना झण्डै एक तिहाईले बढ़ेका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। फ्रान्सकी स्वास्थ्य मन्त्री स्टेफन रिस्टले खास गरी 45 वर्षभन्दा माथिका व्यक्तिका मृत्युको संख्यामा वृद्धि भएको बताइन्। बेल्जियममा पनि सामान्य अवस्थाको तुलनामा अधिक मृत्युका घटना देखिएका छन्। इन्टरपोलले सोमबार मोनाकोमा भएको एउटा बम विस्फोटनको घटनामा संलग्न रहेको आशंकामा एक युक्रेनी महिलाको खोजी भइरहेको जनाएको छ। उक्त घटनामा 3 जना घाइते भएका थिए। स्थानीय सरकारी अभियोजकहरूका अनुसार 39 वर्षीय ती महिलाले पुरूषको भेषमा उक्त बम राखेकी थिइन् र त्यसलाई रिमोट कन्ट्रोल मार्फत विस्फोट गराएकी थिइन्। र पाकिस्तानी अधिकारीहरूले अस्पतालहरूबाट मानव साल नाल तस्करी गरेर बुढेली नदेखिने एन्टी एजिङ सुई बनाउने प्रयोग गरिएको आशंकामा एउटा संगठित गिरोहबारे अनुसन्धान गरिरहेका छन्।

0: एजेन्सीले उक्त गिरोहले हरेक महिना करिब 200 किलोग्रामको परिमाणमा उक्त अंग खरिद गर्ने र त्यसलाई सुकाएर प्रशोधन गरी विदेश निर्यात गर्ने गरेको आरोप लगाएको छ। इस्लामाबाद प्रहरीले यस मामिलामा गत साता 5 जनालाई पक्राउ गरेको थियो। एक अधिकारीले बीबीसीलाई बताए अनुसार मानव सालनालसँग सम्बन्धित यस्तो अन्तर्राष्ट्रिय गिरोह फेला परेको यो पहिलो पटक हो। यो बीबीसी नेपाली सेवा हो।
1: कार्यक्रममा तपाईंलाई पुनः स्वागत छ। मेलम्ची खानेपानी संरचना रहेको स्थानमा खोलाको पानीमा बढ़ेको धमिलोपना र पानीको कारण त्यहाँको अस्थायी संरचनामा पुगेको क्षतिका माझ केही अवधिका निम्ति सुरूङबाट काठमाण्डु पानी पठाउने काम बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। विक्रम सम्मत 2078 असार 1 र साउन 16 गते मेलम्चीमा आएको भीषण बाढ़ी तथा गेग्रान बहावले उक्त खानेपानी पानी परियोजनाको सुरुङमा पानी पसाउने संरचना वा मुख्य हेडवर्कलाई व्यापक क्षति पुगे यता हरेक वर्ष वर्खामा मेलम्ची बन्द हुने गरेको छ। काठमाडौँ उपत्यकाका लाखौं मानिसहरूको दैनिक जीवनसँग सोझो जोडिने यो महत्वपूर्ण परियोजना अस्थायी रूपमा बन्द हुँदा पनि खानेपानीको वैकल्पिक व्यवस्था गरेर सकेसम्म कम अप्ठ्यारो पर्ने गरी काम गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयूकेएल बताएको छ। तर विगतमा उसले बाचा गरे पनि खानेपानीको अभावले उपभोक्ता धेरै मारमा पर्ने गरेका थिए। मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक लक्ष्मी प्रसाद उपाध्याय भन्छन्,
2: हिजो चाहिँ धमिलोपना मात्रै नबढेर तपाईँ ड्याममै क्षति पुग्यो गएर बन्द गरेर अहिले केही दिन वेट गर्छ, एक दुई दिन केही पानी घटेर तत्काल मद्दत गरेर चलाउन सक्यो, फर्दर क्षति नपुग्ने भयो भने त्यसलाई रिज्युम गर्छौँ, हामी बन्द गर्नलाई तयारी गरेका छौँ।
1: प्रत्येक वर्ष जस्तो यो वर्ष पनि बर्खाको अवस्था हेरेर सुरुङमा पानी पठाउने काम बन्द गर्ने योजना समितिको थियो। गत वर्ष छेउको रिवरमा खोलाको पानी सुरुङमा पसाएर वैकल्पिक व्यवस्था गरिएकोमा यो वर्ष चाहिँ त्यस्तो गर्ने योजना नरहेको उपाध्यायले बताए। समितिको उक्त योजना माथिल्लो निकायले मानेमा सुरुङको सरसफाई तथा जाँचका कार्यहरू गरिने अधिकारीहरूले बताए। दैनिक 17 करोड़ लिटर पानी काठमाण्डुलाई आपूर्ति गरिरहेको मेलम्ची अकस्मात बन्द हुँदा त्यसले सर्वसाधारण उपभोक्तालाई असर पर्ने देखिन्छ। खानेपानी आपूर्तिको जिम्मा पाएको केयूकेएलले सकेसम्म आन्तरिक क्षमताबाट वैकल्पिक व्यवस्थापन मिलाउने बताएको छ। मेलम्चीको 17 करोड़ लिटर दैनिक पानीमा छेउछाउका याङ्ग्री र लार्के खोलाबाट थप 17 करोड़ लिटर पानी जम्मा गरेर दीर्घकालसम्मका निम्ति काठमाण्डुको तिर्खा मेटिने बाचा एकपछि अर्को सरकारले गर्दै आएका छन्। तर 2078 सालको विनाशले मेलम्चीकै 17 करोड़ लिटर पनि अहिले 12 मास आउन सकेको छैन। फेरि विकास समितिका कार्यकारी निर्देशक उपाध्याय,
2: प्रारम्भिक डिजाइन रिपोर्ट सब्मिट गराएको छ तपाईँले, हामीले त्यसको रिभ्यू गरेर फिडब्याक दिएका छौँ। अब यसको फाइनल डिजाइन चाहिँ सेप्टेम्बरसम्म सक्ने भन्ने त्यो हाम्रो लक्ष्य छ। त्यो डिजाइन सकेपछि निर्माणको लागि टेन्डर अगाडि बढाउने भन्ने लक्ष्य छ।
1: अहिलेको ढिलाइलाई त्यहाँको भौगोलिक जटिलताका कारण स्वाभाविक नै मान्न सकिने भूगर्भशास्त्रका प्राध्यापक रंजन दाहाल बताउँछन्। अब एउटा विषय संक्षेपमा, संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिश गरेको प्रतिनिधि सभाकी उपसभामुख रुबी कुमारी ठाकुरले बताएकी छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको परिषदको बैठकले रिक्त निर्वाचन आयुक्तमा राजीव सुब्बा र यही असार 23 गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरू प्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको परिषदकी सदस्य समेत रहेकी उपसभामुख ठाकुरले जानकारी दिइन्। यसपछि सिफारिश भएका व्यक्तिको संसदीय सुनवाईबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान रहेको छ। अब अर्को विषय, प्रधानमन्त्री बालेन्द्र शाहले सत्ता सम्हालेको पहिलो 100 दिनमा परराष्ट्र सम्बन्ध संचालनमा विभिन्न उतार चढ़ावहरू देखिए। यो बीचमा प्रधानमन्त्री शाहले कूटनीतिज्ञहरूसँग एक्ला एक्लै भेटवार्ता गरेनन् भने परराष्ट्र मन्त्री शिशिर खनालले दिल्ली र बेजिङको भ्रमण गरे। नेपाल भारत सीमा विवाददेखि राहदानी खरिद प्रकरण यो बीचमा चर्चामा रहे। यसै सन्दर्भमा साथी फडिन्द्र दाहालले परराष्ट्र मन्त्री शिशिर खनालसँग मन्त्रालयमा कुरा गर्दै, तपाईँको पार्टी सभापति रवि लामिछाने र तपाईँ आफै पनि भारत भ्रमणबाट फर्किनुभयो, तपाईँहरूको भ्रमणबाट आम मानिसले के पाउँछन्?
3: अब परराष्ट्र मन्त्री अथवा मन्त्रालयले प्रत्यक्ष रूपमा सेवा डेलिभर गर्ने भनेको देशभरि विदेश जाने नेपालीहरूको पासपोर्ट डिस्ट्रिब्युसन गर्ने कन्सुलर सेवा प्रभावित गर्ने त्यो प्रत्यक्ष मान्छेले अनुभूत गर्ने विषयहरू चाहिँ अथवा विदेशमा भएका नेपालीहरूले अनि नेपाल सरकार छ र आवश्यकता पर्दाखेरि हाम्रो हितलाई ध्यानमा राख्छ भन्ने अनुभूत गर्नुपर्ने विषय हो। त्यो अर्थमा चाहिँ हामी अरू ढङ्गमा काम गरेका छौँ। यो पछिल्लो दुईटा भारत अथवा चीनसँग भ्रमणबाट मैले पाएको एउटा फिडब्याक भन्दाखेरि नेपाल अन्तर्राष्ट्रिय मञ्चमा पनि कन्फिडेन्टली आफ्ना कुराहरू राख्न सक्छ र नेपाल र नेपाली भएर गर्वका साथ छिमेकी मित्रराष्ट्र र अन्तर्राष्ट्रिय मञ्चमा चाहिँ शिर उठाउन सक्ने हैसियत चाहिँ पाउनु त्यो गर्व त्यो कन्फिडेन्स चाहिँ नेपालले पाएको छ जस्तो मलाई लाग्छ।
4: भारतपछि तपाईँ चीन जानुभयो, चीनसँगको सम्बन्धमा पनि वर्तमान सरकारले कुनै किसिमको रिसेट चाहेको छ?
3: चीनसँगको विषयमा मुलुकमा यो सरकार बन्दै गर्दाखेरि केही संशयहरू व्यक्त गरिएको थियो। मेरो भ्रमणको एउटा ठुलो प्रयास चाहिँ नेपाल सरकार आफ्ना प्रतिबद्धताहरूमा एक चुनौती र नेपालको भूभाग चिनिया गतिविधि विरुद्ध प्रयोग गर्न नदिने विषयमा हामी स्पष्ट छौँ भन्ने कुरा मैले कम्युनिकेट गर्ने त्यो नेपालको परम्परागत परराष्ट्र नीतिको विशेष गरी चिन्ता सम्बन्धमा आधारशिला नै हो। हाम्रो अलिक बढी जोड कनेक्टिभिटी दुई देशबीचको कनेक्टिभिटी टुरिज्म को विस्तारमा र टेक्नोलोजी सहकार्यमा रिसर्च टेक्नोलोजीको विषयको सहकार्यमा अलिक बढी जोड हुन्छ भनेर मैले राख्छु।
4: अब अलिकति म तपाईँको मन्त्रालयको कामहरूमा आउँछु। तपाईँहरूले यो खुला आवेदन मार्फत जुन राजनीतिक नियुक्तिको प्रक्रिया अघि बढाउनु भएको थियो यसमा जस्तो खालको आवेदनहरू आयो योबाट कतिको सन्तुष्ट हुनुहुन्छ?
3: मैले अपेक्षा गरेको भन्दा बढी संख्या र अपेक्षा गरेको भन्दा बढी क्वालिटीको एप्लिकेसन पाएको छु। त्यसले गर्दाखेरि हामी अहिले त्यो रिभ्यू प्रारम्भिक रिभ्यू प्रोसेसमा छौँ। आएका एप्लिकेसन्सहरू नेपाल र नेपाल बाहिर रहनुभएका व्यक्तिहरूले नै नेपालको कूटनीतिक राजदूतको रूपमा नेपाललाई सेवा गर्छु भन्ने चाहना व्यक्त गरेको देखिन्छ।
4: अनि अन्त्यमा यो विषयमा अलिकति राजनीति छपाईको विषय विवादमा पनि परेको छ, विशेष अदालतमा मुद्दा नै भएर हो, जनताले समयमा राजधानी पाउँछन् हो आवाज हुन्छ भन्ने कुरा आइरहेको छ।
3: परराष्ट्र मन्त्रालय र सरकार यो अवार्ड नभइकन राजधानी वितरण होस् भन्ने हामी एकदमै सचेत भएर लागिराखेका छौँ। अहिले एउटा ठुलो ट्रान्जेक्ट टेक्नोलोजिकली पनि एउटा घण्टाबाट अर्को घण्टामा ट्रान्जेक्सन हुनुपर्ने परिस्थिति भएको र अत्यन्त त्यो त्यो चुनौती आउँछ कि भन्ने कुरा मात्रै राजधानी विभाग अत्यन्त सचेतताका साथ काम गरिराखेका छ। हाम्रो चुनौती पनि र प्रयास पनि के हो भने यत्रो ठुलो ट्रान्जेक्सन हुँदै गर्दा पनि निकै धेरै अप्ठ्यारो नपरिकन ट्रान्जेक्सन गर्न सकौँ भनेर हामी अहिले काम गरिरहेका छौँ।
4: खासै यो विवाद के हो भनेर नै धेरैलाई आउनुहुन्छ, अनि यसको समाधान के हो तपाईँको विचारमा?
3: केही विषय चाहिँ अदालतमा गइसकेको भएर मैले त्यसलाई यसमा मन्त्रीहरू टिप्पणी गर्न उपयुक्त हुँदैन, तर त्यहाँ खरिद प्रक्रियामा नै भ्रष्टाचारहरू भएको छ भनेर अहिले अख्तियारले पनि मुद्दा लागेको छ। भोलि त्यो न्यायिक विशेष अदालतले निरूपण गर्ने विषय नै रह्यो। अहिले चाहिँ मूल चासो भनेको कुनै पनि समस्या नपरिकन पासपोर्ट सही समयमा वितरण गर्न सकियोस् भन्ने चाहिँ मूल चासो हो। धेरै पहिला एक वर्ष अगाडि नै नेपाल सरकारले कम्पिटेटिभ बिडिङ मार्फत ठेक्का प्रक्रिया अगाडि बढाएर त्यो ट्रान्जेक्सनको प्रोसेसमा छ। कन्ट्राक्चुअल लले नेपाल सरकार यति बेला आजको समयसम्ममा भइरहेको प्रक्रियालाई अगाडि बढाउँछ। भोलि बनेपनि न्यायिक निरूपणको विषयमा भोलि अदालतहरूले जे निर्णय गर्छन् त्यसको आधारमा हामी अगाडि बढ्ने विषय त छुट्टै भयो, तर आजको दिनमा अगाडि बढाइराखेका छौँ।
4: अनि प्रधानमन्त्रीको कारणले र तपाईँ सहमति भयो भन्ने खबरहरू आयो होइन, यो त परराष्ट्र मन्त्रालयको क्षेत्राधिकारमा के हो यस्तो हस्तक्षेप भएको हो जस्तो लाग्दैन तपाईँलाई कि के हो यो?
3: त्यो असहमति भन्दा पनि दुवै पक्षको चासो यति बेला के हो भने राजधानी यत्रो ठुलो ट्रान्जेक्सनका बीच पनि कुनै पनि डिस्ट्रक्सन नभइकन सहज ढङ्गले यो ट्रान्जेक्सन होस् भन्ने दुवै पक्षको चाहना हो र यसलाई चाहिँ अब अलिक बढी असहमति अथवा द्वन्द्वको रूपमा व्याख्या गर्न खोजियो कि भन्ने मलाई लाग्छ।
1: उनी थिए परराष्ट्र मन्त्री सुशीर खनाल साथी फडिङ र दाहालसँग कुरा गर्दै। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग, फ्रान्सले गत जून महिनाको उष्ण लहरका कारण 2000 भन्दा बढ़ी अतिरिक्त मृत्युका घटना भएका जनाएको छ। तापमान चरममा पुग्दा अघिल्लो साताको तुलनामा मृत्युका घटना झण्डै एक तिहाईले बढ़ेका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। पेरिस क्षेत्रमा उक्त वृद्धि करिब दुई तिहाई पुगेको बताइएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
0: फ्रान्सकी स्वास्थ्य मन्त्री स्टेफनी वेस्टले खास गरी 45 वर्षभन्दा माथिका व्यक्तिका मृत्युको संख्यामा वृद्धि भएको बताइन्। फ्रान्सले 24 जूनमा देशभर अहिलेसम्मकै उच्च औसत तापक्रमको अनुभव गरेको थियो। बेल्जियममा पनि सामान्य अवस्थाको तुलनामा अधिक मृत्युका घटना देखिएका बताइएको छ। जून महिनामा 11 दिनसम्म चलेको उष्ण लहरका क्रममा त्यहाँ मृत्युका घटना करिब 40% बढ़ेको थियो। त्यहाँको स्वास्थ्य मन्त्रालयले उष्ण लहरका क्रममा भएको मृत्युको संख्यालाई अभूतपूर्व भनेको छ। जलवायु परिवर्तनले विश्वभर तापक्रम बढ़िरहेको बताइएका बेला विशेष गरी युरोपमा त्यसको प्रभाव अझ तीव्र देखिएको हो।
1: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: Spotify, Alexa, and Mundra. Radio Silent 89.8 MHz.
1: सहिलो समय सूचक अहिले रातिको 9 बजे 8:09 PM

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहेनो यो हो रेडियो साहेनो 99.8 मेगाहर्ज
1: तरेली संगीत
2: हजुर यहाँ नाना समय कसरी हुन्छ।

सुनकै स्वामी सुनकै मोसी सबैजनाले पनि सुनिने भयो मलाई त सबै सुखा हुन्छ जसमा मलाई घर जानु कसै मन त छ

करेली संगीत पंजाब प्रस्तुत कर

0: छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको नेपालको बदलिदो पर्यटन बजार शीर्षकको शुभ समाचार।
1: हिमाल पारीको जिल्ला मुस्ताङ जहाँ आँखा लगाडी उभिएका हिमालले कहिले चारी त कहिले सुनको मुकुट पहिरिन्छन्। पृष्ठभूमिमा सुसाउँदै गरिरहेको पवित्र कालीगण्डकीको छेउको जोमसन बजारमा हिजो आज बेग्लै चहल पहल छ। यो चहल पहल कुनै उत्सवको होइन, पर्यटकहरूको हो। 26 जेठमा मुस्ताङका लागि एउटा विशेष दिन भयो। त्यस दिन 3,808 जना पर्यटकले मुस्ताङको माटोमा टेकेको जोमसन स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको इलाका संरक्षण कार्यालयका प्रमुख राजेश प्रसाद गुप्ता बताउँछन्। तिनीहरू मध्ये 250 जना युरोपेली थिए, बाँकी छिमेकी देश भारतबाट आएका धार्मिक पर्यटक थिए। यसमा नेपाली तीर्थयात्रीको संख्या समावेश छैन। विशेष गरी भारतको बिहार र उत्तर प्रदेशमा यति बेला चर्को गर्मी छ। त्यहाँका विद्यालयमा गर्मी विदा शुरू भइसकेकाले सर्वसाधारण शीतलताको खोजीमा नेपाल तर्सिरहेको जोमसोम स्थित स्नोल्याण्डकी संचालक तथा होटल संघ मुस्ताङकी अध्यक्ष विमला शेरचन्दको भनाइ छ। सड़क पनि सहज भएकाले उनीहरूलाई यात्रा गर्न सजिलो छ। अहिले पोखराबाट बिहान हिँडेको टोली 4.5 घण्टामै जोमसोम पुगिरहेका छन्। अध्यक्ष शेरचन्दले भनिन्, भारतीय पर्यटक यदिवै सजिलै जोमसोम आइरहेका छन्। कोही आफ्ना परिवार केटाकेटी र वृद्ध बाबुआमालाई बिराउँदै आइरहेका छन्। भारतीय विद्यालयका महिला शिक्षिकाको संख्या उल्लेख रहेको गुप्ताले बताए। अर्कोतर्फ काली गण्डकीको किनारै किनार ढुङ्गा र हिलो छिचोल्दै रफ सड़कमा बाइक कुदाएर एडभेन्चरको मजा लिन आइपुगेका भारतीय युवाहरूको जोश पनि हेर्न लायक छ। हिमाली जिल्ला मुस्ताङमा विदेशी पर्यटकहरूको आकर्षण वाक्तै बढेको नेपाल प्रहरीको तथ्याङ्क छ।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: सबैबाट समयसँगै हुँदै गयो अझ पनि थरी थरी चिन्ह आयो जिन्दगीमा हो सधैँ किन एक मासु थियो तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो थापा थियो नबोल बैङ्कमा मेरो बाबादेखि मेरो छोरी सानी सबैले सरेको छ मेरो जस्तै बानी
1: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त
2: फुटबलको हर एक एक्साइटिङ मोमेन्ट एयर पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्यास ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ प्लस एक्सचेन्ज भ्यालु प्लस फोर इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलसी लाइट्स गुड
1: अन्तरिम निर्वाचनको म्यान्डेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार गठन भएको सय दिन पुगेको छ यो अवधिमा सरकारले भ्रष्टाचार कम गरी सुशासन कायम गर्ने दिशामा उत्साहजनक काम गरेको छ भने सरकार सञ्चालन लगायतका कतिपय विषयमा निराशा जन्माएको छ सरकार गठन भए लगत्तै 13-14 बसेको मन्त्री परिषद बैठकले सरकार गठन पछिका 103 हनीमुन पीरियडमा गर्ने लामो प्रतिबद्धतासहित शासकीय सुधार सम्बन्धी कार्यसूची पारित गरेको थियो यो कार्यसूची अनुसार सरकारले केही काम सम्पन्न गरेको छ भने कतिपय काम अधुरै देखिन्छ सरकारको कामकाज ट्र्याक गर्न बनाइएका केही डिजिटल पोर्टलले समेत सरकारको यो अवधिको कामलाई सिग्रेटमा मूल्याङ्कन गरिरहँदा नागरिक तहमा भने सरकारप्रति भरोसा टुटि नसकेको देखिएको छ विपक्षी दलको नजरमा सरकार असफल देखिए पनि विगतका सरकारका 100 दिने कार्यशैलीको तुलनामा वर्तमान सरकारले केही आशा लाग्दा काम गरेको देखिएको छ प्रधानमन्त्री बालन शाह नेतृत्वको सरकारले शासकीय सुधारका लागि सार्वजनिक गरेको सय दिने कार्यसूची मध्ये केही महत्वपूर्ण प्रतिबद्धता कार्यान्वयनमा ल्याएको दावी गरेको छ भने धेरै विषय अझै प्रारम्भिक चरणमै छन् प्रशासनिक सुधार राजनैतिक नियुक्ति डिजिटल सेवा सुशासन र भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा सरकारले उल्लेखनीय प्रगति देखाए पनि शिक्षा संविधान संशोधन सार्वजनिक सेवा प्रणालीको पुनः डिजिटल रूपान्तरण र आर्थिक सुधारका अधिकांश प्रतिबद्धता भने अझै पूरा हुन बाँकी देखिएका छन् सरकारले पहिलो सय दिनमा उच्च पदस्थको सम्पत्ति छानबिन गर्न उच्च स्तरीय आयोग गठन गरेको छ विभिन्न सार्वजनिक निकायमा राजनीतिक आधारमा गरिएका 1594 नियुक्ति खारेज गर्नुका साथै निजामती सेवामा रहेका दलीय ट्रेड युनियनको वैधानिक व्यवस्था पनि अन्त्य गरिएको छ संघीय मन्त्रालयको संख्या 22/18 झारिएको छ भने कर्मचारी सरुवा प्रणालीलाई पहिलो पटक पूर्ण रूपमा अनलाइनमा आधारित बनाइएको छ सेवा प्रवाह सुधारका लागि निर्णय प्रक्रियाका तह घटाउने डिजिटल फाइल ट्र्याकिङ अनलाइन धितोरोका तथा फुक्का प्रणाली लागू गर्ने र प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका 150 भन्दा बढ़ी स्थानीय तहमा पदपूर्ति गर्ने काम पनि सरकारले अघि बढ़ाएको छ
0: यसैबीचको सरकारको सय दिन नपुग्दै सरकार विरूद्ध विपक्षी दलहरूको मोर्चा भन्ने शीर्षकमा कान्तिपुर दैनिकमा समाचार छापिएको छ संसदीय लोकतन्त्रमा सरकार गठनको सय दिनलाई हनीमुन अवधि मान्ने गरिन्छ यस अवधिमा विपक्षीले समेत चर्को आलोचना नगरेर काममा शंकाको लाभ दिने अभ्यास छ विगतमा अधिकांश सरकारप्रति यस्तै संस्कार थियो राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह नेतृत्वको सरकारका हातमा भने सय दिन नपुग्दै विपक्षी दलहरूको विरोध शुरू भयो उनीहरूबाट यस बीचमा सदन अवरोध गर्नदेखि मोर्चाबन्दीसम्मका कार्य भए प्रतिनिधि सभामा 6 राजनैतिक दलको प्रतिनिधित्व छ अपार जनसमर्थन प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको नेतृत्व गरिरहेको छ कांग्रेस एमाले नेकपा श्रम संस्कृति पार्टी र राप्रपा विपक्षी बेचमा छन् श्रम संस्कृति पार्टी बाहेकका 4 विपक्षी दल संसदीय मुद्दामा मोर्चा बनाएरै अगाडि बढ्दै आइरहेका छन् मोर्चामा नरहे पनि श्रम संस्कृति पार्टीले सरकारको सबैभन्दा चर्को विरोध गरिरहेका छ 19 सहितमा बसेको संसदको पहिलो बैठकमै एमाले संसदीय दलका नेता रामबहादुर थापाले सरकारको नेतृत्व गरेको राष्ट्रपतिमाथि गम्भीर खालका आरोप लगाएका थिए राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी विजयमा टीओभी एआई अल्गोरिदम गोवश जस्ता माध्यम प्रयोग गरी राष्ट्रियता लोकतन्त्र गणतन्त्र संघीयता तथा शान्तिका पक्षधरलाई खलदायक र हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिलाई महानायक बनाइएको आरोप उनले लगाएका थिए। उनले यसमा दृश्य र अदृश्य शक्तिको भूमिका समेत रहेको आरोप लगाउँदै सरकारप्रति असहिष्णु व्यवहार प्रदर्शन गरेका थिए। संसदीय अभ्यासका अनुभवी कांग्रेस सांसद अर्जुन नरसिंह केसी लोकतान्त्रिक प्रक्रिया विरूद्ध सरकार चल्दा विपक्षीहरूले बाध्य भएर विरोध गर्नु परे पनि कानून निर्माण र बजेट पारित गर्न अवरोध नभएको बताउँदछन्। दुई तिहाई नजिकको शक्ति पाएको सरकारले सय दिनमा नयाँ दिशाको भरोसा दिन नसकेको उनको टिप्पणी छ। सरकारले संसदीय परम्परा र अभ्यासलाई उपेक्षा गर्ने जनभावना स्वीकार नगर्ने र लोकतान्त्रिक प्रक्रिया र पद्धतिलाई मिस्ने काम गरेकाले सरकारको प्रतिबद्धता व्यवहारमा आशंका उत्पन्न भएको उनको दावी छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
1: नेकपा माओवादीले वीरेन्द्र शाह नेतृत्वको सरकारले संहिता विरोधी अभ्यास गरिरहेको आरोप लगाएको छ। सरकारको सय दिने कार्यकालको समीक्षा गर्दै एमाले बाचा विपरीत प्रदेशमाथि प्रत्यक्ष शासन चलाउन खोजेको आरोप लगाएको छ। सय दिनभित्र स्वयं प्रदेश र स्थानीय तहको संगठन व्यवस्थापनको राष्ट्रिय मापदण्ड तयार गर्ने प्रतिबद्धता कहिले पूरा हुने थाहा छैन। संहिता कार्यान्वयनका लागि आवश्यक कानून बनाउनुको साटो प्रधानमन्त्रीमा अधिकार केन्द्रित गर्ने र कार्यकारी आदेश मार्फत शासन चलाउने गलत सोचको साथ गतिविधि अघि बढ़ाइँदैछ महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ। त्यस्तै एमाले सरकारको नीति तथा कार्यक्रममै घोषणा पत्र र सार्वजनिक प्रतिबद्धता बीच विरोधाभास देखिएको जनाएको छ। सबै राजनीतिक दलका घोषणा पत्रका आधारमा साझा राष्ट्रिय प्रतिबद्धता तयार गर्ने घोषणा गरिए पनि व्यवहारमा त्यस अनुसार कुनै साझा राष्ट्रिय दस्तावेज तयार नभएको एमालेको दावी छ। संविधान संशोधनको प्रक्रिया पनि सरकारले अपारदर्शी ढंगले अघि बढ़ाएको आरोप एमाले लगाएको छ। संशोधनका लागि कार्यदल गठन गर्नु अघि राजनीतिक दलहरूसँग न्यूनतम परामर्श समेत नगरिएको संशोधनको एजेण्डाबारे जानकारी माग्दा पनि उपलब्ध नगराइएको भन्दै एमाले त्यसलाई अदृश्य स्वार्थ पूरा गर्ने छपीज र प्रयासको संज्ञा दिएको छ भने स्वयं शहीदको बलिदान जनआन्दोलन र संविधान सभाको लामो प्रक्रियाबाट बनेको संविधानलाई हतार र अपारदर्शी रूपमा संशोधन गर्न खोज्ने गम्भीर राजनीतिक तथा संवैधानिक त्रुटि भएको एमालेको भनाइ छ। त्यस्तै सुशासनका नाममा सरकारले प्रतिशतपूर्ण र छनौटपूर्ण कानूनी व्यवहार गरेको एमालेको दावी छ। राजनीतिक प्रतिस्पर्धी दललाई कमजोर बनाउने सामाजिक सञ्जाल मार्फत अफवाह फैलाउने झुटा मुद्दा लगाउने र पर्याप्त प्रमाण बिना पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको तर लामो समयसम्म अभियोजनको आधार प्रस्तुत गर्न नसकिएको एमाले उल्लेख गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग हुँदाहुँदै सम्पत्ति छानबिन आयोग गठन गरी बालवाला मन्त्री र सांसदलाई अनुसन्धानको दायराभन्दा बाहिर राखिएको निर्णय सरकारको सुशासनको दावी नै कमजोर बनाएको एमालेको निष्कर्ष छ।
0: यसैबीच सरकारका सहयोगी मीडियासँग बढ़ी दूरी मन्त्रीहरू मौन शीर्षकमा कान्तिपुर दैनिकमै खबर छापिएको छ। लोकतान्त्रिक व्यवस्थामा मीडियालाई राज्यको चौथो अंग मानिन्छ जसले सरकारका काम कार्यवाहीमाथि निरन्तर निगरानी राख्ने र नागरिकलाई सुसूचित गर्ने गर्दछन्। तर वीरेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको सय दिन पार गर्दै गर्दा मीडिया र अभिव्यक्ति स्वतन्त्रतामाथि चौतर्फी घेराबन्दीका संकेतहरू देखिन थालेका छन्। जिम्मेवार मन्त्रीहरूबाट आउने धम्कीपूर्ण भाषा सत्ताका समर्थकहरूबाट भइरहेको निरन्तरको साइबर बुलिङ सरकारले लादेको विभेदकारी विज्ञापन नीति र पछिल्लो समय न्यायालयबाट समेत आउन थालेका आदेशहरूले प्रेस स्वतन्त्रतामाथि नै प्रश्न उठ्न थालेको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ र अगाडि लेखिएको छ गत 26 जेठमा गृहमन्त्री सुदन गुरूङले सिंहदरबारमा दोस्रो पटक शपथ ग्रहण गरे पदभारी ग्रहण गरे देशको आन्तरिक शान्ति सुरक्षा अमन चयन कायम गर्ने जिम्मेवारी पाएका गृहमन्त्री गुरूङको पहिलो निशाना भने सोझै मीडिया र संचारकर्मीतर्फ लक्षित थियो। पदभार ग्रहण गर्दै उनले मीडियाले कसैको अपमान गर्ने र चरित्र हत्या गर्ने काम गरे गृह मन्त्रालयले हेरेर नबस्ने बताएका थिए। आइन्दादेखि कुनै नागरिकलाई उनीहरूको अपमान गर्न चरित्र हत्या गर्न कसैको प्रयास गरेको खण्डमा गृह मन्त्रालय यसमा एकदम संवेदनशील भएर काम गर्छ भन्नेमा धम्कीपूर्ण भाषामा उनले भने यो विषयलाई सिरियसली गृह मन्त्रालयले हेर्नेवाला छ। प्रचलित कानून अनुसार संचार मन्त्रालयको अनुगमन गर्ने र काम कार्यवाहीको सिफारिश गर्ने निकाय प्रेस काउन्सिल नेपाल हो। पदभार ग्रहणका क्रममा उनले काउन्सिलको क्षेत्राधिकारलाई व्यवस्था गर्दै अबदेखि कसैले मीडिया प्रहारको नाममा आत्महत्या गर्न नपरोस् भन्दै पत्रकार लक्षित टिप्पणी गरेका थिए। विशेष गरी हाम्रो चेली बेटीहरूलाई नेपाली छोरीहरूलाई जुन तरिकाले उहाँहरूको चरित्र हत्या गरिन्छ त्यसमा गृह मन्त्रालय एकदम सिरियस हुन्छ। यो आइन्दादेखि समाजमा यस्तो खालको प्रवृत्ति नहोस् उनले भने। जति अट्याक गर्नुहुन्छ बरू मलाई नै गर्नुहोला, तथ्यको आधारमा गर्न पर्यो, तोडफोड गर्नु भएन, तोडमोड गर्नु भएन, मीडिया प्राणको नाममा कसैले आत्महत्या गर्न नपरोस् हाम्रो देशमा आइन्दादेखि। उनको उक्त व्यक्तिको अभिव्यक्तिले पत्रकार तथा संचार माध्यमबाट हुने त्रुटि वा कमजोरीलाई अब गृह मन्त्रालयले दूर गर्छ भन्ने पनि छ। गृहमन्त्रीको उक्त अभिव्यक्ति कानून भन्दा पनि व्यक्तिगत रहेको मीडिया अध्यक्ष विवेद ढुङ्गेल बताउँछन्। सरकारका प्रमुख व्यक्तित्व प्रधानमन्त्री र गृहमन्त्रीमा कानूनले के गर्छ भन्नुको सट्टा म के गर्छु मैले ठिक गर्छु गर्दैन भन्ने शैली हावी भएको देखिन्छ। उहाँले भन्नुभएको छ आजको कान्तिपुर दैनिकमा सरकारका स्वाधीन मीडियासँग बढ़ु दुई मन्त्रीहरू मौन शीर्षकमा खबर छापिएको छ।
1: प्रमुख विपक्षी नेता तथा संवैधानिक परिषदका सदस्य विष्णुराज आङदेम्बेले निर्वाचन आयोगको रिक्त प्रमुख आयुक्त र आयुक्त सिफारिश प्रक्रियामा प्रधानमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष बालेन्द्र शाह बालेनले अपनाएको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। उनले संवैधानिक निकायमा नियुक्ति गर्दा परिषद सदस्यहरूसँग संवादको शैली अपनाउनु पर्नेमा त्यस्तो नगरिएको भन्दै प्रधानमन्त्रीको शैलीप्रति सैद्धान्तिक असहमति जनाएका छन्। परिषदको शुक्रबार बसेको बैठकमा आङदेम्बेले संवेदनशील संवैधानिक निकाय निर्वाचन आयोग लामो समय रिक्त रहन नहुने तर नियुक्तिको प्रक्रिया अघि बढ़ाउने अघि परिषदका सदस्यहरूसँग पर्याप्त छलफल हुनुपर्ने उनको भनाइ थियो। निर्वाचन आयोग जस्तो संवैधानिक निकाय रिक्त राख्नुहुँदैन त्यसमा मेरो पनि सहमति छ, उनले प्रधानमन्त्री बालेनलाई भने। तर तपाईँको जुन खालको शैली छ त्यसमा सैद्धान्तिक असहमति त छँदैछ, प्रमुख आयुक्तसँगै आयुक्त सिफारिश गर्ने विषयमा यसअघि नै छलफल गर्नुपर्थ्यो, त्यसो नगरेकोमा मेरो घोर आपत्ति छ, उनले भनेका छन्। आङदेम्बेको यस्तो असन्तुष्टिपछि प्रधानमन्त्री बालेनले आफूले व्यक्तिगत रूपमा संवादको प्रयास गरेको दावी गरेका छन्। मैले छुट्टा छुट्टै संवाद गर्न खोजेको थिए, श्रीमान प्रधान न्यायाधीशसँग पनि कुरा गर्न खोजेको थिए, तर बाहिर पत्रकारहरूले उल्टो अर्थ लगाउने रहेछन् उनको भनाई उद्धत गर्दै एक सदस्यले भनेका छन्। प्रधानमन्त्रीको जवाबप्रति पुनः प्रतिक्रिया दिँदै आङदेम्बेले त्यसो भए विपक्षी नेता सभामुख र राष्ट्रिय सभा अध्यक्षसँग प्रत्यक्ष संवाद गर्नु उपयुक्त हुने धारणा राखेका छन्। प्रधान न्यायाधीशलाई किन बोलाउनुहुन्छ तपाईँ, प्रमुख विपक्षी नेता प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई बोलाएर छलफल गर्न सक्नुहुन्थ्यो, उनले भनेका छन्। उनले राष्ट्रपति र प्रमुख विपक्षी नेतासँग प्रधानमन्त्रीको संवादहीनताप्रति पनि असन्तुष्टि जनाएका छन्। हामी बीच संवादहीनता छ, राष्ट्रपति र प्रधानमन्त्री बीच पनि संवादहीनता छ, अब संवैधानिक परिषद पनि त्यही अवस्था देखिन थालेको हो कि या नियत नै त्यस्तो हो, आङदेम्बेले सोधेका छन्। आङदेम्बेले प्रधानमन्त्री बालेनलाई तपाईंलाई चिन्दिन भनेपछि भन्ने शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ।
0: शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेल त्रिभुवन विश्वविद्यालयसहित विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। शुक्रबार मन्त्रालयमा नवनियुक्त उपकुलपतिहरूलाई मन्त्री पोखरेल शपथ गराएका हुन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले हिजै त्रिभुवन विश्वविद्यालयसहित विभिन्न सात विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका थिए। विश्वविद्यालयका उपकुलपति छनौट तथा सिफारिश समितिद्वारा सिफारिश उम्मेद्वारहरूमध्येबाट कुलपति शाहले उपकुलपतिहरू नियुक्त गरेका थिए। यसरी कुलपतिको उपकुलपतिको पद तथा गोपनीयताको शपथ लिनेहरूमा क्रमशः त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक डाक्टर भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किशन दत्त भट्ट, मध्य पश्चिम विश्वविद्यालयमा राजन सुवाल छन्। त्यस्तै कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टल, राजसी जनक विश्वविद्यालयमा श्याम नारायण